श्रृंखला खेलिरहेको छ। नेपालले स्कटल्याण्ड अमेरिकासँग दुई दुईवटा खेल खेल्ने छ। नेपाल ए श्रृंखलाको तेस्रो खेलमा आज स्कटल्याण्ड र आउँदो सोमबार अमेरिकासँग खेल्नेछ। खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपल्ट। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान। सर्वोच्च अदालतद्वारा सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी। संघीय सरकारसँग सचेत रहन प्रदेश र स्थानीय तहलाई कांग्रेस सभापति थापाको आग्रह। सरकारको नेतृत्व कार्यक्रम वैशाख 28 गते। शुक्ला गण्डकी नगरपालिकाको 12 स्थापना दिवसमा विभिन्न व्यक्ति र संस्थालाई सम्मान। जिउँदै रहेका निवर्तमान प्रतिनिधिहरूलाई बिर्सिएको भन्दै वडा नम्बर 12 निवर्तमान वडा अध्यक्ष मनराजको व्यङ्ग्य। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपाल एकको लगातार दोस्रो जित। अमेरिका 3 विकेटले पराजित।

0: हवस् सामबाट इन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पन्न हुनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, सेनिदाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसबार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट डोर ब्याज र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर शोरूम दिलगौडा त नहुँ
18: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709704 मोबाइल नम्बर 98460168268
17: 98560268।
20: प्रसन्न होमवर्क देखाउ त
21: टिचर।
20: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
21: टिचर। मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
20: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
22: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0965414484 मोबाइल 98560033484 र 98560067988।
23: हाम्रो मोबाइल पसल दुलेगौडामा
24: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
23: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
25: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
23: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्लागंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560056996।
26: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर

0: र मोबाइल 9855229338 र 9855229338।
1: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855260099।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 6 बज्यो।

0: शनिबार सन् 2026 मे 9 तारीक जेठ कृष्ण पक्षको सप्तमी तिथि।
1: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने। विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
4: हामी घरवासको व्यवस्थापन गर्छौँ, हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी व्यवस्था गर्छौँ। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ होला।
3: आइतबार पनि बिदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउनै मुस्किल। अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
0: मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी। पहिलो चरणमा 35 पालिका छनौट गरिने।
3: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। युद्धविराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
0: र आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 हरायो।
5: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
6: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12 एक स्मार्ट विकल्प हो। योजना आकार रु 1 अर्ब 20 करोड, न्यूनतम लगानी रु 1000, प्रति युनिट मूल्य रु

0: दस मेरो सेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12 आजको स्मार्ट योजना भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
1: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
6: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले थप सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबरजस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। यसअघि विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन प्रभावकारी रूपमा गर्न पनि सर्वोच्चले आदेश गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदम विरूद्ध परेका रिटमा हिजो सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाइसकेपछि सर्वोच्चबाट अन्तरिम आदेश आएको छ। सम्पन्न भइसकेको कार्यका हकमा तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चले भनेको छ। सरकारले देशका अरू क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने प्रक्रिया पनि अघि बढ़ाएका कारण त्यसका लागि अन्तरिम आदेश जारी भएको हो। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने तयारी गरेको छ। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्ट केही बेरपछि प्रसारण गर्नेछौं।
7: सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिश गरेपछि चौतर्फी प्रश्न उठिरहेको छ। परिषदले अब्बल न्यायाधीश रोजेको हो कि कार्यपालिकाका लागि अनुकूल बनाउन खोजेको हो भन्ने सवाल सम्बन्धित क्षेत्रबाटै आइरहेको छ। परिषदले प्रधान न्यायाधीश सिफारिश गरेको भोलिपल्ट हिजो कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले फूल कोर्ट अर्थात पूर्ण बैठक राख्नु भएको थियो। पूर्व न्यायाधीश समाजले यसै विषयमा विज्ञप्ति निकालेको छ। नेपाल बार एसोसिएशनले सल्लाहकार समितिको बैठक राख्यो। सिफारिश विरूद्ध रिट समेत लगिएकोमा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पिक एण्ड चुज नीति लिनु गलत रहेको बताउनु भएको छ। तत्कालीन रूपमा केही विवाद मात्र भए पनि यो निर्णयले दीर्घकालीन असर पार्ने उहाँको बुझाइ छ। यस्तै नेपाल बारका पूर्व महासचिव अंजिता खनालले कार्यपालिकालाई लागेकै भरमा छान्ने, अनुकूल अध्यादेश ल्याएर कानून संशोधन गर्नु संविधानको मर्म अनुरूप नरहेको बताउनु भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मुद्दा फर्सिटलाई आधार बनाएर सिफारिश गरिएको र यो एकदमै अब्बल पद्धति हो भन्ने होइन, सुधार गर्दै जानुपर्छ भन्नुभएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
6: सरकारी अस्पतालमा अपरेशन गर्न त्यसै पनि महिनौ पालो कुर्नु पर्थ्यो। आइतबार पनि विदा थपिएपछि झन त्यो पर धकेलिएको छ। उपचारमा ढिला सुस्ती विगतदेखिकै समस्या हो। पछिल्लो पटक आइतबार समेत इमर्जेन्सी बाहेकका सेवा बन्द हुन थालेपछि गम्भीर साइड इफेक्ट देखिएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। दैनिक ओपीडीदेखि शल्यक्रिया लगायतका सेवाका लागि बिरामीको ठेलमठेल भीड़ हुने गरेको छ। सबैभन्दा लामो पालो त्रिभुवन विश्वविद्यालय शेषण अस्पतालमा छ। शिक्षणमा 2084 असारसम्म अर्थात 13 महिनासम्म 5,500 बिरामी पालोमा छन्। अब आउने नयाँ बिरामी त्यसपछि मात्रै पालो पाउँछन्। अहिले बिरामीको भीड़ धेरै छ। आइतबार विदा भएपछि त्यस दिनका बिरामीको चाप सोमबार थपिन्छ। शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले भन्नुभयो, शल्यक्रिया गर्नुपर्ने बिरामीको पालो 2084 असारसम्म पुगिसकेको छ। देशकै जेठो सरकारी अस्पताल वीर र ललितपुरको पाटन अस्पतालमा बिरामीको अपरेशनको पालो 9 महिनासम्म पुगेको छ। दुई दिन विदाका कारण अस्पतालले सर्जरीदेखि ओपीडी सेवासम्म घटाएपछि त्यसको मार बिरामीलाई परेको छ। धेरै बिरामी सरकारी अस्पतालमा पालो नपाएका कारण निजीमा जान बाध्य भएका छन्। हाल सरकारी अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्ने बिरामी अत्यन्तै भीड़ भएपछि स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूसँग समन्वय गर्न सकेको छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अस्पतालमा पालो कुर्नेको संख्या 2084 पुगेको बारे जानकारी नभएको बताउनु भएको छ। काया कैरनमा सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: विभिन्न कारणले माटो बिग्रिँदै गइरहेकोले माटो जोगाएर उत्पादन बढाउन
5: माटो जाँच गरी सिफारिसको आधारमा नाइट्रोजन, फस्फोरस तथा पोटास मलहरू सन्तुलित मात्रामा प्रयोग गर्ने।
4: प्राङ्गारिक पदार्थ माटोको जीवन हो, तसर्थ रासायनिक मलको अलावा गोठे मल तथा कम्पोस्ट मल, हरियो मल र जैविक मलको प्रयोग बढाउने।
5: अम्लीयपना भएको माटोमा कृषि चुन प्रयोग गर्ने।
4: पशुमूत्रले युरिया मलले जस्तै बिरुवालाई नाइट्रोजन तत्व उपलब्ध गराउने भएकाले बिरुवाको वृद्धिको अवस्था हेरी 1 भाग मूत्रमा 3-5 भाग पानी मिसाई बोट बिरुवामा छर्ने।
5: सम्भव भएसम्म कम खनजोत गरी खेती गर्ने, जमिन ढाक्ने गरी छापो बाली लगाउने तथा बोट बिरुवालाई छापो दिने, अन्तरबालीको रूपमा कोसे बाली लगाउने।
4: बाली कटानी गरिसकेपछि बोट बिरुवाको जरा, काण्ड तथा ठुटा मुटा जमिनमा छाडिदिने वा माटोमा मिलाउने।
5: स्वस्थ माटो जीवनको आधार हो, यसलाई बचाउनु र बिग्रन नदिनु हामी सबैको दायित्व हो।
4: कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौँबाट जनहितमा जारी सन्देश।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुमवासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश, वरियता मिचेर प्रधान न्यायाधीश सिफारिश हुँदा अब्बल कि कार्यपालिकालाई अनुकूल भन्ने प्रश्न, आइतबार पनि विदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउने मुस्किल लगायतका खबर प्रस्तुत गर्यौं।
7: नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम पालिकालाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध गर्न ऐनमा संशोधन गरिएको र प्रावधान थपिएको बताउनुभयो। मालपत्र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू पालिका तहमै पुर्याउने प्रयास थालिएको उहाँको भनाइ छ। त्यसैका लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरूको छनौट भइरहेको उहाँले जानकारी दिनुभयो। मन्त्रालयले पहिलो चरणका लागि 35 पालिका छनौटको तयारी गरेको छ। मालपत्र नापी सेवा अब पालिकाबाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
6: सर्वोच्चको अन्तरिम आदेश आउनु अघि काठमाडौँका दर्जनौं सुकुम्बासी बस्ती डोजरले भत्काइसकेको छ। विस्थापितहरूलाई उचित व्यवस्थापनमा अलमल भइरहेको बेला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्ना विस्थापित नागरिकलाई ससम्मान गाउँ फर्काउने र पालिकाभित्रै आवासको व्यवस्था गर्ने घोषणा गरेको छ। अरू पालिकाहरूले चाहिँ यसबारे के सोचिरहेका छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
9: काठमाण्डुको सुकुम्बासी बस्ती भत्काउँदा आफ्ना ठाउँका नागरिकले पनि दुःख पाएको खबर थाहा पाएपछि हलेसी तुवाचुङ नगरपालिकाले उनीहरूलाई गाउँ फर्काउने निर्णय गरेको छ। गाउँमा जग्गा भएर पनि घरवास नभएका कारण फर्किन नसकेकाहरूलाई नगरपालिकाले भूकम्प प्रतिरोधी मापदण्ड अनुसारको 2 कोठे घर बनाइदिने प्याकेज अघि सारेको छ। नगरपालिकाको यो योजना विशेष गरी जग्गा भएका तर घर नभएकाहरूका लागि हो। भूमि आयोग विघटन भएका कारण स्थानीय सरकारलाई तत्काल जग्गा वितरण गर्ने कानूनी अधिकार छैन। यद्यपि नगरपालिकाले यसलाई समस्याका रूपमा स्वीकार गर्दै थप गृह कार्य र विकल्पको खोजी गर्ने प्रतिबद्धता जनाएको छ। नागरिकलाई गाउँमा अड्याई राख्न आवास मात्र पर्याप्त हुँदैन भन्ने बुझेको नगरपालिकाले सीड मनी अर्थात बिउ पुँजी उपलब्ध गराउने योजना पनि बनाएको छ। आफ्ना नागरिकलाई दुःखको बेला अभिभावकत्व प्रदान गर्नु स्थानीय सरकारको मुख्य धर्म रहेको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश कुमार राउत बताउनुहुन्छ।
10: हामी घरवासको व्यवस्थापन गर्छौँ। हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवास बिउ पुँजी सीड मनीको व्यवस्था गर्छौँ। हामी सँगै काम गर्ने उहाँहरू त्यो गर्न तयार हुनुहुन्छ भने हामी उहाँहरूलाई सहयोग गर्नको लागि तयार छौँ। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ मलाई। अब पुरानै अवस्थामा आफ्नो जीविकोपार्जन र उद्यमशीलताका लागि समेत राम्रो हुन सक्छ।
9: स्थानीय सरकारहरूको साझा संस्था नगरपालिका संघ र गाउँपालिका महासंघले यो कदमलाई सकारात्मक रूपमा लिएका छन्। स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक जग्गा संरक्षणको अधिकार दिएको छ। नागरिकको आवास निर्माणमा 2-5 लाख रूपियाँसम्म लगानी गर्न सक्षम रहेको नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना बताउनुहुन्छ।
11: जग्गा नै दिन सक्ने अवस्था चाहिँ हामीले रहँदैन, अधिकार छैन, तर निवास बनाइदिएर उद्यमशीलतामा लगाउनको लागि नगरपालिकाले चाहिँ समन्वय गरेर अलिकति लगानी गर्यो भने चाहिँ उहाँहरूको भविष्य पनि राम्रो हुन्छ, आफ्नो जन्मभूमि बस्न पनि पाउनुहुन्छ र उत्पादनमा अगाडि बढाउँदाखेरि व्यापार बिजनेसदेखि लिएर अरू कामलाई पनि सहायता हुन्छ, गाउँ पनि हराभरा हुँदै जान्छ जस्तो लाग्छ मलाई।
9: हलेसी तुवाचुङ नगरपालिकाको यो पहल केवल एउटा आवास आयोजना मात्र होइन, यो ग्रामीण पलायन रोक्ने र नागरिकले आफ्नै भूमिमा आत्मसम्मानका साथ बाँच्ने वातावरण मिलाउने दूरगामी सोच हो। यो अभियान सफल भएमा यसले अरू पालिकाहरूका लागि पनि नागरिकले आफ्नै थाथलोमा फर्काउने उत्कृष्ट मोडल प्रदान गर्नेछ। संघले अधिकार प्रत्यायोजनमा सहयोग गर्नुपर्ने गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे बताउनुहुन्छ।
12: स्थानीय सरकारले नै सहयोग गरेर बस्ती बसाउने वातावरण उहाँहरूलाई चाहिँ कर्मशील बनाउने कुरामा चाहिँ स्थानीय सरकारले त्यो गर्न सक्छ र आफ्ना नागरिक बाहिर गएर रोइरहेको हामी हेर्न पनि सक्दैनौँ। त्यस्तो काम गर्न हामी सबै लागेर गरौँ नागरिकको लागि भनेर गर्न आँट गर्ने हो भने गर्न सकिन्छ, तर जग्गा प्राप्ति गर्ने अधिकार हामीसित नरहेको हुनाले त्यसमा चाहिँ संघ सरकारले नै सहजीकरण गर्नुपर्छ।
9: उचित बसोबास र आय आर्जनको भरपर्दो विकल्प भएमा आफ्नै थाथलो फर्किने रहर सबैलाई छ। यसका लागि संघ र प्रदेश सरकारले पनि पालिकाको अग्रसरतालाई बजेट र कानूनी सहजीकरण मार्फत साथ दिनु जरूरी छ।
6: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
15: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
14: हाम्रा सेवाहरू
15: ओपीडी सेवा,
14: विशेषज्ञ ओपीडी सेवा,
15: निशुल्क औषधि वितरण,
14: सशुल्क फार्मेसी सेवा,
15: फिजियोथेरापी सेवा,
14: अकुपंचर सेवा,
15: योग परामर्श सेवा,
14: क्रियाकल्प सेवा,
15: पूर्वकर्म पञ्चकर्म सेवा,
14: छार सूत्र सेवा,
15: जलौका सेवा,
14: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
15: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
14: विस्तृत जानकारीका लागि
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। हान्टा भाइरसको पछिल्लो संक्रमणले विश्वव्यापी चिन्ता बढ़ाएको छ। अहिलेसम्म नेपालमा हान्टा भाइरस पुष्टि नभए पनि विशेषज्ञहरूका अनुसार यसको सम्भावित प्रकोपको जोखिमलाई नकार्न सकिँदैन। नेपालमा अन्तर्राष्ट्रिय तथा आन्तरिक आवागमन धेरै हुने भएकोले विश्वका कुनै पनि ठाउँमा हुने रोगको जोखिम यहाँ पनि रहन्छ। हान्टा भाइरस संक्रमित व्यक्तिमा टाउको दुख्ने, चक्कर लाग्ने, चिसो लाग्ने, ज्वरो आउने, मांसपेशी दुख्ने तथा वाकवाकी, बान्ता, झाडा पखाला र पेट दुखाई जस्ता पाचन सम्बन्धी समस्या देखिन्छन्। त्यसपछि अचानक श्वास प्रश्वासमा समस्या र रक्तचाप बढ़ने अवस्था देखिन्छ। यसको लक्षण भाइरसको संक्रमण सम्पर्कपछि 2-4 हप्ताभित्र देखिन सक्छ। कहिलेकाहीँ 1 हप्ताभित्रै वा 8 हप्तासम्म ढिलो पनि हुन सक्छ। हान्टा भाइरसको कुनै विशेष औषधि, खोप वा एन्टीभाइरल उपचार छैन। डाक्टरहरूले केवल सहायक उपचार मात्रै दिन्छन्। त्यसैले समयमै पहिचान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। हान्टा भाइरसको जोखिम, नेपाल कति सुरक्षित शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: अब विदेशको खबर। अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव बढ़ेको छ। दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानान भएसँगै तनाव बढ़ेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम रहेको दावी गर्नुभएको छ। इरानका उच्च सैन्य कमाण्डरले अमेरिकाले युद्धविराम उल्लंघन गरी आक्रमण गरेको बताएका छन्। आफूहरूले प्रतिरक्षाका लागि प्रतिआक्रमण गरेको उनको भनाई छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यम जनाएका छन्। संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी आईएमओ का महासचिव आरसी न्यू डेमिनगेजले हर्मुज संकटका कारण खाड़ी क्षेत्रमा झण्डे 1500 जहाज फँसेको जानकारी दिनुभएको छ। बुधबार मात्र इरान अमेरिका बीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूड अर्थात कच्चा तेलको भाव 11% घटेको थियो। अर्को दिन बिहिबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो।
7: अब खेल खबर। आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ। दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 142 रन बनाएको थियो। दिल्लीले दिएको 143 रनको लक्ष्य पछ्याएको कोलकाताले 14 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। कोलकाताका फिन एलेनले 47 बलमा शतक बनाए। आईपीएल अंक तालिकामा दिल्ली 11 खेलमा 8 अंकका साथ तालिकाको 8 स्थानमा छ भने कोलकाता 10 खेलमा 9 अंकका साथ तालिकाको 7 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्।
6: कायाकैरनमा अब केही खबर संक्षेपमा। उच्च स्तरीय कार्यदलले मध्यपूर्व संकटबाट नेपालमा परेको बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सरकारलाई दिएको छ।
7: पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको हो। आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यसैबीच यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। गर्मी धेरै हुने देखिन्छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
6: मनसूनमा कम पानी पर्ने भएकाले नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 लगायत छनौट गर्न किसानलाई सुझाव दिएको छ।
7: संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी माग गरेको छ।
6: काठमाडौँ जिल्ला अदालतले गएको वर्ष फैसला गरेका अभद्र व्यवहारका 358 अभियुक्त मध्ये 95% दोषी ठहर भएका छन्। फैसला हुँदासम्म आधा जसो अभियुक्त पाएको सजाय भन्दा बढ़ी समय हिरासतमा रहनु परेको खबर कान्तिपुरले लेखेको छ।
7: सरकारले न्यायपालिकामाथि हस्तक्षेप बढ़ाउँदै गएको भन्दै नेपाल बार एसोसिएशनले चिन्ता व्यक्त गरेको छ। अध्यादेश, विभिन्न न्यायिक नियुक्तिमा राजीनामाको दवाब तथा प्रधान न्यायाधीश नियुक्तिमा सरकारले गलत मनसाय देखाएको बारले आरोप लगाएको छ। न्यायपालिकामाथि सरकारको अत्याधिक सक्रियता नेपाल बार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
6: र संघीय राजधानी काठमाण्डुको बीचमा पर्ने पुरानो बस पार्कमा निर्माणाधीन काठमाण्डु भ्यू टावर समयमै सम्पन्न नहुँदा शहर को सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको खबर आजको गोर्खापत्रले लेखेको छ। कायाकैरनमा अब पालो उखानको
7: लगन पछिको पोतेके काम।
6: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने। विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
6: आइतबार पनि विदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउनै मुस्किल। अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
7: मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी। पहिलो चरणमा 35 पालिका छनौट गरिने।
6: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
7: र आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 विकेटले हरायो।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफूलाई मनपर्ने नेताले जे गरे पनि आहा भन्दै ताली बजाउने प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे मोबाइलमा खबर हेरिरहेका छन् अनि एकजनाले भन्दैछ, आहा हाम्रो नेताले त मर्यादा क्रम परम्परा विधि प्रक्रिया नि कस्तो मिठोसँग मिच्ने क्या। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर सेरिजाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763
2: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
1: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0635905511
4: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
5: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
5: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेस ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
4: मोबाइल नम्बर 98261502067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
2: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
4: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स
1: भाउजू होइन भाउजू किन निराश भएर बस्नु भएको
4: हेर्नु न बाबु मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो उता छोरोले पनि ल्यापटप बिगारेको छ आज बनाउन लैजाने भनेको अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है
1: ल भाउजू पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ ल है भाउजू समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला
4: हजुर हामी कहाँ आइफोन सामसुङ रेडमी भिभो ओप्पो रियलमी किप्याड मोबाइल रेडियो लाइट ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ
1: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 धुलेगौडा सोनुक सिसा फ्लाई पसलको ठिक पारिपट्टि ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको प्रोपाइटर शिव बहादुर श्रेष्ठ सुनिल श्रेष्ठ सम्पर्क 0635907707 मोबाइल 98171453234 98560007008 पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
2: कहाँ छ पुन मोबाइल
1: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ
2: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै
6: होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुल, मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
7: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
8: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
7: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
9: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलीगौंडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
11: दीर्घायु फर्निचर सोरुम, दुलीगौंडा त नहुँ।
12: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765 75 900, मोबाइल नम्बर 98 4 60 61 268
11: 98 5 60 60 268।
14: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
6: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौंडाको बनकेवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
14: ए हो र, जाउँ न त त्यसो भए।
6: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4 मेन रोड, दुलेगौंडा तनहुँ।
6: मोबाइल 98 1 41 19 634 र 98 0 58 23 0 58।
16: हाम्रो मोबाइल पसल दुलेगौंडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
6: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98 5 60 56 996।
18: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ,
19: फाइदा त के छ के
20: तर महँगो होला नि
19: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालडोका
21: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
22: बाराही अल्मुनियम अब युपीबीसीको साथमा
21: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
22: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0665414411 मोबाइल 98562938 र 98028222938
23: हप्ता एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
24: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
23: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
24: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
23: पुराना गरगहनासँग नयाँ साथ फेर
24: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
23: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98562692099
25: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
26: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
25: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
26: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
25: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला
26: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा प्रोप्राइटर दुर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98176902
27: कता हिँडेको आइफोन हातमा लिएर
28: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
27: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
28: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
27: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी चार दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463238811
29: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
30: आहा कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी
29: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
31: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
32: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
27: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार
33: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0654141094 मोबाइल 98560206630
31: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपिचो।
1: शुक्ला गण्डकी FM 97.6।

0: विधि हुन्छ, नियम हुन्छ, पद्धति हुन्छ नि त होइन, त्यसैलाई त हामीले रुल अफ ल भन्ने हो। के गर्न मन लागेको छ त्यो गर्नका लागि कानुन बनायौँ भने चाहिँ त्यो चाहिँ रुल बाई ल हो, रुल अफ ल होइन भनेर हामीले बार बार तपाईँ हामी सबैले पढिराखेको हो, बुझिराखेको हो। अहिले बालेन सरकार चाहिँ रुल अफ ल होइन, रुल बाई ल गर्न खोज्दैछन्। त्यसैले बोलाएको संसद स्थगित गरेर अध्यादेश ल्याउने र अध्यादेश ल्याउँदाखेरि पनि सामान्य कानून ल्याउने, त्यो विशिष्ट किसिमका कानूनहरू होइन, सामान्य कानूनका लागि पनि अध्यादेशको बाटो रोज्ने भनिसकेपछि प्रधानमन्त्रीलाई संसद चाहिएको छैन, प्रधानमन्त्रीलाई जनता चाहिएको छैन, प्रधानमन्त्रीलाई नेपालको प्रणाली चाहिएको छैन, आफूलाई के मर्न मन लागेको छ त्यो कुरा गरी छाड्नुपर्ने भनेको बहुदलीय आवरणमा निर्दलीय चरित्रको सरकार छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: विषादी विष हुन् औषधि होइनन् अनावश्यक विषादी प्रयोग नगरौ नगराउ प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ विषादीले मानव स्वास्थ्य जीव जन्तु वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ
4: हाम्रो खानाको करिब दुईटै हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौ र बुझाउ
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउ व्यवसायिक किट विकास केन्द्र हरियर भवन
5: खरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
6: यतिखेर हाम्रो बीचमा नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठक हुनुहुन्छ पाठकजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
7: हस् धन्यवाद नमस्ते हजुर
6: होइन नेपाल क्रिकेट संघ क्यानलाई तपाईँहरूले राजनैतिक अखडा किन बनाउन खोज्नु भएको
7: राजनीतिक अखडा त्यस्तो राजनीतिक अखडा भन्ने छैन होइन क्रिकेटलाई एउटा राम्रो तरिकाले अगाडि बढाउने अगाडि बढाउनको लागि सबैजना साथीहरू लागिरहनु भएको छ र त्यही अनुसारको नेपाली क्रिकेट अगाडि पनि बढेका छन् तर केही सीमित व्यक्तिले यसलाई चाहिँ अखडा बनाउन खोजे पनि हामी त्यसो लाइनमा छैनौँ क्रिकेटलाई अगाडि बढाउने अगाडि लाने खेलाडीका हकि
6: विवाद चाहिँ के हो भने जस्तो अहिलेको अवस्थामा होइन तपाईँ आफै बोर्ड सदस्य हुनुहुन्छ तपाईँ चाहिँ एनपीएलको हिसाब माग्दै हिँड्नु भएको छ बोर्डले गरेका निर्णय माग्दै हिँड्नु भएको छ सूचना विभाग पुग्नु भएको छ सूचना आयोगसम्म पुग्नु भएको छ होइन राष्ट्रिय खेलकुद परिषदसम्म पुग्नु भएको छ भनेपछि त्यहाँ त निकै ठुलो विवाद रहेछ नि त भित्र
7: यो संस्थागत सुधार र सूचनाको हकको लागि चाहिँ नेपाल क्रिकेट संघ पछिल्लो समय एकदम चुकेको अवस्था हो बुझ्नुभयो होइन त्यसैले बोर्ड सदस्यहरू भित्रमा केही पदाधिकारीज्यूहरूले त्यसलाई चाहिँ सूचना आफूमा सीमित राख्नु भएको कारणले गर्दा सूचनाको हकबाट चाहिँ हामी वञ्चित भयौँ संघमा हुने कुराहरू चाहिँ सामूहिक नेतृत्व सामूहिक छलफलबाट हुने भएन भनेर हामीले आवाज उठाएका
6: हौँ
7: राजनीति भन्दा पनि संस्थागत सुधारका लागि हामीले चालेको कदम भनेर बुझिदिनु भयो भने सबै राम्रो
6: कसले लुकाए सूचना भनिदिनुहोस् न जनतालाई बुझ्ने भाषामा कसले
7: केही कार्यकारी पदाधिकारीहरूबाट त्यसलाई संस्थाको जुन तरिकाबाट चाहिँ संस्थामा हुनुपर्ने गोपनीयताका कुराहरू संस्थाका यो सार्वजनिक संस्था हो त्यसमा चाहिँ केही रोकाउनु पर्ने कुरा छैन गोपनीयताका नाममा चाहिँ तपाईँले सबै हरेक सूचनालाई लुकाउन थाल्नुभयो भने बोर्ड सदस्यहरूलाई पनि त्यसका जानकारी दिनु भएन भने हिसाब किताब पारदर्शी तरिकाले देखाउन सक्नु भएन भने त्यो विषयमा चाहिँ प्रश्नहरू उठ्छन्
6: गोपनीयता भने त अब सडकमा बाँड्दै पो हिँड्नु भएन त अनि पदाधिकारीलाई त दिन मिल्दैन र भन्ने बोर्ड सदस्यहरूलाई
7: त्यही त भने त मैले सडकमा बाँड्नु भएन सडकमा नै होइन हामीले त सार्वजनिक रूपमा हाम्रा कुराहरूलाई वेबसाइटमा पनि राख्नुपर्ने कुराहरू छन् ती कुराहरू हाम्रो विधान त भन्नुहुन्छ भने त तर हामीले चाहिँ आफ्नै बोर्ड सदस्यहरूलाई बाँड्न नसक्ने कन्डिसनले र हामीले बारम्बार बोर्डका निर्णयहरू बोर्ड बैठकका सम्पूर्ण कुराहरूले दिएर पनि डकुमेन्ट एनपीएल लगायतका हिसाब किताबहरू दिनुहोस् भन्ने बोर्डका निर्णय त्यसपछि उपाध्यक्षज्यूले चाहिँ बोर्डलाई पठाउनु भएको इमेलहरू त्यसपछि तपाईँको सूचनाको हक प्रयोग गर्नुभएको इमेलहरू अनि बोर्ड सदस्यले चाहिँ हामीलाई दिनुहोस् भनेर मागेका कुराहरू यसका चाहिँ नियमित प्रक्रियाबाट हुँदै हुँदै गएर धन्ने धन्ने चार पाँच महिनाको पछाडि चाहिँ हामीले परिषद मार्फतबाट त्यसमा केही पनि होइन कि हामीलाई चाहिने चाहिँ डकुमेन्टहरू परिषद मार्फतबाट उपलब्ध गराइयोस् भने किनभने हाम्रो अभिभावक संस्था पनि राष्ट्रिय खेलकुद परिषद त्यसैले हामीले त्यसमा चाहिँ उहाँले डकुमेन्ट उपलब्ध गराइदिनुहोस् भनेर मागेका हौ
6: होइन हिसाब किताब यो एनपीएलको पनि त अहिलेसम्म अडिट रिपोर्ट बाहिर आएको छैन होइन के कति नाफा भयो के कति घाटा भयो भन्ने कुरा पनि त तपाईँलाई थाहा छ
7: छैन छैन मैले भने एउटा खेस्रा आएको छ त्यो खेस्राले मात्र पुग्दैन त्यसमा खेस्रामा चाहिँ सबै कुराहरू चाहिँ त्यसमा पर्याप्त मात्रामा छैनन्, त्यो हिसाब मिल्दैन, त्यसैले त्यो खेस्रालाई मात्र हिसाब मानेर चाहिँ सबै कुराको पास गर्न सकिन्न। त्यसैले त्यसका चाहिँ ब्रेकडाउनहरू सबै चाहिन्छ, तपाईँका शीर्षकहरूको सबै कुरा चाहिन्छ, खर्च र आमदानीका सबै शीर्षकहरूलाई क्यानले सार्वजनिक गर्नुपर्छ, यसलाई चाहिँ सार्वजनिक रूपमा अगाडि चाहिँ गर्नुपर्छ भनेर हाम्रो माग हो, र त्यो हामीले पनि नपाइरहेको अवस्थामा अब अरूले चाहिँ कसरी क्लियर हुने पनि कुरै भएन।
6: एनपिएलमा त राम्रो फाइदा भएको छ नि त होइन क्यानलाई?
7: अब कागजमा देखिन्छ, त्यो कागजमा देखिन्छ भने यति कुरा हो कि त्यो कागजमा मात्र सीमित छ कि वास्तविक हाम्रो आमदानी पनि भएको हो, त्यो ग्रस भनेर देखाइएको छ, त्यो चाहिँ नेट हो कि होइन, त्यो चाहिँ वास्तविक आमदानी हो कि होइन, त्यो कर सर सबै तिरिसके पछाडि तिर्नुपर्ने दायित्वहरू सबै भुक्तानी गरेपछिको वास्तविक रकम हो कि अथवा देखाउनको लागि मात्र एउटा चाहिँ गरिएको एउटा चाहिँ यो कागजी खेसा मात्र हो भन्ने कुराको हामीलाई चाहिँ तपाईँको चाहिँ शंका छ। र मलाई के लागेको छ भने त्यो चाहिँ वास्तविक रूपमा त्यो आमदानी हाम्रो देखिँदैन, कुनै पनि आङ्गलबाट त्यो प्रमाणीकरण हुँदैन, प्रमाणित हुँदैन। यदि त्यो हो भने फ्रेन्चाइजीहरूले पाउनुपर्ने पैसा पनि पाए कि पाएनन्, क्यानको पैसा खातामा त्यो पैसा छ कि छैन, र त्यो बापतको पैसा हामीले नेपाल सरकारलाई ट्याक्स तिर्यो कि तिरेन, यो तिनै कुराको सम्मिश्रण भएर त्यो तिनै कुरा चाहिँ जस्टिफाई हुन्छ भने त्यो आमदानी ठिक छ, होइन भने त्यहाँ देखिने पैसा पनि छैन, तपाईँले देखाएको कुरा मात्र काल्पनिक छ, नेपाल क्रिकेट सङ्घको खातामा त्यो पैसा जम्मा पनि भएको छैनन्, त्यसैले त शङ्का गर्ने धेरै ठाउँ छ भने आजसम्म हामीले अडिट पाउँदैनौँ, हिसाब किताब हेर्न नपाउने, क्यान नवीकरण नहुने, राजस्व के अरे हामी कार्यालयमा हामी नवीकरण नहुने, राजस्व नतिने हो भने यसले शङ्का गर्ने प्रशस्त ठाउँहरूलाई प्रमाणित गर्न चाहिँ यसले सहयोग पुर्याउँछ गर्दछ, त्यसैले यो चाहिँ राम्रो भएन भन्ने कुरामा हामीले उठाएर हो।
6: होइन, कोषाध्यक्षलाई समेत जानकारी नदी आर्थिक कारोबार भइरहेको भन्ने कुरा सही हो र?
7: त्यो त मलाई थाहा छैन, उपाध्यक्षज्यूलाई थाहा होला त्यो चाहिँ, होइन अब उहाँको कुरामा चाहिँ आर्थिक कारोबारको विषयमा उहाँले उत्तर दिनुहोला, होइन, किनभने सत्ता पदाधिकारीहरूले हामीले मागेका पनि छौँ, राष्ट्रिय पैसाले पनि त्यसलाई चाहिँ एकदमै सहजीकरण गर्छु भनेर उहाँले प्रतिबद्धता दिनुभएको छ, सबै कुरा डकुमेन्ट दिनुहोस् भन्नुभएको छ, होइन, हामीले फुल अडिट मागेका छौँ, त्यो फुल अडिट के हो, फुल अडिट रिपोर्टमै धेरै कुराहरू त्यहाँ आउनेछन् देखिनेछन्, यदि वास्तविक रूपमा भएको छ भने त नेपाल क्रिकेटसँग त्योभन्दा खुसीको कुरा के हुनसक्छ, नत्र भने त्यो कागजमा मात्र सीमित राखेर त्यो हिसाब किताबहरू चाहिँ बाहिर देखाउँदाखेरिमा राम्रो तर भित्री रूपमा चाहिँ त्यसले चाहिँ केही पनि इम्प्याक्ट पार्दैन भने त्यो हिसाबको कुनै अर्थ हुँदैन, त्यसले हामीले जनतालाई पनि ठगिरहेका छौँ, सरकारलाई ढाँटिरहेका छौँ,
6: तपाईँहरूको जम्मा 17 जनाको टिम छ त्यो होइन, केन्द्रीय कार्य समिति क्यानको, नेपाल क्रिकेट संघ क्यानको, त्यसमा अध्यक्ष चतुरबहादुर चन्द हुनुहुन्छ, उहाँ अस्ति कंग्रेसबाट टिकट लिएर उता निर्वाचन पनि लड्न जानुभएको थियो जस्तो लाग्छ, उहाँ पराजित भएर फेरि आउनु भएको छ, अनि अहिले पारस खड्का क्यानको सचिव हुनुहुन्छ। अब एनपीएल त सम्पन्न भयो, क्रिकेटको सुधार र नेपाली क्रिकेट प्रेमीहरूको जुन क्रेज छ यसलाई त झन राम्रो बनाउनु पर्ने, सबैलाई मिलाएर लैजानु पर्ने, सबै समेटेर एक ढिक्का भएर जानुपर्ने, यो आन्तरिक लड़ाईले, यो आन्तरिक विवादले पक्कै पनि त संस्थालाई त राम्रो गर्दैन नि त, यसमा कसको मन परि, यसमा कसको सिन्डिकेट छ, आज खुलेर बताउनुहोस् त।
7: तपाईँलाई एउटा कुरो के प्लेयर पार्यो भने यही विषयमा हाम्रो कुराहरू, यो संस्था हो, यसमा धेरैजनाको चासो छ, धेरैजनाले लगानी गर्नु भएको छ, धेरै जस्तो फ्रेन्चाइजीको नाममा कति लगानी छ नेपाल प्रिमियर लिगको नाममा, होइन, एउटा व्यवसायको घटनाहरू यसमा जोडेका छन्, लाखौं क्रिकेट प्रेमीहरूले यसलाई चाहिँ माया गर्नुभएको छ, नेपाली क्रिकेट यो ठाउँमा पुगेको छ भने हामीले गर्ने कुराहरू चाहिँ पारदर्शी रूपमा हुनुपर्छ भन्ने कुरा हो, हामीले सार्वजनिक गर्नुपर्छ भन्ने कुरा हो, हामीले भनेका छौँ त्यो हिसाब सार्वजनिक गरियोस्, सार्वजनिक रूपमै सबैको ब्रेकडाउन गरियोस्, त्यो गर्नुपर्छ, तर हामीले चाहिँ के छ भन्दाखेरिमा चाहिँ यो केही सीमित व्यक्तिहरूले मात्र त्यसलाई चाहिँ गुमरामा राखेर रा, नेपाली क्रिकेटलाई गुमरामा राखेर रा, यस्तो छ यसो बाहिर देखाउने, भित्र आफ्नै साथीहरूलाई पनि केही पनि कुरा नगर्ने, बोर्डमै छलफल हुन नहुने भयो भने त्यसले आन्तरिक लोकतन्त्र जुन लोकतन्त्रको चाहिँ एउटा खिल्ली उडिरहेको अवस्था जस्तो देखिन्छ, त्यसरी त्यसलाई के हो भन्दाखेरिमा चाहिँ हाम्रो पनि 45 जिल्ला छ, 7 प्रदेश छ, सबै साथीहरूलाई कन्भिन्स गराएर यो वास्तविक कुरा के हो, यो वास्तविक कुरामा साथीहरूलाई चाहिँ के छ भने यस्तो छ यसलाई बाहिर देखिया छ, भित्री रूपमा केही देखाएको छैन, अडिट रिपोर्टहरू तपाईँले हामीले नै पासै नगरिकन तपाईँको चाहिँ बाहिर आइसिसी पठाइयो भन्नेसम्म कुरा जानकारी मागिरहेछ, यो कुरा के हो, तपाईँको चाहिँ बोर्डका हिसाब किताबहरू एनपिएलमा लगायतका 20 कुरामा अख्तियारमा मुद्दा छ भनेका छन्, मुद्दा भएको कुरा के हो, तपाईँले यो सबै कुरा किन

0: यस्तो खालको सिन्डिकेट पनि हुन्छ र भने यो पत्याउँछ जनताले
1: होइन त्यही त तपाईँले पत्याउनु नपत्याउनु भन्दा पनि यो चाहिँ राखेर सरकारलाई नै आज किन नवीकरण भएन त हेर्नु त क्रिकेटसँग यस्तो भएको सरकार नवीकरण गर्न सक्ने अवस्था कर चुक्ता लिन सक्ने अवस्था
0: चलखेल भएको जस्तो पो भान भयो नि त यस्तै यो तपाईँले भनेको कुरा सबै सही हो भने चाहिँ भित्रभित्र ठुलो चलखेल हुन सक्ने वा चाहिँ घोटाला भएको हुन सक्ने आशंका त गर्न सकियो नि त अब शंकाको लाभ त प्राप्त हो नि त
1: म त्योसम्म जान म त्योसम्म नहोस् भन्न चाहन्छु होइन त्योसम्म चाहिँ नहोस् भन्न चाहन्छु किन भन्दा यो
0: बिल भरपाई मिलाएर होइन त्यो नीतिगत रूपमा त व्यापक पनि गर्न सक्ने आधारहरू पनि हुन्छन् होइन यसमा चाहिँ धेरै मुद्दाहरू पनि परेको छ।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 7 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। सर्वोच्च अदालतले विधि र प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउने वा विस्थापित गर्ने काम नगर्न सरकारलाई आदेश दिएको छ। सरकारले विधि र प्रक्रिया मिचेर सुकुम्बासी बस्ती हटाएको भन्दै परेको रिटमा सुनाई गर्दै न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले हिजो यस्तो आदेश दिएको हो। सरकारले डोजर लगाएर भत्काइसकेका काठमाडौँका सुकुम्बासी बस्तीका हकमा भने तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने सर्वोच्चले भनेको छ। सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा अहिले त्रासको अवस्था रहेकाले कानूनको उचित प्रक्रिया बेगर घरबार विहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई विस्थापित नगर्न अदालतले भनेको छ। कानूनको उचित प्रक्रिया अवलम्बन नगर्दा सुकुम्बासीहरूको शिक्षा, स्वास्थ्य, आवास लगायतका हकमा अपूरणीय क्षति हुने सर्वोच्चले बताएको छ। यस्तै बस्तीबाट उठाइएका सबै सुकुम्बासीको आधारभूत आवश्यकता परिपूर्ति नभएको भन्ने राष्ट्रिय मानवाधिकार आयोगको विवरण औल्याउँदै सर्वोच्चले उनीहरूलाई आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतको आधारभूत आवश्यकता पूरा गर्न आदेश दिएको छ। सर्वोच्चको अन्तरिम आदेशसँगै सरकारले अब सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने काम तत्कालको लागि रोक्नुपर्ने भएको छ। कानूनले तोकेको प्रक्रिया पूरा नहुँदासम्म र अदालतमा विचारधीन रिटको अन्तिम टुङ्गो नलाग्दासम्म बस्ती हटाउने काम गर्न पाइने छैन। सर्वोच्चको आदेश अनुसार जबरजस्ती बस्ती हटाउनु अघि सरकारले पहिचान, वर्गीकरण, वैकल्पिक आवास, पुनर्स्थापना र आधारभूत सेवाको सुनिश्चितता गर्नुपर्ने हुन्छ। सरकारले सुकुम्बासी र भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ।

0: काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानको लागि एकीकृत डिजिटल लगत संकलन गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देशमा सुकुम्बासीहरूको प्रदर्शन बढ़दै गर्दा र सर्वोच्चले विधि र प्रक्रिया अवलम्बन नगरी जबरजस्ती हटाउने वा विस्थापित गर्ने काम नगर्न अन्तरिम आदेश दिएसँगै सरकारले डिजिटल लगत संकलन गर्ने जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भूमिहीनहरूको डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा काठमाडौँका होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीको विवरण संकलन हुनेछ। त्यसपछि क्रमशः यो प्रक्रिया अरू जिल्लाहरूमा पनि विस्तार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार लगत संकलनलाई व्यवस्थित बनाउन आवेदकहरूलाई राष्ट्रिय परिचयपत्र भएका, नागरिकता मात्र भएका र कुनै पनि परिचयपत्र नभएका गरी छुट्टा छुट्टै समूहमा राखेर विवरण संकलन गरिनेछ। चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वरिम वागेले विभिन्न क्षेत्रका मतदातासँग दुईवटा मुख्य प्रतिबद्धता जनाउनु भएको थियो। पहिलो सवारी साधनमा लाग्दै आएको 300% कर घटाउँछु। दोस्रो व्यक्तिगत आयमा लाग्ने 1% स्ल्याबलाई 10 लाख रूपियाँ पुर्याउँछु। उहाँ अहिले अर्थतन्त्रको बागडोर सम्हालिरहनु भएको छ। अर्थमन्त्रीको रूपमा चुनावमा आफूले गरेको वाचा पूरा गर्ने मुख्य भूमिका पनि उहाँकै हो। तर आगामी बजेटमा उहाँले घोषणा गरेको जस्तो करका दरहरू घट्ने र आयकरको सीमा बढ़न सक्ने अवस्था भनी देखिदिइन्। करको दायरा बढ़ाएर दर घटाउन गरिएका प्रयासहरू असफल हुँदा सरकारी ट्रेजरीलाई सन्तुलनमा राख्न प्रतिबद्धता अनुसार करमा दर चलाउन सक्ने अवस्था अर्थ मन्त्रालयको राजस्व परामर्श समितिका अधिकारीहरू बताउँछन्। सरकारले पछिल्लो एक महिनामा करको दायरा बढ़ाउन दुई प्रयास गर्यो। पहिलो स्थल मार्गबाट हुने आवतजावतमा सामान ओसार प्रसार गर्न कडाई गर्यो। दोस्रो भन्सार नाकाबाट ल्याउने सामानमा अधिकतम खुद्रा मूल्य अनिवार्य गर्नुपर्ने व्यवस्था गर्यो। यी दुवै अभ्यास देशमा करको दायरा बढ़ाउने मुख्य दुई अस्त्रहरू थिए। तर दुवैमा अहिले सरकार लगभग असफल भएको छ। 100 रूपियाँ भन्दा बढ़ीको भन्सार मूल्यांकनमा डिफेन्सिभ बनेपछि केही दिन अघि अर्थ मन्त्रालयले प्रष्टीकरण दिँदै आफूले अघिल्लो सरकारले बनाएको व्यवस्था कार्यान्वयन गरेको मात्रै बताएन, नयाँ बजेटमा यो व्यवस्था नरहने आश्वासन समेत दियो। यसको अर्थ भन्सार नाकामा कडाई गर्ने सरकारको अभ्यास असफल जस्तै बनेको छ। अर्कोतिर एमआरपी कार्यान्वयनमा पनि सरकार पछि हटेको छ। अधिकतम खुद्रा मूल्य तोकेर नआएमा सामानको भन्सार नै पास नगर्ने अडानबाट सरकार सो घोषणाको आधारमा सामान पास गर्न तयार भएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीड़ितको बचत रकम राज्य कोषबाट नभई सहकारीको ऋण असुली मार्फत फिर्ता गरिने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा बोल्दै मन्त्री रावलले यस्तो बताउनु भएको हो। उहाँले सहकारीमा देखिएको समस्या समाधानका लागि सरकारले ऋण असुली बचत फिर्ता र सहकारीको नियमनलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। तनहुँको शुक्लागण्डकी नगरपालिकाले 12 स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र संस्थालाई सम्मान गरेको छ। नगर परिषदमा हिजो आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमिसेना, प्रदेशसभा सदस्य श्याम राजा महत, संविधान सभा सदस्य आशा कोइराला, नगर प्रमुख कृष्णराज पण्डित लगायतले सम्मान गर्नुभयो। स्थापना दिवसमा नगरका 100 वर्ष पूरा भएका ज्येष्ठ सदस्यहरू गणेश बहादुर राउत, इन्दु माया गुरूङ, विवा माया गुरूङ, सुभद्रा पौडेल, मधु मालती आचार्यलाई सम्मान गरियो। प्राध्यापक डाक्टरतर्फ प्राध्यापक डाक्टर बुद्धिबहादुर थापा, प्राडा चन्द्रबहादुर थापा, प्राडा कृष्णप्रसाद गौतम, प्राडा सुरेश पौडेल र प्राडा निर्मला जम्मर कटेल सम्मानित हुनुभयो। कला साहित्य र वाङ्मयतर्फ शेषमणि आचार्य, राष्ट्रिय खेलाडी एथलेटिक्स इन्द्रा कुमारी मल्ल, पशुपालनतर्फ रंजित इन्टिग्रेटेड एग्रो प्रालीका संचालक शिवलाल रसाइली, कृषितर्फ वार्ली कृषि तथा पशुफर्मका संचालक सुरेन्द्र वाग्ली, उत्कृष्ट महिला स्वयंसेवीका मञ्जु श्रेष्ठ, नगरपालिकाका उत्कृष्ट कर्मचारी विनोद कनेल सम्मानित हुनुभयो। पूर्व मन्त्री तथा संविधान सभा सदस्य आशा कोइराला, निवर्तन नगर प्रमुख किसान गुरूङ, निवर्तन उपप्रमुख सविता रसाईली, पूर्व गाविस अध्यक्ष महेश्वर भट्टराई, मित्रबन्धु शर्मा र मोहन बहादुर थापा, पूर्व गाविस उपाध्यक्ष रामचन्द्र उपाध्याय, चुरामणि पौडेल, डेलीराम अधिकारी, बलबहादुर साई, थमन बहादुर आले, देवनारायण श्रेष्ठ, दिल कुमार श्रेष्ठ, पूर्णबहादुर गुरूङ र खेमराज अधिकारी सम्मानित हुनुभयो। पूर्व प्रधानमञ्च रोलबहादुर गुरूङ, नारायण प्रसाद भट्टराई, वेद प्रकाश पोखरेल सम्मानित हुनुभयो। पूर्व उप प्रधानपञ्च मीनबहादुर राणा, देवनारायण श्रेष्ठ, मिज बहादुर गुरूङ, चौबहादुर गुरूङ र नरबहादुर थापा मगर, पदमबहादुर थापा, बोधराज सिग्देल र लालप्रसाद गर्तौलालाई सम्मान गरियो। कक्षा बाह्रमा 100% विद्यार्थी उत्तीर्ण गराउन सफल पञ्चमुनिदेव माविका शिक्षक टुकादेवी पौडेल र चन्द्रबहादुर गुरूङ, तालबेसी माविका सुभाष चापागाई, सूर्य इंग्लिश बोर्डिङ स्कूलका प्रेमकला थापा र जनार्दन दाहाललाई सम्मान गरियो। कक्षा दशमा उत्कृष्ट अंक ल्याउने पञ्चमुनिदेव माविका सुशान्त सिग्देल, कक्षा बाह्रमा स्वयं विद्यालयका भूपेन्द्र गुरूङ र स्नातक तहमा भानुभक्त बहुमुखी क्याम्पसकी मुना कार्कीलाई उत्कृष्ट विद्यार्थीको रूपमा सम्मानित गरियो। यसैगरी कक्षा दशमा 100% विद्यार्थी उत्तीर्ण गराउन सफल जनकल्याण माविका 6 जना, पञ्चमुनिदेव माविका 3 जना, तालबेसी माविका 3 जना, माउन्ट अन्नपूर्ण एकाडेमीका 4 जना, लिटिल गार्डन इंग्लिश बोर्डिङ स्कूलका 4 जना, ज्ञान बगैंचा इंग्लिश बोर्डिङ स्कूल 5 जना र ब्राइट फ्यूचर माध्यम विद्यालयका 1 जना शिक्षकलाई सम्मान गरिएको छ। संस्थागत रूपमा सूर्य नेपाल प्रणाली, हेल्थ जर्मन संस्था, रूम टू रीड, यंग लिभिङ फाउण्डेशन नेपाल र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठीलाई सम्मान गरिएको थियो। नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमसिना, संविधान सभा सदस्य आस्था कोइराला, प्रदेशसभा सदस्य श्यामराजा महत, जिल्ला समन्वय समिति संयोजक शान्तिरमण वाग्ले, घिरिङ गाउँपालिका अध्यक्ष हुमबहादुर थापा, नगरका सल्लाहकार रामचन्द्र उपाध्याय, पूर्व नगर प्रमुख किसान गुरूङ, पूर्व नगर उप प्रमुख सविता रसाइली, प्राध्यापक डाक्टर बुद्धिबहादुर थापा, पूर्व प्रधानपञ्च नारायण प्रसाद भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकीका अध्यक्ष हरिबहादुर खड्का, नेपाली कांग्रेसका नगर सभापति गोपीबहादुर गुरूङ, नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष लोकनारायण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष शरण सापकोटा लगायतले बोल्नुभयो। कार्यक्रममा स्वागत नगर उप प्रमुख हुमबहादुर विका राजु, धन्यवाद कार्यपालिका सदस्य सिंहबहादुर कुमार र सञ्चालन सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलले गर्नुभएको थियो। 2071 वैशाख 25 को मन्त्री परिषदको निर्णय अनुसार साविका, दुलेगौड़ा, खैरिटा र ढोरफुटी गाविसलाई समेटेर 2071 जेठ 7 गतेदेखि कार्य स्थापना भई शुक्ला गण्डकी नगरपालिका सञ्चालनमा आएको थियो। यस्तै 73 साल फागुन 22 गतेको निर्णय अनुसार थप 3 गाविस थप्रेक, रायपुर र फिरफिरे समेत गरी 2073 फागुन 30 गतेबाट वृहत शुक्ला गण्डकी नगरपालिका रूपमा सञ्चालनमा आएको हो। यसैबीच नगरपालिकाको 12 स्थापना दिवसमा निवर्तमान वडा अध्यक्ष र कार्यपालिका सदस्यले भने आफूहरूलाई नियुक्त नगरिएको भन्दै दुखी सु गरेका छन्। वडा नम्बर 12 का निवर्तमान वडा अध्यक्ष मनराज गुरूङले निधन भइसकेका जनप्रतिनिधिलाई, निम्त गरिँदा जिउँदै रहेका निवर्तमान जनप्रतिनिधिलाई बिर्सनु भयो भन्दै व्यङ्ग्य गर्नुभएको छ। आफूलाई बेलैमा आधिकारिक निमन्त्रणा नभएपछि निवर्तमान वडा अध्यक्ष र कार्यपालिका सदस्यले शुक्ला गण्डी 11 जरेवारमा रमाइलो वनभोज कार्यक्रम आयोजना गरेका छन्। नगर उप प्रमुख हुमबहादुर विका राजुले छोटो समयको तयारी र पहिलो पटक दिवस मनाउने सन्दर्भमा केही कमी कमजोरी हुन सक्ने बताउनुभयो। स्थापना दिवसको स्वागतका सन्दर्भमा उहाँले यस्तो बताउनु भएको हो। नगरपालिका स्रोत अनुसार निवर्तमान वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई बिहिबार अबेर टेलिफोन मार्फत निमन्त्रणा गरिएको थियो। प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौंको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ। पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तर उन्नतिसँगै आधारभूत अस्पतालमा बढ़ाइएको विशेषज्ञ सहितको सेवाका कारण उक्त संख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धि सागर अधिकारीले बताउनुभयो। गण्डकी प्रदेश सरकारले 2076 सालदेखि जोखिममा परेका गर्भवती र सुत्केरीको निशुल्क हवाई उद्धार शुरू गरेकोमा यो सुविधा त्यस वर्ष 10 जनाले लिएका थिए। 77 33, 78 8, 79 5, 80 4, 81 1 र 82 यतासम्म हालसम्म 6 जनाले यो सुविधा लिएका छन्। म्याग्दीको मंगला गाउँपालिका 2 बाबियाचोरमा रहेको मंगला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पढ्दै कमाउँदै गर्न थालेका छन्। विद्यालयमा सञ्चालित प्राधिकार तर्फको बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीले तरकारी उत्पादन गरी बजारमा बिक्री गरेर आमदानी पनि गरेका छन्। विद्यालयमा प्राविधिक धार कक्षा 9 देखि 12 सम्म अध्ययन गर्ने विद्यार्थीले आफ्नो मेहनतबाट आमदानी पनि गरेका हुन्। बाल विज्ञान विषयमा पढ़ाई शुरू भएपछि विद्यार्थी कक्षा कोठामा पढ्ने र कलेश बारेमा पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धानसँगै सिजन अनुसारको कृषि उत्पादन गरी स्थानीय बाबियाचौर बजारमा बिक्रीको लागि पनि लैजाने गरेको जनाइएको छ। लम्जुको राइनस नगरपालिका अन्तर्गत रहेको चेपे नदी किनारमा दर्ता अनुमति बिनै क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ। जिल्ला अनुगमन समितिले गरेको अनुगमनका क्रममा उनीहरूले दर्ता र अनुमति बिनै नै क्रसर उद्योग सञ्चालन गरिएको पाइएको हो। राइनस नगरपालिका 6 स्याउली स्थित चेपेघाट वरपर सञ्चालनमा रहेका 3 वटा क्रसर उद्योग जिल्लामा दर्ता गर्ने निकायमा दर्ता नै नगरी र अनुमति लिनुपर्ने निकायमा अनुमति नै नलिई सञ्चालन गरिएको पाइएको हो। संचालकले संयुक्त लगानीका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको तर सम्बन्धित निकायमा उद्योग दर्ता नै नगरी र अनुमति नै नलिई सञ्चालन गरेको पाइएको प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो। गोर्खाका दुईवटा सड़क आयोजना काम अल्पत्र पारेको हुँदै पूर्वाधार विकास कार्य गोर्खाले निर्माण कम्पनीहरूलाई ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै काममा चरम लापरवाही गर्ने दुई निर्माण व्यवसायलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन अल्टिमेटम दिएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार पटकपटक म्याद थप गर्दा र मौखिक तथा लिखित रूपमा ताकेदा गर्दा पनि निर्माण कार्यमा कुनै प्रगति नभएपछि यस्तो कदम चालिएको जनाइएको छ। गोर्खाको नरेश्वर पाडेनी चौतारा निबेल ताकुकोट सड़क स्तरोन्नतिका लागि एमएस अमर ज्ञानेश देवीले ठेक्का पाएको थियो। बागलुङको लोपनमुख सती घाटुना संरक्षण गरिएको छ। पश्चिम बागलुङको बडीघाट गाउँपालिकाको सिसाखानी र गलकोट नगरपालिकाको पाण्ड खानी र रिगामा झण्डै 300 वर्ष पुरानो सती घाटुनाच प्रचलनमा छ। बागलुङमा घाटुनाचको लिखित दस्तावेज नभए पनि अन्यत्रबाट साबीको सिसाखानी गाविसको सिसाखानी र पाण्डव खानी गाविसको सिसाखानी गाविसको सिसाखानी र पाण्डव खानीको गाविसको तामाखानीमा काम गर्न आएका खान्दाले बडीघाट र गलकोटमा सती घाटु नाच प्रचलनमा ल्याएको स्थानीय अगुवा बताउनुहुन्छ। घाटो गुरू कुल बहादुर भुजेलका अनुसार सती घाटु नाचको इतिहास खोज्दै जाँदा अहिले पाँचौं पुस्तासम्म मात्रै जानकारी पाउन सकिन्छ। नेपालको एकमात्र शिकार आरक्षित क्षेत्र ढोरपाटनमा पहिलोपटक हिम चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर तीन समूहले 3200 मिटरदेखि 5500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको छ। नाउ र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार र आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरएसएका रेन्जर सागर सुवेदी अनुसार 56 क्यामेरा तीन समूहले 6 शिकार ब्लकमा राखेर फर्किएको बताउनुभयो। क्यामेराले 45 दिनसम्म आफै फोटो संकलन गर्नेछ। क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने 15 दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ। ओडारमा बास बसेर कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाइ छ। जनजुति माध्यमविद्यालय भीमाच्छा तनहुँको बाल क्लबका अध्यक्ष विद्यालय क्याप्टेन र सहायक क्याप्टेन पदको मतदान हिजो सम्पन्न भएको छ। वैशाख 21 गते सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुरूप मतदान कार्यक्रम सम्पन्न भएको हो। बाल क्लबको अध्यक्ष मार्क चिन्हमा दीक्षा लामिसाने, रस्टर चिन्हमा बिन्दिया रसाइली, किताब चिन्हमा क्याटिन श्रेष्ठको उम्मेद्वारी परेको थियो। त्यसै गरी विद्यालय क्याप्टेनमा क्यालेण्डर चिन्हमा रेणु अछामी, बस चिन्हमा सपना श्रेष्ठ र कम्प्युटर चिन्हमा प्रतिष्ठा रतनको उम्मेद्वारी थियो। विद्यालयको सह क्याप्टेनमा बेल्ट चिन्हमा कुञ्जल श्रेष्ठ र टाई चिन्हमा सुसना बिकाको उम्मेद्वार थियो। सामाजिक विषयको पाठ्यक्रममा समावेश सिकाइ उपलब्धिलाई सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गरिएको निर्वाचन कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता थियो। रेडक्रसको अध्यक्षमा सगुन मरासिने र बाल क्लबको उपाध्यक्षमा अनुष्का तिनसेना निर्वाचित हुनुभएको थियो। कक्षा 6 देखि 10 जम्मा 287 जना विद्यार्थीले मतदानमा भाग लिए। नेपालको निर्वाचन प्रक्रियाका सम्पूर्ण चरण पूरा गरी मतदान कार्य गरिएको हो। यस प्रक्रियाबाट विद्यार्थीले व्यवहारिक सिकाइ प्राप्त गरेका छन्। कार्यक्रममा विद्यालयका छात्रहरूले मात्र उम्मेद्वार दिएका थिए। मतदान अधिकारीदेखि पर्यवेक्षक मतदान कर्मचारीको भूमिकामा समेत विद्यार्थी नै सक्रिय थिए। निर्वाचन प्रहरीको रूपमा विद्यालयमा सञ्चालित स्काउटका विद्यार्थीहरूले भूमिका निर्वाह गरेको जनाइएको छ। मतदान प्रक्रियाबाट बाल क्लब अध्यक्ष पदमा सबभन्दा बढी 104 मत ल्याएर क्याटरिना श्रेष्ठ विजयी हुनुभयो। त्यसै गरी बिन्दु रसाइली 88 मत ल्याएर उपविजेता बन्नुभयो। दीक्षा लामिछानेलाई 77 मत प्राप्त भएको बताइएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच हर्मुज जलमार्गमा फेरि तनाव बढ़ेको छ। दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानहान भएसँगै तनाव बढ़ेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दावी गर्नुभएको छ। इरानका उच्च सैन्य कमाण्डरले अमेरिकाले युद्धविराम उल्लंघन गरी आक्रमण गरेको बताउनु भएको छ। आफूले प्रतिरक्षाका लागि प्रति आक्रमण गरेको उहाँको दावी छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी आईएमओका महासचिव आर्सेनियो डोमिंगेन्जले हर्मुज संकटका कारण खाड़ी क्षेत्रमा झण्डै 1500 जहाज फँसेको जानकारी दिनुभएको छ। बुधबार मात्र इरान अमेरिकीबीच वार्ता हुने खबर बाहिरसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेट क्रूड अर्थात कच्चा तेलको भाव 11% घटेको थियो। अर्को दिन बिहिबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानहान भएको हो। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ। दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 142 रन बनाएको थियो। कोलकाताले दिएको 143 रनको लक्ष्य पछ्याएको कोलकाताले 14 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। कोलकाताका फिन एलेनले 47 बलमा शतक बनाउनु भयो। आईपीएल अङ्क तालिकामा दिल्ली 11 खेलमा 8 अङ्कका साथ तालिकाको 8 स्थानमा छ भने कोलकाता 10 खेलमा 9 अङ्कका साथ तालिकाको 7 स्थानमा छ। अवश्य हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो।
9: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
7: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
13: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-20630।
10: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
15: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
14: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
16: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
13: मोबाइल 98560-55-77।
17: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
18: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
17: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
18: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
17: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
18: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
17: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
20: मोबाइल 98560 43952 र 98066

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ।
14: त्यसो नभने मरी, म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878 78, 98461 658
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्ड चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0658414142, मोबाइल 9850623128 र 9462614726।
19: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0658414377 र 9850643443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपिचो।
20: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
21: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
22: सम्पर्क 0654142121, मोबाइल 9850635921।
21: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
23: Yamaha.

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल वैशाख महिनाको 26 गते शनिवार, ईस्वीसम्म 2026 मे 9 तारीक, सकसम्म 1948, नेपाल सम्मत 1146। सूर्यदेव बिहान 5:19 हुने सूर्यास्त साँझ 6:43 हुनेछ। आज ज्येष्ठ कृष्ण पक्षको सप्तमी तिथि, आज कानून दिवस र विश्व स्मृति एवं मेलमिलाप दिवस। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 7:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:00-5:25 विनवस्ती गीत संगीतहरू, 5:25-5:50 शुक्ला गण्डकी समाचार, 6:00-6:30 काया कैरन, 6:30-7:00 नेपाली बहस, 7:00-7:20 शुक्ला गण्डकी समाचार, 7:20-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45-11 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15-9 टोल टोलमा शुक्ला गण्डकी, 9:15 नेपाल खबर, 9:15-10 काम बेसीको भाका, 10:15 शुक्ला गण्डकी समता, 10:15-12 हेलो शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1 विभिन्न पप गीत संगीतहरू, 1:00-2:00 लुगी संगीत, 2:00-3:00 गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 विभिन्न फिल्मी गीत संगीतहरू, 4:00-5:00 गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 सम्म विभिन्न बाल गीत संगीतहरू, 6:30 नेपाल दर्पण, 6:30-7:00 विभिन्न भाषाभाषी गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 गीत संगीतहरू, 8:00-8:30 टोलमा शुक्ला गण्डकी पुनः प्रसारण, 8:45-9:00 विभिन्न गीत संगीतहरू, 9:00-10:00 विभिन्न गीत संगीतहरू, 10:00-11:00 शुक्ला गण्डकी समाचार, 10:00 शुक्ला गण्डकी समाचार पछि आज कामको सम्पूर्ण निमित्त क्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:00-9:00 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यतिहास दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी जानकारी बस्दा भने अपालो रहेको छ तपाईँको राशि विशेष भेटघाटले काममा उत्साह बढाउला, आफ्नो क्षेत्रमा पूर्वत जमाउन सकिन्छ, केटीमानी काम गर्ने समय छ, साथीभाइहरूको शैलीमा दिलाउनेछ, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ, मेहनतले नाम राम्रै दिलाउन सक्छ, सामाजिक दायित्व बढ्नेछ, भूमि बाँड्न पैतृ सम्पत्तिबाट लाभ मिल्नेछ, व्यापार भने प्रशस्त फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ, टाढिएका कामले धेरैको मन चिन्न सकिनेछ, साथ रोकिएका केही कामहरू भनेछन्, टाढिएका साथीहरू नजिकिनाले हर्ष बढ्नेछ, उपलब्धिको स्रोत पहिलाउन सकिनेछ, अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ, आध्यात्मिक मनोवृत्तले समाजसेवामा प्रवृत्त गराउन सक्छ। मिथुन राशि कार्कीको गंगा सकेको हो, आकस्मिक समस्याले दौड़धुप गराउन सक्छ, स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला, गरिआएको कामलाई भने निरन्तरता दिन सकिनेछ, विश्वास आश्वासन दिनेहरूले जुटाउन सक्छन्, अरूको स्वार्थका लागि उपयोग गरिएला पछि फाइदा हुने कामहरू सम्पादन गर्न सकिनेछ, अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्, दोहोर्याएर प्रयत्न गर्दा काम पर्नेछ। कर्कट राशि माग्छ, हिहो हेहो डारी टुटेडो, प्रतीक्षा गरिएको उपलब्धिहरू प्राप्त हुन्छ, साथै मनङ्गीय धन लाभ हुनेछ, दिन मञ्जन पूर्ण रहनेछ, सो पूरा हुनेछ भने विभिन्न भौतिक साधनहरूको प्राप्तिको योग छ, नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ भने व्यवसायका लागि यात्रा सम्भावना छ, सुमधुर सम्बन्धले प्रफुल्लित भइनेछ भने प्रेम र मित्रताको बन्धन कसिने समय छ, तृतीयपूर्ण सम्मान प्राप्त हुनेछ। सिंह राशि व्यापार लगायत आर्थिक लाभ हुने काममा मनकीय फाइदा हुनेछ भने रोकिएका कामहरू भन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ, मेहनतले राम्रै प्रतिफल दिलाउनेछ, शत्रुहरू किराना लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजय भइनेछ, चुनौती चिर्दै काम बनाउन सकिनेछ, व्यवसाय गर्नेहरू ले नै सहयोग गर्न थाल्नेछन्, तापनि आफ्ना योजना गोपे राखेर अघि बढ्नुहोला। कन्या राशि टोप पिपु सहर ठप्पेपु अध्ययनको लगपे बौद्धिक क्षेत्र फराकिलो बन्नेछ भने मेहनत गर्दा विशेष अवसरहरू प्राप्त हुनेछ, शुभचिन्तकहरूको सहयोग जुनेछ भने मेहनतले पहिलेको स्थितिमा सुधार आउनेछ, विस्तारै काम बन्नेछ, अर्थ उपार्जनका लागि केही पनि फेला पर्नेछ, समाजमा आफ्नो
प्रभाव बढाउन सकिनेछ। पेसा व्यवसायमा फाइदा हुनेछ भने जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तुला राशि, तुला राशि नोकरामा अक्षर रहरी रुरेको तापी तुते समझदारीका समाचार सूचनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सक्नेछ। अन्यमा मानिसहरूको सुझाव सुविधाले गर्दा लाभ हुनेछ। रुकिएका काममा दोहोऱ्याएर पर्यटन गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभए बिताउने समय छ। दिएको धनमागपछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नहुनाले पछिसम्म फाइदा हुनेछ। वृश्चिक राशि, वृश्चिक राशिमा तो नानी नु नेनु या यो पर्यटन गर्दा राम्रो प्रतिफल प्राप्त हुने समय छ। साथीभाइहरूले पनि राम्रैसँग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधनहरू जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा सफल काममा जुट्ने समय छ। मेहनती प्रतिस्पर्धामा जित दिलाउनेछ भने रोकिएका कामहरू पुनः पूरा हुन सक्छ। व्यापारमा पनि मनोज्ञ धन लाभ हुनेछ। धनुराशि, धनुराशिमा आज यो भविपु धपा ढबे अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुख समाचारले उत्साह जगाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ भने बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। आमदानीका स्रोत गर्नुका साथै दिगो फाइदा हुने काम सम्भव चौधा गर्ने समय छ। नयाँ कामहरू प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। मकर राशि, मकर राशिमा आज भुज जेखेको गागे रमाइलो जमघरका बीच स्वादिष्ट भोजनका आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगहरू प्रशस्त भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेकै कमजोरीहरू दोहोरिन सक्छ। सुन्दर पहिरनद्वारा व्यक्तित्व निकाल्ने अवसर प्राप्त हुनेछ भने मनोरञ्जन र आतिथ्य सत्कारमा खर्च पर्न सक्छ। कुम्भ राशि, कुम्भ राशिमा गुगेको साक्षी सुशेष सुध अवसरका लागि दौड गर्नु पर्दा अरूका काममा समय खर्चनु पर्दा आफ्नो कामहरू रोकिन सक्छ। आवश्यक पर्दा सरसफर र कर्जा मार्फत धन जुट्नेछ भने लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट भने टाढिनु पर्ने हुन सक्छ। केही कर्जा लागि पनि प्रतिष्ठा प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ भने लगानी बढ़ाउनु परे पनि प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। अन्तिममा मिन्दासले, मिन्दासमा आक्षेर दिदु थजन्य दिदु चाची मेहनत आमदानी बढ़ाउनेछ। सानो पर्यटन गर्दा महत्वपूर्ण कामहरू गर्न सक्छ। श्रमको उच्च मूल्याङ्कन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुनेछ भने आय स्रोतहरू बढ्नुका साथै उठ्नुपर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा अनेक आय अर्जनहरू हुनेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। कृषिका लागि सामान्य लगानी गर्न सकिनेछ। राशिफलमा जस्तो भने तापनि भाग्य भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि पालो रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल वैशाख महिनाको 25 गते वैशाख महिनाको 26 गते शनिबार हास्यमजाको जन्मदिन परेको छ। आज तपाईँ जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आँटी चालेको तपाईँले इच्छाको काम गर्दा होस्, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यही समयमा तपाईँहरूको महासभामा उपस्थित हुने सम्मको लागि म कार्यक्रम प्रस्तुता दिमा पनि बिराउँछु। तपाईँको बिहान तपाईँको देश भन्ने सुख दिँदै सुन्दै गर्नुहोला। शुभ लाग्नुलाई ज्ञापन सभा नमस्कार शुभ बिहानी शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
3: सूचना स्तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भए सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
4: मेरिया मैनी, कस्तो राम्रो गहना!
5: होइन दिदी, मिठो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
6: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहु, शाखा कार्यालय बन्केवा चोक,
3: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
6: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस्तार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफुजी मान्द्रे 26 साखे हुँदै मगाम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मगाम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक गोमगोबु बस्तार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
10: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लागे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
11: बेसरी टाउको दुख्नु, आँखा तिर्मिरा र धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
10: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
12: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
13: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
14: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दोलेगौडाको बन्केवा चोकमा रहेको शिवा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
13: ए हो र, जाउँ न त त्यसो भए।
14: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: प्रोप्राइटर विवेश गुप्ता, शिवाय किराना पसल, शुक्ला गण्डकी चार, मेन रोड, धुलेगौडा, तनहुँ।
14: मोबाइल 9841419634 र 9008523058।
16: शुक्ला गण्डकी FM 97.6।

0: भाउजू होइन भाउजू, किन निराश भएर बस्नु भएको?
1: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
0: ल भाउजू, पनि हाम्रै दुलेगौंडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
1: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड, मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4, धुलेगौंडा, सोलुक्सी सप्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुनिव श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 98171 45234, 98560708।
2: प्रसन्न, होमवर्क देखाउ त।
3: हस् टिचर।
2: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
3: टिचर, मेरो मम्मीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
2: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
4: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ग्यालट्रिक्स, सोहो रेनको बिम फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0635414484, मोबाइल 98560733384 र 98560067988।
5: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डान्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
6: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: ओल्डी ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
0: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी 3 गौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 98562066676।

0: धूम्रपान तथा स्फूर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
1: धूम्रपान भनेको के हो?
0: धूम्रपान भन्नाले खास गरी स्फूर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता स्फूर्तिजन्य पदार्थको सेवन गर्नु हो।
1: धूम्रपानको धुवामा 7000 भन्दा बढ़ी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढ़ी तत्वले क्यान्सर गराउँछ।
0: धूम्रपान तथा स्फूर्तिजन्य पदार्थको सेवन गर्दा हुने असरहरू:
1: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ।
0: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
1: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
0: धूम्रपान तथा स्फूर्तिजन्य पदार्थबाट बच्ने उपाय:
1: साथीभाइको लहलहैमा नपरौं।
0: दीर्घकालीन असरको मन गरी कुलतमा नफसौं।
1: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ।
0: सार्वजनिक स्थलमा धूम्रपान नगरौं।
1: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जेपी कोइराला, राष्ट्रिय स्वास्थ्य प्रशास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही एल्युमिनियम अब यूपीवीसी को साथमा।
4: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 063-414-411, मोबाइल 98-5-60-22-938 र 98-028-22-938।
6: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98-560-33-398 र 98-465-10-950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
7: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको
2: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि
3: कहाँ छ पुन मोबाइल
2: यो दुईवटामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ल गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00 दाई एक बिहानी झोला बोकेर कतिजना लागेको
2: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
4: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0765705052 मोबाइल 98560288587
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको घरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
7: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौंडा हेल्थ पोस्ट चोक
7: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124474
9: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
10: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
11: ओमकार
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सिफत मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
10: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634
12: ओहो भाउजू नमस्कार स्कूल बस पुर्नु भएको अनि यति सानो बाबुलाई यति गरुङ्गो किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त
13: के गर्नु बानी पार्नु पर्छ नि नानी
12: केमा बानी पार्नुहुन्छ हौ भाउजू बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ अनि स्कूलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसैलाई होमवर्कै चटारो यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि होइन र
13: के गर्ने त नानी भने नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
12: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
13: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नै पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो। धन्यवाद है नानी।
0: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात शङ्ख फुडको प्रयोग नगरौं। बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
14: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
15: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562652।
17: दाजु बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
18: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
17: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
18: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउनु भए पनि धुन्थे हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
17: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
19: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
0: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
20: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुको जनहितमा जारी सन्देश।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे यही त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनी चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिनसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनी चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9811411178, 9560007178।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। नीतिगत योजना सहित कार्यान्वयन गर्नुपर्नेमा जोड़। सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्ध विरामको घोषणा। दुई देशबीच कैदी आदान प्रदान गरिने। र नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्डु उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना रहेको छ। आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। आज हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँ तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने अनुमान छ। तराईका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसूनमा कम वर्षा र गर्मी उच्च हुँदा यसको प्रभाव विशेष गरी कृषि क्षेत्रमा पर्ने देखिन्छ। कृषिमा हुन सक्ने क्षति घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न कृषि विज्ञको सुझाव छ। नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, 2, 3, 4, 5 र 6 जात छनौट गर्न सुझाव दिएको छ। सुक्खा जात अनि हिले छरूवा धानखेती प्रविधि अपनाउन नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत किसानलाई सल्लाह दिएको हो। मध्य पूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझाव सहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मध्य पूर्वको संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय उच्च स्तरीय कार्यदलले सरकारलाई सुझावसहित प्रतिवेदन बुझाएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार पछिल्लो द्वन्दबाट नेपालको आर्थिक सामाजिक क्षेत्र कृषि उद्योग पर्यटन व्यापार लगानी वैदेशिक रोजगारी रेमिट्यान्स वैदेशिक मुद्रा संचित भुक्तानी सन्तुलन तथा ऊर्जा इन्धन खाद्यान्न औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेको सुझावसहित प्रतिवेदनमा पेश गरिएको मन्त्रालयका प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयका अनुसार खाड़ीका देशमा झण्डै 18 लाख नेपाली रोजगारमा छन्। अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च छ। कृषिदेखि उद्योगसम्म अहिले महँगीले समेत असर पारेको छ। संघीय संसदका दुवै सदनको अधिवेशन पर्सी वैशाख 28 गते सोमबारदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन सोमबार दिउँसो सिंहदरबारमा बस्ने गरी आह्वान गरिसक्नु भएको छ। संघीय संसदको नयाँ भवन निर्माण सम्पन्न नभएकोले यसपटक पनि प्रतिनिधि सभाको बैठक

0: भाँडाधीन संसद भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रिय सभाको पनि यसअघिकै संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा अधिवेशन सञ्चालन हुनेछ। सभामुख डोल प्रसाद अर्यालले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको हिजो निरीक्षण समेत गर्नुभएको छ। नयाँ संसद भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आउँदो जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। निर्माणाधीन प्रतिनिधि सभा कक्षमा अहिले रंगरोगन, आन्तरिक सजावट तथा उपकरण जडान लगायत प्राविधिक काम भइरहेका छन्। संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आयव्ययको विवरण बजेट प्रस्तुत हुनेछ। प्री बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ। सभामुख अर्यालले राष्ट्रिय गौरवको यो आयोजनालाई तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न निर्माण कार्यमा संलग्न निकाय तथा ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बेलायतको लन्डन रोयल ग्रीनविच बरोको प्लम स्ट्रीट इन ग्लिन्डरमा नेपाली मूलका पूर्व मेयर जीत राणाभाट काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यस्तै वहाँकी श्रीमती गौमाया गुरूङ पनि बरोको एबियुड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ। यसअघि मेयर तथा उपमेयरको जिम्मेवारी पूरा गरेका राणाभाट 1610 मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित हुनुभएको हो। प्लम स्ट्रीट इन ग्लिन्डरमा तीनवटै सीट लेबर पार्टीले जितेको छ। लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिलर निर्वाचित हुनुभएको छ। राणाभाट पत्नी गौमाया पहिलो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। उहाँले 1292 मत प्राप्त गर्नुभयो। एबीउडमा पनि तीनवटै सीट लेबरले जितेको छ। त्यस्तै अल्डरसटका रसमोर बरो अन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेलवासी निर्वाचित हुनुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार बेलवासी 891 मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। त्यही बरोको वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तर बहादुर गुरूङ 551 मत सहित काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यसै गरी रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीका 1180 मतसहित निर्वाचित प्रतीक्षा गुरूङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लक्ष्य गुरूङ लन्डन बरो अफ बार्नेटको एडवाजेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ। उहाँले 1951 मत प्राप्त गर्नुभएको छ। बेलायतमा अस्ति बिहिबार सम्पन्न चुनावमा 1.5 दर्जन नेपाली मूलका उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच 3 दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ। यो युद्धविराम आजदेखि पर्सीसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताउनु भएको छ। युद्धविरामको अवधिमा दुई देशबीच 1000 कैदीबन्दी आदान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभएको छ। ट्रम्पले ट्रुथ सोशलमा रूस युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ। आफ्नो अनुरोध स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गर्नुभएको छ। यसबीचमा अमेरिका र इरानबीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ़ेको छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दावी गर्नुभएको छ। अब खेल खबर. नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ. माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले केही बेरपछि खेल शुरू हुनेछ. आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालले एकदिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो. नेपालले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने तालिका अनुसार आज तेस्रो खेल खेल्दैछ. यसअघि अस्ति भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो. नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ. यो अभ्यास खेलपछि यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्वी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला शुरू हुनेछ. चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना. मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह. मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव. नीतिगत योजनासहित कार्यान्वयन गर्नुपर्नेमा जोड़. सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्धविरामको घोषणा. दुई देशबीच कैदी आदान प्रदान हुने. र नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै.
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ.
4: शुक्ला गण्डकी एफएम 97.6.
5: आहा, कति स्वादिष्ट मासु हो. यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो.
6: दिदी पनि नमजाएर झुक्किनु भएछ नि. हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि.
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ. अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ. साथै होम डेलिभरी पनि गरिन्छ. छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा. प्रोप्राइटर तीर्थराज गर्तौला. फोन 0658 590 065. मोबाइल 98166 34372.
8: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ.
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा. पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्. सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहु.
10: सम्पर्क 0654142121. मोबाइल 98565391.
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ.
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हुनुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि.
9: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि. यो कपडा मैले त्यहीँ गएर किनेको.
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु. स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
12: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी बजार दुलेगौड़ा भित्री बजार, फोन नंबर 0965702090, मोबाइल नंबर 9840601457 र 9816362032। स्तरीय कपड़ा पाइने एउटै ठाउँ, अर्जनबरी इंटरप्राइज में जाऊ।
13: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0765414142, मोबाइल 9850203128 र 9462614726।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
19: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
20: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
19: हो त नि, अब चाहिँ राम्रो भयो।
18: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
19: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार,
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0765414194, मोबाइल 9850602630।
21: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
23: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको।

हजुर सातौं नवरत्न सफल रहेको भाकामा तपाईँको माझमा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला गुरुमन छैटौं नवरत्न सफल रहेको सुमधुर भागलाई स्थान दिन्छु। भाका सारेर भनिरहेको छ मिना लामा र खिमसन सुग आवाज परेको छ नेत्र नन्दु परेको रहेको छ। यति बेला क्रमशः गानुहोस् सुमधुर भाका।

हजुर, यो समुद्र भाका मन तपाईँको माछा राखिसके पछि पनि मन पर्यो होला भागका सारेर भने रहेको थियो। छैटौँ नम्बर पढ्न सफल रहेको भागलाई स्थान दिन्छु कि पाँचौँ नम्बर पढ्न सफल रहेको भागलाई स्थान दिन्छु। तिमी पर नहुनु खेम सेन्चुरीको आवाज अहिलेसम्म धन्यवाद खेम सेन्चुरीको रहेको छ यति बेला।

0: मैले त अब विदेश जाने सोचिसके।
1: सुख दुःख यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छ।

हजुर, यसो मधुबाका माल तपाईँको माछा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ यति बेलाको क्रममा भने। अर्को सुमधुबाको स्थान दिन्छु, चौथा अर्पण सम्म रहेको छ मायाली मोहनीलाई, नीता थापा मगर, सागर आलिक आवाज परेको छैन, सदस्य शिव हमाल र सागर आलिक रहेको छ, यति बेला पुनः स्वीकार्नुहोस् यसो मधुर भाका।

好，就这么多大哥们的。यसमध्ये भागलाई मैले कार्यक्रममा स्थान दिइसकेको छु। चौथो नम्बरमा पन्ना सफल रहेको भाग रहेको थियो भने तेस्रो नम्बरमा पन्ना सफल रहेको भागलाई कार्यक्रममा स्थान दिन्छु। मायाले जाल हान्यो भनिरहेको छ, यसमा आवाज रहेको छ हेम सेन्चुरी र शान्तारानी बनेको आवाज बनाएको छ। नेत्र कार्की सुभाषको रहेको छ।

हजुर, तेस्रो नम्बरमा सफल रहेको सुमधुरबाकालाई मैले स्थान दिइसकेर पाल रहेको छ। दोस्रो नम्बरमा रूमाल भन्ने रहेको छ, यसमा आवाज रहेको छ माया गुरूङ, रवि कार्की, सुमन परिया, श्याम राणा, पाल कुमार श्रेष्ठ, रिजना परिया, सुन्दर लकोटी, रिजना रामजी पौडेल, मन्जुबिका, शक्ति कुमार गोदार, सुस्मिता छेत्री, रवराज कर्पी र शिव शर्माको आवाजमा श्यामलाई सुधबाल कुमार श्रेष्ठ र माया गुरूङको रहेको छ।

हजुर सुमधुर भागमा तपाईँको माझ राखिसकेको छु। दोस्रो मुना पढ्न सफल रहेको भागका आज भने नै सुमधुर सातवटा उत्कृष्ट भागकालाई कार्यक्रममा स्थान दिँदैछ भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। अन्तिममा जनताले पहिलो नम्बर पढ्न सफल रहेको मन माया भनिरहेको छ। प्रकाश सुतराज रविलाईको आवाज रहेको छ, हामीलाई शब्द प्रकाश सुतराजको रहेको छैन, अन्य साथीहरूको पनि यसमा आवाज रहेको छ। सुमधुर भागलाई छोड्दै अब नि कार्यक्रमबाट विदा मागेर जानुपर्ने हुन्छ। धेरै धेरै समस्त साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमिना भूषण सुनसारी उद्योगलाई पनि भनेदेखि आभार प्रकट गर्दछु। स्वदेशमा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हामी पात्र नेपाली पात्र एप मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँलाई तपाईँहरू सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा यो सुमधुर भागका कार्यक्रममा स्थान दिँदै म कार्यक्रम प्रस्तुतारीमा पनि बिदाउँछु। तपाईँको बाँकी पल सुभनि सुगजित होस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय सङ्गीत नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 246, 98 0 58 00 08।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 570 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 570 225, मोबाइल 98 5 60 33 800 98 4 61 56 58।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको ढुत्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
0: मोबाइल 98563493952 र 98।

0: शुक्ला गण्डकी टाइमचेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिका साथ सुन्न सक्नुहुनेछ।

सर्वोच्च अदालतले विधि र प्रक्रिया अवलम्बन नगरी सुकुम वासी तथा व्यवस्थित बसवासीहरूलाई जबरजस्ती हटाउने वा विस्थापित गर्ने काम नगर्न सरकारलाई आदेश दिएको छ। सरकार विधि र प्रक्रिया मेचेर सुकुमवासी बस्ती हटाएको बन्दै परेको रिटमा सुनाई गर्दै न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले हिजो यस्तो आदेश दिएको हो। सरकारले डोजर लगाएर भत्काइसकेका काठमाडौँका सुकुमवासी बस्ती कागमा भने तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने सर्वोच्चले भनेको छ। सुकुमवासी र व्यवस्थित बसोबासीहरूमा अहिले त्रासको अवस्था रहेकाले कानूनको उचित प्रक्रिया बेगर घरबारविहीन सुकुमवासी र व्यवस्थित बसोबासीहरूलाई विस्थापित नगर्न अदालतले भनेको छ। कानूनको उचित प्रक्रिया अवलम्बन नगर्दा सुकुमवासीको शिक्षा स्वास्थ्य आवास लगायतका हकमा अपूरणीय क्षति हुने सर्वोच्चले बताएको छ। यस्तै बस्तीबाट उठाइएका सबै सुकुमवासीहरूको आधारभूत आवश्यकता परिपूर्ति नभएको भन्ने राष्ट्रिय मानवाधिकार आयोगको विवरण अलाउँदै सर्वोच्चले उनीहरूलाई आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतका आधारभूत आवश्यकताहरू पूरा गर्न आदेश दिएको छ। सर्वोच्चको अन्तरिम आदेशसँगै सरकारले अब सुकुमवासी तथा व्यवस्थित बसोबासी हटाउने काम तत्कालका लागि रोक्नुपर्ने भएको छ। कानूनले तोकेको प्रक्रिया पूरा नहुँदासम्म र अदालतमा विचाराधीन रिटको अन्तिम टोको नलाग्दासम्म बस्ती हटाउने काम गर्न पाइने छैन। सर्वोच्चको आदेश अनुसार जबरजस्ती बस्ती हटाउनु अघि सरकारले पहिचान, वर्गीकरण, वैकल्पिक आवास, पुनर्स्थापना र आधारभूत सेवाको सुनिश्चित गर्नुपर्ने हुन्छ। सरकारले सुकुमवासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लागत संकलन गर्ने भएको छ। काठमाडौँ उपत्यका भूमिहीन सुकुमवासी तथा व्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि एकीकृत डिजिटल लागत संकलन गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देशभर सुकुमवासीहरूको प्रदर्शन बढ्दै जाँदा सर्वोच्चले विधि र प्रक्रिया अवलम्बन नगरी जबरजस्ती हटाउने वा विस्थापित गर्ने काम नगर्न अन्तरिम आदेश दिएसँगै सरकारले डिजिटल लागत संकलन गर्ने जनाएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भूमिहीनहरूको डिजिटल लागत संकलनको लागि तयारी अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा काठमाडौँका होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुमवासीहरूको विवरण संकलन हुनेछ। त्यसपछि क्रमशः यो प्रक्रिया अरू जिल्लामा पनि विस्तार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार लागत संकलनलाई व्यवस्थित बनाउन आवेदकहरूलाई राष्ट्रिय परिचय पत्र भएका, नागरिकता मात्र भएका र कुनै पनि परिचय पत्र नभएका गरी छुट्टा छुट्टै समूहमा राखेर विवरण संकलन गर्नेछ। परिचय पत्र नभएका हकमा होल्डिङ सेन्टरमा स्थापना गरी संयुक्त अध्यक्ष मार्फत तत्काल राष्ट्रिय परिचय पत्र बनाउने विशेष व्यवस्था मिलाइएको छ। नयाँ डिजिटल प्रणालीमा हरेक व्यक्तिको व्यक्तिगत तथा पारिवारिक विवरणसँगै सामाजिक, आर्थिक अवस्था, आय स्रोत, शैक्षिक योग्यता र सिपको समेत अभिलेख राखिनेछ। वास्तविक पीड़ितको पहिचान सुनिश्चित गर्दै रोजगारी, उद्यमशीलता र सामाजिक सुरक्षा संयोजनसँग समेत जोड्ने लक्ष्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मध्य पूर्वमा अहिले देखिएको तनावका कारण

0: नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न आपतकालीन मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनु पर्ने सुझाव सहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मध्य पूर्वको संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय यस उच्च स्तरीय कार्यदलले सरकारलाई सुझाव सहित प्रतिवेदन बुझाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार पछिल्लो द्वन्दबाट नेपालको आर्थिक सामाजिक क्षेत्र कृषि उद्योग पर्यटन व्यापार लगानी वैदेशिक रोजगारी रेमिट्यान्स वैदेशिक मुद्रा संचित भुक्तानी सन्तुलन तथा ऊर्जा इन्धन खाद्यान्न औषधि आपूर्ति लगायतका अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेको सुझाव सहित प्रतिवेदन पेश गरिएको मन्त्रालयका प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार खाड़ीका देशमा झण्डै 18 लाख नेपाली रोजगार छन्। अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च छ। कृषिदेखि उद्योगसम्म अहिले महँगीले असर परेको छ। प्रधान न्यायाधीशका सिफारिश मनोज कुमार शर्माको संसदीय सुनाई प्रक्रिया शुरू भएको छ। संघीय संसदको संसदीय सुनाई समितिको हिजो बसेको बैठकले 10 दिनको समय राखेर उजुरी आह्वान गरेको छ। आजदेखि जेठ 4 गतेसम्म शर्माको विरूद्धमा उजुरी संकलन गर्ने अवधि तोकिएको हो। समितिको सचिवालयमा सिधै वा विद्युतीय माध्यमबाट समेत उजुरी पठाउन सकिने समितिले जनाएको छ। प्रमुख जिल्लाधिकारी मार्फत समेत उजुरी पठाउन सकिनेछ। यस्तै नाम किटान गरेर र बेनाम उजुरी समेत पठाउन सकिनेछ। संवैधानिक परिषदको अस्ति बिहिबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा नियुक्ति पहिले संसदीय सुनाई हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनाई समितिबाट अनुमोदन भए प्रधान न्यायाधीशमा नियुक्ति भएमा मनोज कुमार शर्माले 6 वर्ष न्यायालयको नेतृत्व गर्नुहुनेछ। नेपालबारी प्रशासनले संवैधानिक परिषदले प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गर्नु अनपेक्षित भएको बताएको छ। बाल्य विज्ञप्ति निकालेर न्यायपालिकाहरूलाई कार्यपालिकाको छायामा पार्ने मनसाय राखेर परम्परा लत्याउँदै प्रधान न्यायाधीश सिफारिश गरिएको जनाएको छ। विश्वव्यापी प्रचलित शक्ति पृथ्वीकरणको सर्वमान्य सिद्धान्तलाई समेत ख्याल नगरी सरकारले संवैधानिक परिषद मार्फत समग्र न्यायपालिकामा लामो समयसम्म असर पार्ने गरी न्यायपालिकाहरूलाई कार्यपालिकाको छायामा पर्ने मनसायका साथ परम्परालाई लत्याई गरिएको सिफारिश अनपेक्षित रहेको विज्ञप्तिमा उल्लेख छ। सरकारले सबै न्यायकर्मीहरूलाई अध्यादेश र पछिका कदमले भयभीत बनाउने चाहना देखाएको पनि बारको दावी छ। प्रशासकीय अदालत श्रम अदालत वैदेशिक रोजगार न्यायाधिकरण लगायतमा कार्यरत सदस्यहरूलाई राजीनामा दिन भनिएको दबावले न्यायपालिकाको हुर्मत लिने काम भएको बारको विज्ञप्तिमा उल्लेख छ। बारले यस्ता काम रोक्न अमुठ भेटतर्फ नधकेल्न आग्रह गरेको छ। कनौको शुक्ला गण्डकी नगरपालिकाले बारू स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र संस्थाहरूलाई सम्मान गरेको छ। नगरपालिकामा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगती मसिन प्रदेश सभा सदस्य श्यामराजा महत संविधान सभा सदस्य आशा कोइरालालाई नगर प्रमुख कृष्णराज पण्डित लगायतले सम्मान गर्नुभयो। स्थापना दिवसमा नगरका 100 वर्ष पूरा भएका ज्येष्ठ सदस्य गणेश बहादुर राउत इन्दुमाया गुरूङ विवा माया गुरूङ सुभद्रा पौडेल र मधुमालती आचार्यलाई सम्मानित हुनुभएको हो। प्राध्यापक डाक्टर बुद्धि बहादुर थापा र प्राध्यापक डाक्टर चन्द्र बहादुर थापा, प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतम, प्राध्यापक डाक्टर सुरेश पौडेल र प्राध्यापक डाक्टर निर्मला जमरकटेल सम्मानित हुनुभएको छ। कला साहित्य र वाङ्मयतर्फ शेषमणि आचार्य, राष्ट्रिय खेलाड़ी एथलेटिक्स की इन्द्रा कुमारी मल्ल, पुरूष पशुपालनतर्फ रंजित इन्डिग्रेटेड एग्रो प्रणालीका संचालक शिवलाल रसाइली, कृषि फर्म कृषितर्फ वाग्ले कृषि तथा पशु फर्मका संचालक सुरेन्द्र वाग्ले, उत्कृष्ट महिला स्वयंसेविका मंजू श्रेष्ठ, नगरपालिकाको उत्कृष्ट कर्मचारी विनोद कडेल सम्मानित हुनुभएको छ। पूर्व मन्त्री तथा संविधान सभा सदस्य आशा कोइराला, निवर्तमान नगर प्रमुख किसान गुरूङ, निवर्तमान उपप्रमुख सविता रसाईली, पूर्व गावि सदस्य महेश्वर भट्टराई, मित्रबन्धु शर्मा र मोहन बहादुर थापा, पूर्व गाविस उपाध्यक्षहरू रामचन्द्र उपाध्याय, चुडामणि पौडेल, दिल्ली राम अधिकारी, बलबहादुर साई, थमन बहादुर आले, देवनारायण श्रेष्ठ, दिलकुमार श्रेष्ठ, पूर्ण बहादुर गुरूङ र खेमराज अधिकारी सम्मानित हुनुभएको छ। पूर्व प्रधानपञ्च रोलबहादुर गुरूङ, नारायण प्रसाद भट्टराई, वेद प्रकाश पोखरेल सम्मानित हुनुभएको छ। पूर्व उप प्रधानपञ्च मीनबहादुर राणा, देवनारायण श्रेष्ठ, मिज बहादुर गुरूङ, चौबहादुर गुरूङ, नरबहादुर थापा मगर र पदम बहादुर थापा, बोध राज सिगदेल र लाल प्रसाद गर्तौरालाई सम्मान गरिएको हो। कक्षा बाह्रमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल पञ्चमुनितिमा विकास शिक्षक टुकादेवी पौडेल र चन्द्रबहादुर गुरूङ, तालबेसीमा विकास सुब्बास थापा गाई, सूर्योदय इंग्लिश बोर्डिङ स्कूलका प्रेमकला थापा र जनार्दन दाहाललाई सम्मान गरिएको हो। कक्षा दशमा उत्कृष्ट अङ्क ल्याउने पञ्चमुनितिमा विकास सुशान्त सिगदेल, कक्षा बाह्रमा सोही विद्यालयका भूपेन्द्र गुरूङ र सातकमा भानुभक्त बहुमुखी क्याम्पसका मुना कार्कीलाई उत्कृष्ट विद्यार्थीका रूपमा सम्मान गरिएको हो। यसै गरी कक्षा दशमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल जनकल्याण माविका छजना, पञ्चमुनिदेव माविका तीनजना, तालबेसी माविका तीनजना, माउन्टन अफ बुनाई एकाडेमीका चारजना, लिटिल गार्डेन इंग्लिश बोर्डिङ स्कूलका चारजना, ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूलका पाँचजना र ब्राइट फ्यूचर माध्यमिक विद्यालयका एकजना शिक्षकलाई सम्मान गरिएको हो। संस्थागत रूपमा सूर्य नेपाल प्राली, हेल्प जर्मन संस्था, रूम टू रीड, यंग लिभिङ फाउण्डेशन नेपाल र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठीलाई सम्मान गरिएको हो। नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत विमल सिन्हा, संविधान सभा सदस्य आशा कोइराला, प्रदेश सभा सदस्य श्यामराज महत, जिल्ला समन्वय समिति संयोजक शान्ति रमण वाग्ले, किरिङ गाउँपालिका अध्यक्ष उमादेव थापा, नगरका सल्लाहकार रामचन्द्र उपाध्याय, पूर्व नगर प्रमुख किसान गुरूङ, पूर्व नगर उपप्रमुख सविता रसाईली, प्राध्यापक डाक्टर बुद्धि बहादुर थापा, पूर्व प्रधान पञ्च नारायण एड प्रसाद भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी अध्यक्ष हरिबहादुर खड्का, नेपाली कंग्रेसका नगर सभापति गोपी बहादुर गुरूङ, नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष लोकनायन श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका नगरका अध्यक्ष शरण साकुट लगायतले बोल्नुभएको थियो। कार्यक्रममा स्वागत नगर उपप्रमुख माधुर विगर राजु, धन्यवाद कार्यपालिका सदस्य खिम बहादुर कुमार र संचालन सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलले गर्नुभएको थियो। 2071 वैशाख 25 मन्त्री परिषदको निर्णय अनुसार साविक दुलेगौड़ा खरिन्तार ढोडफिर्दी गाविसलाई समेटेर 2071 जेठ 7 गतेदेखि कार्यालय स्थापना भई शुक्लागण्डकी नगरपालिका संरचनामा आएको हो। साथै 2073 फागुन 22 गतेको निर्णय अनुसार थप 3 गाविस थपलेक, रायपुर र फिरफिरे समेत गरी 2073 फागुन 30 गतेबाट वृहत शुक्लागण्डकी नगरपालिकाको रूपमा सञ्चालनमा आएको हो। शुक्लागण्डकी नगरपालिकाको बाह्र स्थापना दिवसमा निवर्तमान वडा अध्यक्ष र कार्यपालिका सदस्यले भने आफूलाई नियुक्त नगरिएको भन्दै दुखेसो गरेका छन्। वडा नम्बर 12 निवर्तमान वडा अध्यक्ष मनराज गुरूङले निधन भइसकेको जनप्रतिनिधिहरूलाई नियुक्त गरिँदा जिउँदै रहेका निवर्तमान जनप्रतिनिधिहरूलाई बिर्सनुभयो भन्दै व्यङ्ग्य गर्नुभएको छ। आफूहरूलाई बेलैमा आधिकारिक निमन्त्रणा नपाएपछि निवर्तमान वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले शुक्लागण्डकी 11 जनवरीमा रमाइलो वनभोज आयोजना गरी सहभागी भएका थिए। नगर उपप्रमुख बहादुर विकास राजुले छोटो समयको तयारी र पहिलो पटक दिवस मनाउने सन्दर्भमा केही कमी कमजोरीहरू हुन सक्ने बताउनुभयो। स्थापना दिवसको स्वागतका सन्दर्भमा उहाँले यस्तो बताउनु भएको हो। नगरपालिका स्रोतका अनुसार निवर्तमान वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई बिहिबार अबेर टेलिफोन मार्फत निमन्त्रणा गरिएको थियो। शुक्लागण्डकी क्षेत्रमा रहेका मोबाइल एण्ड इलेक्ट्रोनिक पसलहरू प्रत्येक शनिबार बन्द हुने भएको छ। यसअघि सोमबार बन्द हुँदै आएको व्यवसाय आजदेखि शनिबार बन्द गर्न थालिएको हो। शुक्लागण्डकी मोबाइल इलेक्ट्रोनिक शुक्लागण्डकी मोबाइल एण्ड इलेक्ट्रोनिक संघको वैशाख 20 गते बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। शनिबार आइतबार दुई दिन कार्यालय बन्द गर्ने निर्णयबाट सोमबारको बजार बन्द प्रभावित भएकाले वैशाख 26 गतेदेखि शनिबार पसल बन्द रहने पौडेलले बताउनुभयो। जनज्योति माध्यमिक विद्यालय भीमा सतनौको बाल क्लबका अध्यक्ष, विद्यालयका क्याप्टेन र सहायक क्याप्टेन पदको मतदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। वैशाख 21 गते सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मतदान कार्यक्रम सम्पन्न भएको हो। क्लबको अध्यक्षमा मार्ग चिन्हमा दीक्षा लामिछाने, डस्टर चिन्हमा बिन्दिया र साइली, किताब चिन्हमा क्याटिना श्रेष्ठको उम्मेद्वारी रहेको थियो। त्यसै गरी विद्यालय क्याप्टेनमा क्यालेण्डर चिन्हमा रेणु आछामी, बस चिन्हमा सपना श्रेष्ठ र कम्प्युटर चिन्हमा प्रतिष्ठा रतनको उम्मेद्वारी रहेको थियो। त्यसै गरी विद्यालयको सह क्याप्टेनमा बेल्ट चिन्हमा कुञ्जन श्रेष्ठ र टाई चिन्हमा सुसना विगको उम्मेद्वारी परेको थियो। सामाजिक विषयको पाठ्यक्रममा समावेश सिकाइ उपलब्धलाई सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालित गरिएको निर्वाचन कार्यक्रममा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो। तनहको पवित्र धाम तीर्थस्थल देवघाट धाम स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी तहरा 7 दिनभित्र हटाउन निर्देशन दिएको छ। त्रिशुली र काली गण्डकीको संगम स्थल बेडी क्षेत्रमा विभिन्न प्रयोजनका लागि बनाइएका संरचना वैशाख 30 गतेभित्र हटाउन देवघाट क्षेत्र विकास समितिले निर्देशन दिएको छ। अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच तीन दिनका लागि युद्ध विरामको घोषणा गर्नुभएको छ। यो युद्ध विराम आजदेखि पर्सिसम्म रहने र यसमा दुई देश सहमत भएमा ट्रम्पले बताउनु भएको छ। युद्ध विरामको अवधिमा दुई देशबीच हजार कैदी आदान प्रदान गर्ने पनि उहाँले जानकारी दिनुभयो। ट्रम्पले तुरन्त सो सभामा रूस र युक्रेन बीच अस्थायी युद्ध विराम यो घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ। आफ्नो अनुरोध स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्की प्रति आभार व्यक्त गर्नुभएको छ। यसबीचमा अमेरिका र इरान बीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ़ेको छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको दावी गर्नुभएको छ। गण्डकी प्रदेशको सरमुकाम दमौलीमा शनिबार आजदेखि गण्डकी प्रदेश स्तरीय महिला तथा पुरूष भलिबल प्रतियोगिता 2083 शुरू हुँदैछ। राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने नारालाई जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा हुन लागेको दुई दिने प्रतियोगिताले तनहुँलाई खेलमय बनाउने भएको छ। सार्वजनिक गरिएको 28 सीट अनुसार पुरूषतर्फ 10 तथा महिलातर्फ 11 टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। अवसरलाई दिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण विषयसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम मेले शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल neweshsukladakei@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोपाइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
5: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नहुने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने। संपर्क 0565702625, मोबाइल 98560338, 98461356।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
9: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही आल्मुनियम अब यूपीबीसी को साथमा
9: आल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीबीसी आल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065414411 मोबाइल 9855228938 र 9808822938।
11: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बेपी चोकमा यही वैशाख 26 गते शनिवार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड़जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 065414377 र 9855244343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
12: ए गर्मीमा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
5: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
6: ओहो बाबुजू, नमस्कार। स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
7: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
6: केमा बानी पार्नुहुन्छ हौ बाबुजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न। पसलका तयारी चाउचाउ, बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
7: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
6: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
7: ए, त्यसो पो हो नानी। ल, अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
8: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं। बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
9: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
10: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
11: Come on everybody. Hello Shukla Gandaki.
10: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6. A complete call for
12: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in बिल लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेष त आजको एपिसोड भनेको चाहिँ हामी क्विज स्पेशल प्रोग्राममा चाहिँ रहेका छौं, जसमा तपाईँको लागि 15 प्रश्नहरू चाहिँ रहेका छन् होइन जनरल राउण्डतर्फ। त्यसै गरी स्पेसिफिक राउण्ड हामीले 2 राउण्डबाट चाहिँ तपाईँको लागि प्रश्न सोध्छौं। अब जनरल राउण्डमा चाहिँ तपाईँले आफ्नो लकी नम्बर चुज गर्न चाहिँ सक्नुहुन्छ, त्यस अनुसारको प्रश्न पार्न सक्नुहुन्छ। अनि हामी स्पेसिफिक राउण्डमा चाहिँ प्रवेश गर्छौ। जनरल राउण्ड तपाईँले जनरल राउण्डको चाहिँ सही उत्तर दिनुभयो भने स्पेसिफिक राउण्डमा चाहिँ लाग्छौ, जसमा 2 विधा रहेका छन् खेलकुद र इतिहास। अब 2 विधा मध्येबाट पनि तपाईँले अब आफूलाई कुन ठिक लाग्छ त्यो रोज्न चाहिँ सक्नुहुन्छ। अब जुनै विधा रोज्नु भए पनि तपाईँको लागि 3 अप्सन सहितको 2 प्रश्न चाहिँ हुन्छन् है। तपाईँले चाहिँ 30 सेकेण्डभित्र चाहिँ उत्तर दिनुपर्ने हुन्छ है। र अब हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यस्तै गरी एभरेज नान हाउस अनि कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टले है। र अब तपाईँले अब त्यससँग सम्बन्धित सेवा सुविधाहरू लिन चाहनुहुन्छ भने उक्त ठाउँमा गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र अब कार्यक्रममा पनि सहभागिता जनाउनुहोला है। आज चाहिँ शनिबारको दिन अब के कस्तो तरिकाले बित्दैछ त्यसबारेमा पनि जानकारी गराउन सक्नुहुन्छ। सँगसँगै अब दिउँसो कामको योजनाहरू चाहिँ के कस्तो छ त नि त्यसबारेमा पनि जानकारी चाहिँ गराउनु होला है। मौसम सँगसँगै कामहरू के कस्तो हुँदैछन् त्यसबारेमा चाहिँ तपाईँले जानकारी गराउन सक्नुहुन्छ, आफ्नो प्लानहरू के कस्तो छ है। र अब कार्यक्रममा जोडिँदै गर्नुहोला यति बेला भने। अब कार्यक्रमको बारेमा जानकारी गराउनु पर्दा त यही नै भइहाले गरे। यति बेला प्रोग्रामको ओपनिङ सङ स्वरूप तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ झिमझिमाउने आँखामा बोलको यो गीत, एक देव लिम्बुका आवाजमा रहेको यो गीत स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि झिमझिमाउने आँखाले बलको यो गीत मैले राखिसके एकदेव लिम्बुका आवाजमा रहेको। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुल्ला रहेको छ है भनेर त भनिराखेको नै छु। यति बेला तपाईँ सम्पूर्णको लागि म फेरि पनि अर्को गीतलाई कार्यक्रममा राख्दैछु। माइती घर बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यो हो मेरो प्राण भन्दा प्यारो माइती घर बलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ जसमा आवाज रहेको थियो सञ्जीवनीको है लिरिक्स रहेको थियो किरण खरेलको भन्ने म्युजिक रहेको थियो लते जयदेवको सुनिसक्नु भएको छ क्यारे सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र यसमा चाहिँ ओरिजिनल भोकल चाहिँ रहेको थियो आशा भोसलेको है अब ठ्याक्क पटक पटक गीतहरू त आइराखेका नै छन् अब पुराना गीतहरूलाई नै बनाएर नयाँ नयाँ आवाजमा चाहिँ अब कभरहरू बनाइराखिएको पनि छ होइन ए र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुल्ला रहेको छ आउनुहोला भनेर त भनिराखेको नै छु यति बेला भने गीत राख्दैछु जुन नहेरी तिमलाई हेरौँला बोलको गीत चाहिँ रहेको छ स्वीकार्न सैता

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि जुन नहेरे तिमीलाई हेराउला बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ, जसमा आवाज रहेको थियो सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है, वाङदेन शेर्पा त्यस्तै गरी रोनिस्मा श्रेष्ठको आवाजमा रहेको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ है। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले। यति बेला भने तपाईँ सम्पूर्णको लागि बादलो पारीको देशैमा बोलको यो गीत राख्छु र यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा, टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
2: ओहो बाबुजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
3: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
2: केमा बानी पार्नुहुन्छ हो बाबुजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
3: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
2: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
3: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
4: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
6: मानसिक समस्याबाट बच्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
7: असल साथीहरूसँग मात्रै संगत गरौं।
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो बाबुजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
3: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
2: केमा बानी पार्नुहुन्छ हो बाबुजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
3: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
2: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
3: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
4: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
9: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
0: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
9: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजीलैंड, दुबई, यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
0: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
9: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
0: फोन गर्नुहोस् 0635905511।
10: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
0: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
10: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
0: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
11: ल त्यसो भए दुईगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
0: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
12: प्रसन्न, होमवर्क देखाउ त।
13: हस् टीचर।
12: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
13: टीचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
12: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856033384 र 9856067988।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुले गौँडा वार इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98625342493 र 98625383।
2: यदि सुन्न, क्या टेन्सन भइरहेछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौलाई।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
10: 98560261268।

0: राइट एकैछिन सर, कमर्सियल ब्रेकमा 11 बजेको टाइम चाहिँ पछि पुनः स्वागत गर्छु प्रज्ञान हेलो शुक्ला गण्डकीमा। प्रज्ञान हेलो शुक्ला गण्डकी र आज त्यस्तै रूपमा बिना थापा उपस्थित है। र आजको एपिसोड भनेको चाहिँ शुक्ला गण्डकीको स्पेसल प्रोग्राममा चाहिँ हामी छौँ। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279611 त्यस्तै गरी 9806636611 बाटो भएर चाहिँ कार्यक्रममा भनिरहेको कार्यक्रममा जोडिनको लागि स्टुडियो आयो। र विशेष गरेर अब 1-15 तपाईँको लागि चाहिँ प्रश्नहरू रहेका छन् कार्यक्रममा जोडिनु होला। यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु। कहाँबाटको हुनुहुन्छ? हेलो नमस्कार हजुर।
1: नमस्कार
0: हजुर। नमस्कार, कहाँदेखि को बोल्नुभयो? हजुर सन्चियारमै हुनुहुन्छ होला क्यारे है? हजुर म पनि एकदमै आरामै छु। अनि के गर्दै हुनुहुन्थ्यो अहिले? खाना खानु भयो कि खानु भएको छैन? हजुर खाना खानुभयो त?
1: हजुर।
0: ल अनि आज चाहिँ कति नम्बर चुज गर्नुहुन्छ त नि?
1: कति कति बाँकी छ?
0: सबै बाँकी छ है। दुई नम्बर ल तपाईँको लागि दुई नम्बरको प्रश्न यस्तो रहेको छ। प्रश्न ध्यान दिएर सुन्नुहोला है त। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्कको अनुसार हाल नेपालमा कति प्रतिशत क्षयरोगका बिरामी उपचार भन्दा बाहिर रहेको उल्लेख छ? प्रश्न फेरि सुन्नुहोला। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्कका अनुसार हाल नेपालमा कति प्रतिशत क्षयरोगका बिरामी उपचार भन्दा बाहिर रहेको उल्लेख छ? प्रश्न बुझ्नुभयो नि? हजुर। ल तपाईँको काउन्टडाउन चाहिँ स्टार्ट भयो है त। एक्काइस भन्नुहुन्छ? त्यो ल अब टाइम छ, के अरे चेन्ज गर्न चाहनुहुन्छ भने चेन्ज गर्नुहोस् है। 21 नै भन्नुहुन्छ? ल अब त्यसो भए यसमै लक गरिदिए है त मैले। ल अब हाम्रो कम्प्युटरले चाहिँ के भन्छ सुनौ है त। यसको सही उत्तर चाहिँ 42% है। ल हुन्छ, कार्यक्रममा जोडिनु भयो, अब चाहिँ छुट्यौं है त। हुन्छ बाई बाई। यति बेला भने फोन गर्नुभएको थियो लक्ष्मीजी हुनुहुन्थ्यो, बागमाराबाट चाहिँ फोन गर्नुभएको थियो है। र अब दुई नम्बरको प्रश्न त गइ नै सक्यो, अब अरू बाँकी छ। कार्यक्रममा जोडिनु होला 9842279611 त्यस्तै गरी 9806636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु। र विशेष त हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यस्तै गरी एभरेज नान हाउस अनि पोखरेल मोबाइल भन्न आयो त्यहाँको नमस्ते गिफ्ट एण्ड किचन सेन्टर र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्ट र एभरेज नान हाउसले चाहिँ गरेको छ है। र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई लिन्छु। हेलो नमस्कार हजुर।
2: नमस्कार
0: हजुर। नमस्कार, कहाँदेखि को बोल्नु भयो त नि? रिदम लम्साल बागमाराबाट। आरामै हुनुहुन्छ? हजुर। अनि खाना खानुभयो कि खानु भएन त नि? खाइसक्नु भयो है। ल अब कार्यक्रमतर्फ नै लागौ भयो। कति नम्बर चुज गर्नुहुन्छ आज?
2: 4 नम्बर।
0: ल तपाईँको लागि 4 नम्बरको प्रश्न यस्तो रहेको छ। प्रश्न ध्यान दिएर सुन्नुहोला है त। नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो? प्रश्न फेरि सुन्नुहोला। नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो? प्रश्न बुझ्नुभयो नि? काउन्टडाउन स्टार्ट भयो है त। कुन भन्नुहुन्छ?
2: मलेसिया।
0: अब टाइम छ, अझै पनि चेन्ज गर्न चाहनुहुन्छ भने चेन्ज गर्नुहोस् क्यारे।

0: हुनुहुन्छ?
1: हजुर।
0: र त्यसो भए लक गरिदिएँ है त मैले। हुन्छ ल, अब हाम्रो कम्प्युटरले चाहिँ के भन्छ सुनौ है त। यसको सही उत्तर चाहिँ कतार है। हुन्छ, अहिले चाहिँ छुट्यौ भाइ। ओके, यति बेला भने फोन गर्नुभएको थियो रिदम लम्साल भाइ हुनुहुन्थ्यो, बागमाराबाट चाहिँ फोन गर्नुभएको थियो है। जा, अब पालो तपाईँको रहेको छ, कार्यक्रममा जोडिनु होला भनेर त भनिराखेको नै छु मैले। विशेष गरेर अब कार्यक्रममा चाहिँ हामी कोही स्पेसल प्रोग्राममा चाहिँ रहिरहेका छौं। तपाईँले पनि कार्यक्रममा सहभागिता जनाएर आफ्नो बुद्धिको क्षमता बुद्धिमत्ता कति छ भनेर चाहिँ जाँच गर्न सक्नुहुन्छ। अब हामी अपडेट त भइराखेका हुन्छौँ, तर अब कहिलेकाहीँ भुल्न पनि सकिन्छ। अब ठ्याक्कै सुन्दै गर्दाखेरि चाहिँ अब अर्कोचोटिलाई चाहिँ प्रिपेरेसन त हुन्छ नै होइन। त्यही भएको भएर पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। अब के कस्तो कामहरू चल्दैछ तपाईँको ठाउँतिर यसबारेमा पनि जानकारी गराउन चाहिँ सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु मैले है। अब तपाईँको पर्खाइमा त छँदै नै छु। अब दुई र चार नम्बरको गयो, अरू अझ बाँकी छ। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउनुहोला। 9842271911 त्यस्तै गरी 9806661611को बाटो भएर है। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। हुम्लाको लिमी बोलको गीत रहेको छ राम नाम सत्य मुभीबाट। यति बेला भने स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने हुम्लाको लिमी कति राम्रो तिमी पारुनी माया जाल बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ क्या अरे यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाटको हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म हेलो नमस्कार हजुर दर्शन नमस्ते दाई सन्चियारमै हुनुहुन्छ क्या अरे है हजुर के गर्दै हजुर म पनि एकदमै आरामै छु है अनि के गर्दै हुनुहुन्थ्यो अहिले हजुर अनि खाना खानु भो कि कसो भो के काम हुँदैछ त नि अहिले स्याङ्जातिर ल भन्नुहोस् त हजुर अहिले त अब पानी त्यस्तरी परेको छैन कि ठिकै छ होला होइन हजुर त्यही त नि पानी त अब भन्न सकिन्न क्या यही बेला पर्छ पर्दैन भनेर है ठिक छ दाई अब कार्यक्रमतर्फ नै लागिहालौ भयो है
1: हुन्छ पुरै छ भने
0: पुरै छैन दुई र चार गयो अरू बाँकी छ है
1: दुई चार गयो
0: हजुर
1: विनर पनि भइसक्यो
0: हुनु भएको छैन
1: अब आज म नयाँ जान्छु आज दस नम्बर
0: ल तपाईँको लागि दस नम्बरको प्रश्न यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नुहोला है त ल हरेक वर्ष मंसिर एकमा मनाउँदै आइरहेको कफी दिवस कुन सालबाट मनाउन सुरु गरिएको हो प्रश्न फेरि सुन्नुहोला हरेक वर्ष मंसिर एकमा मनाउँदै आइरहेको कफी दिवस कुन सालबाट मनाउन सुरु गरिएको हो ल अब काउन्टडाउन स्टार्ट गर्दै गर्छु क्या अरे अन्त
1: सोच्दै गर्नु बिस
0: वर्ष अगाडिदेखि
1: नै होला
0: जस्तो लाग्छ भन्नुहोस् अब एउटा भन्नुहोस् जुन भने नि
1: मिल्न त मिल्दैन यो भने अब कता मिल्छ
0: भन्नु न कहिले काहीँ त झट्टा पनि टङ्गै पर्छ क्या
1: 2038
0: ल अब टाइम छ त्यही पनि चेन्ज गर्न चाहनुहुन्छ भने चेन्ज गर्नुहोस् कि नत्र भने यसमै लक गरौँ है त
1: अब यो नजानेको कता कता भनिरहने
0: ल ठिक छ अब 100% आफैले मिल्दैन भन्नुभयो अब कसो गर्ने होला त खै है सुनौ त्यही पनि हाम्रो कम्प्युटरले चाहिँ के भन्छ है त हजुर अब यसको सही उत्तर चाहिँ विक्रम सम्म 2062 अब ठ्याक्क 20 वर्ष अगाडि हो कि भन्ने त भएथ्यो नि होइन र हजुर 62 यो अब 20 वर्ष त्यही त नि हजुर हजुर ल ठिक छ दाई हुन्छ अब केही नै भएन अब अर्कोचोटिलाई प्रिपेरेसन भइ नै हाल्यो होइन हुन्छ यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो है अब कार्यक्रममा सहभागिता जनाएर गइ नै सक्नुभयो पालो तपाईँको रहेको छ आउन सक्नुहुन्छ स्टुडियोको लाइन 98422 79911 त्यस्तै गरी 98066361 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु 2 4 अनि त्यस्तै गरी 10 नम्बरको गयो अरू अझै बाँकी छ है कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने ढुक्कसँग आउन चाहिँ सक्नुहुन्छ है त यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर
2: हजुर नमस्ते
0: हजुर नमस्कार कहाँदेखि को बोल्नु भयो चितवनबाट सूर्य मिझार भन्नुभयो है
2: मिझार
0: सूर्य मिझार आरामै हुनुहुन्छ क्या अरे अन्त
2: हजुर आरामै एकदम दुःखसँग भन्नुभयो नि
0: त हजुर के भन्नुभयो अरे
2: एकदम दुःखसँग आरामै हुनुहुन्छ क्या अरे
0: भन्नुभयो ए ए हस् हुन्छ अनि अरू समयमा के गर्नुहुन्छ हजुरले सुनाउनुहोस् चितवनतिरको खबर के कस्तो छ
2: ए हजुर यो अब पानी पनि गर्नु कुखुरा पनि पालेको
0: छु हजुर हजुर
2: कुखुरा पालेको छु
0: ल ठिक छ अब तपाईँको दिन शुभ बितोस् होइन अब कार्यक्रमतर्फ लागौँ है त ल कति नम्बर चुज गर्नुहुन्छ आज
2: कति नम्बर गएको
0: गएको 2 4 र 10 गयो अरू बाँकी छ है त
2: पाँच
0: नम्बर ल हुन्छ तपाईँको लागि पाँच नम्बरको प्रश्न यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नुहोला है त ल नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागू गरिएको हो? प्रश्न फेरि सुन्नुहोला। नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागू गरिएको हो? प्रश्न बुझ्नुभयो नि? ल काउन्टडाउन स्टार्ट भयो है त। महिना र गते पनि भन्नुहोस्। भदौ एक गते भन्नुहुन्छ, यही भन्नुहुन्छ कि अरू चेन्ज गर्नुहुन्छ? अब टाइम छ, चेन्ज गर्न चाहनुहुन्छ भने चेन्ज गर्नुहोस्। क्यारे हजुर, ल ठिक छ, अब यसमै लक गरिदिए है त त्यसो भए। ल हेरौँ अब हाम्रो कम्प्युटरले चाहिँ के भन्छ है त। तपाईँको उत्तर मिलेन, यसको सही उत्तर चाहिँ अब 64 ठाउँमा 2071, भदौको ठाउँमा असोज, एक गतेको ठाउँमा 13 गते है। 2071 साल असोज 13 गते है त। सुन्छ, अहिले चाहिँ छुट्छौँ हामी। हजुर, यति बेला भने फोन गर्नुभएको थियो सूर्यजी हुनुहुन्थ्यो, हामीलाई चितवनबाट चाहिँ फोन गर्नुभएको थियो। अब पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ, स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु मैले। विशेष त अब कार्यक्रममा सहभागिता जनाएर आकर्षक गिफ्ट ह्याम्पर आफ्नो हातमा पार्न चाहिँ सक्नुहुन्छ है त। यति बेला कोही साथी हुनुहुन्छ हाम्रो स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार। हजुर
3: नमस्कार।
0: हजुर नमस्कार, कहाँदेखि को बोल्नुभयो? कास्कीदेखि प्रेम कुमार है। हजुर, सन्चै आरामै हुनुहुन्छ होला क्यारे? हजुर, मेरो नाम मैले भनिरहेको छु नि कार्यक्रममा, अन्तिमसम्म सुन्नुहोस् है त। सुन्छ ल, अब पछाडि अलिअलि आवाज आएको हो कि जस्तो सुनेको छु के अरे मैले है। हजुर ल ठिक छ, अब कार्यक्रम तर्फ नै लागौ भयो है। हुन्छ, कति नम्बर चुज गर्नुहुन्छ आज? 2, 4, 10 र 5 को गयो, अरू बाँकी छ है त। कति भन्नुभयो?
3: 6 नम्बर।
0: ल तपाईँको लागि 6 नम्बरको प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो? प्रश्न फेरि सुन्नुहोला। विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो? प्रश्न बुझ्नुभयो नि? हजुर ल, काउन्टडाउन स्टार्ट भयो है त। कुन भन्नु भयो रे? फेरि भन्नुहोस् त।
3: दुबोझार।
0: हजुर, देशको नाम भन्ने हो कि दुबोझार होइन, देशको नाम भन्ने भन्ने छ है। हजुर, विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो भने कि मैले देशको नाम ब्राजिल भन्नुहुन्छ। ल अब हामी अब यसैमा लग गर्नुपर्ने अवस्था भयो है त, टाइम ठ्याक्कै सिद्धियो। ल अब हाम्रो कम्प्युटरले चाहिँ के भन्छ सुनौ है त। ल हजुरलाई धेरै धेरै बधाई छ, तपाईँले चाहिँ अब यो जनरल राउन्ड तर्फको प्रश्नको चाहिँ सही उत्तर दिनुभयो है। ल अब हामी स्पेसिफिक राउन्डमा चाहिँ लाग्छौ। स्पेसिफिक राउन्डमा चाहिँ अब दुईवटा विधा रहेका छन्, अब यो दुईटा विधा मध्ये कुन रोज्नुहुन्छ, इतिहास कि खेलकुद? खेलकुद रोज्नुहुन्छ। ल अब तपाईँको लागि खेलकुदबाट पनि दुईवटा अप्सन सहितको दुईटा प्रश्न हुन्छन् है त। हजुर, कार्यक्रम सुनिरहनु भएको छ होला, पक्कै पनि थाहा छ होला यसबारेमा है। ल तपाईँको लागि प्रश्न यस्तो रहेको छ है, नेपाल प्रिमियर लीग एनपीएल को दोस्रो संस्करण कहिलेबाट शुरू भएको हो? प्रश्न फेरि सुन्नुहोला। नेपाल प्रिमियर लीग एनपीएल को दोस्रो संस्करण कहिलेबाट शुरू भएको हो? अप्सन नम्बर ए मा रहेको छ 2082 कार्तिक 1 गते, अप्सन नम्बर बी मा रहेको छ 2082 मंगसिर 1 गते, र अप्सन नम्बर सी मा रहेको छ 2082 पुष 1 गते। बयासी एउटाको कार्तिक एक गते, मक्सिर एक गते र पुष एक गते है। कार्तिक एक गते भन्नुहुन्छ ल, अब यही नै भन्नुहुन्छ कि चेन्ज गर्न चाहनुहुन्छ? टाइम छ, चेन्ज गर्नुहोस् है। चेन्ज गर्नुहुन्छ भने ल ठिक छ, अब हेरौँ हाम्रो कम्प्युटरले चाहिँ के भन्छ है त। यसको सही उत्तर चाहिँ मङ्सिर एक गते है त। हजुर हुन्छ, कार्यक्रममा जोडिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नुहोला, अहिले चाहिँ छुट्यौं है त। हस् हुन्छ, नमस्ते। यति बेला भने फोन गर्नुभएको थियो हामीलाई प्रेमजी हुनुहुन्थ्यो, कास्कीबाट चाहिँ फोन गर्नुभएको थियो र अब हामी चाहिँ झपाझ खेलिराखेका छौ होइन। तपाईँ पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त मैले भनिराखेको नै छु। यति बेला तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ झ्याम्पा रम्बोलको मालती मंगले यो मुभीबाट चाहिँ गीत रहेको छ, अनि गीतसँगै जान्छ म सर्ट कमर्सियल ब्रेकमा। ब्रेक पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: शुक्ला गण्डकी एफएम 97.6
1: एगुडा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको।
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448400000।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
9: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
10: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
11: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
12: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
13: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्थ पोस्ट।
12: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 98560124।
14: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
14: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
15: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
15: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
14: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461 16878, 98235 5773।
17: दाइ खै एक बिहानै झोला बोकेर कता जान लागेको?
18: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
17: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
18: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
17: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
19: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
20: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
21: चिकन ससेज, बब ससेज
22: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
23: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
24: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
25: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
24: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
26: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
24: पुराना गरगहनासँग नयाँ साथ फेर,
26: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
24: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
27: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
28: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
29: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
27: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0656705676, मोबाइल 98560062676।
18: कता हिँडेको आइफोन हातमा लिएर?
30: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
30: ल हो र, त्यसो भए त सुलभतिर हिँड्यो है त।
29: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 98463283811।
31: सूचना स्तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी छ।
32: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
33: धूम्रपान भनेको के हो?
32: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
33: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
32: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
33: मुख, फोक्सो, पेट, फियो, आन्द्रा गुर्दा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
32: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
33: धुम्रपानको धुवाले वर्षेनी धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
32: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
33: साथीभाइको लहलहैमा नपरौं,
32: दीर्घकालीन असरको मन गरी कुलतमा नफसौं,
33: धुम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
32: सार्वजनिक स्थलमा धुम्रपान नगरौं,
33: घरभित्र र बच्चाको अगाडि कहिल्यै धुम्रपान नगरौं।
0: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा तनहुँ।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333598 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

अलराइट एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजकै एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। र आज हामी चाहिँ कोही स्पेसल प्रोग्राममा चाहिँ रहेका छौं। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले। कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ 9842279011 त्यस्तै गरी 9806636611 को बाटो भएर चाहिँ तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ आफ्नो बुद्धिको क्षमता बुद्धिमत्ता जाँच गर्नको लागि कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। अब कार्यक्रममा जोडिँदै गर्नु होला यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु मायालाई के दिउँ म बैना बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि लाली बजार मुभीबाट मायालाई के दिउँ म बैना बोलको यो गीत मैले राखिसके, जसमा आवाज रहेको थियो खेम सेन्चुरी, त्यस्तै गरी दीपिका बैम्बो मगरको लिरिक्स रहेको थियो रमेश बिजीको। है सुनिसक्नु भएको छ क्यारे, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आजकै श्रृंखलामा रहेर तपाईँको लागि मिठा मिठा गीतहरू राख्दा राख्दै अनि तपाईँसँग क्विज खेल्दा खेल्दै अब कार्यक्रमबाट विदा मागेर जानु पर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रममा सहभागिता जनाउनुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। अब प्रश्नहरू चाहिँ यस्तै नै थियो होइन, राख्न नि राखे तर आज चाहिँ सही उत्तर जनरल राउन्डमा चाहिँ सही उत्तर दिनुभए पनि स्पेसिफिक राउन्डमा गएर चाहिँ सही उत्तर मिलाउन चाहिँ साथीहरूले सक्नु भएन होइन, त्यही भएको भएर पनि ठिकै नै छ। अब बुद्धिमत्ता आफ्नो बुद्धिको क्षमता कतिको छ भनेर जाँच गर्ने हो, अर्को चोटिको लागि प्रिपेरेसन गर्ने हो, त्यही नै हो होइन, अरू त्यस्तो नयाँ नौलो केही पनि छैन। अब सबै कुरामा सधैँ जितिन्छ भन्ने मात्रै नै हुँदैन, हारबाट नै धेरै कुरा सिकिन्छ है। र यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने अनि कार्यक्रममा सहभागिता जनाउनुहुने, फोन ट्राई गर्नुहुने सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद गर्छु। अनि त्यस्तै गरी हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरिदिनु भएको नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, एभरेस्ट नान हाउस, त्यस्तै गरी कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टका प्रोपाइटर प्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि गीत रहेको छ गीत डोको बुन्ने निगालो चोयाले बोलको यो कुमारी मुभीबाट यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथ इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई।

0: Alexa.
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
2: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
1: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहालेँ,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर शोरूम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर शोरूम, दुलीगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765790 चार, मोबाइल नम्बर 9847761268,
7: 9850602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
14: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
15: बाप रे,
0: अब चाहिँ के हुने हो?
14: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले पनि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
14: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
15: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
19: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
18: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
20: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
21: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
22: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याहको ठिक 12 बज्यो।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जनकपुरमा आजदेखि न्यायिक महोत्सव, न्यायिक प्रक्रियाबारे नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य। कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए, सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी। कैलालीमा हस्तकलाका सामग्री बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार, मासिक 10,000 देखि 20,000 रूपियाँसम्म आमदानी। पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा। र आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मधेस प्रदेशमा पहिलो पटक आजदेखि न्यायिक महोत्सव हुँदैछ। धनुषा

0: नागरिक अधिकार सम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्याउने पनि उहाँले जानकारी दिनुभयो। कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्ला तीन वर्षमा 33 जनाले ज्यान गुमाएका छन्। विकासको पर्याय मानिएको विद्युतीकरण बढ़े पनि आवश्यक सुरक्षाका मापदण्ड पालन नहुँदा र जीर्ण संरचनाको कारण ज्यान गुमाउनेको संख्या बढ़ेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतको तथ्याङ्क अनुसार बितेका तीन वर्षको अवधिमा करेन्ट लागेर कर्णाली प्रदेशभर 33 जनाले ज्यान गुमाएका हुन्। यो अवधिमा अन्य 4 जना करेन्ट लागेर गम्भीर घाइते भएका छन्। प्रदेश राजधानी रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा जोखिमपूर्ण जिल्ला रहेको छ। त्यहाँ 14 जनाले ज्यान गुमाएका छन्। सुर्खेतपछि रूकुम पश्चिममा 5, सल्यान जुम्ला र कालीकोटमा समान 4-4 जनाले, दैलेख र जाजरकोटमा 1-1 जनाले ज्यान गुमाएका छन्। चालू आर्थिक वर्ष 82-83 को 10 महिनामा ज्यान गुमाउनेको संख्या 12 जना छ। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको छ। नाङ्गा तार, होचा र जीर्ण पोलले जोखिम थपेको छ। सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या छ। कैलालीको टीकापुर र भजनीको थापापुरमा हस्तकलाका सामग्री, गुडिया, जनावरका आकृति बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार भएका छन्। बिहान बेलुका घरको कामधन्दा सकेर दिउँसोको समयमा हातले गुडिया, विभिन्न जनावरको आकृति बनाएर महिलाले मासिक 10,000 देखि 20,000 रूपियाँसम्म कमाउन थालेका हुन्। कैलालीको भजनी छ थापापुरका जनक चौधरीले ह्याण्डीक्राफ्ट उद्योग नै सञ्चालन गर्नुभएको छ। जहाँ हात्ती, भेड़ा, एन्जल परी, स्पट परी, कुकुर लगायतका जनावर र चराका आकृतिहरू बनाइन्छ। यी सामग्री झोला, बस, कारका जुन्याउन प्रयोग हुने गर्छन्। विभिन्न आकर्षक खालका ह्याण्डीक्राफ्ट देशका विभिन्न शहरसहित विदेशमा समेत निर्यात गरिन्छ। उद्योगमा काम गर्दा फुर्सदको समय सदुपयोग अनि आमदानी पनि हुने भएकोले सहज भएको गौलुरीकी राममती चौधरीले बताउनुभयो। घरको काम भ्याएर आउने गरेको र महिनामा 15,000सम्म आमदानी गर्दै आएको उहाँ बताउनुहुन्छ। अहिलेको कमाईबाट घर खर्च चलेको र आफूलाई अप्ठ्यारो परेको बेला आर्थिक समस्या समेत टर्ने गरेकोले आय आर्जनमा लागेको महिलाहरू बताउँछन्। स्थानीय महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने गरी उद्योग सञ्चालन हुनु महिलाको लागि रोजगारीको अवसर भएको स्थानीय पवि रावलले बताउनुभयो। उहाँले महिलाहरू आय आर्जनमा जोड़िएमा जीवन समृद्ध बन्ने भएकोले महिलाले सिप सिक्नु र आय आर्जनका कार्यमा लाग्नुपर्नेमा जोड़ दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा ज्येष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने राष्ट्रपति पौडेलको भनाई, दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
2: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। एतिन्जेल हामीले जनकपुरमा आजदेखि न्यायिक महोत्सव न्यायिक प्रक्रियाबारे जानकारी नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले ज्येष्ठ नागरिकले गरेका काम अनि असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको जनसंख्या विस्तारै बुढ़ौलीतिर उन्मुख रहेको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा ज्येष्ठ नागरिकको प्रभावकारी

तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर रहने राष्ट्रपति पौडेलको भनाई छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज निकालेको सार्वजनिक सूचनामा प्राधिकरणको अध्यक्ष एकजना र सदस्य चारजनाको पदका लागि दरखास्त माग भएको उल्लेख छ। यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकले आउँदो जेठ 5 गते मंगलबारसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। उम्मेद्वारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम र अन्य आवश्यक कागजातको विस्तृत विवरण संचार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध छ। अब विदेशको खबर। पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपाका नेता शुभेन्दु अधिकारीले आज मुख्यमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा विशेष समारोहको आयोजना गरिएको छ। शुभेन्दुको शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएका शीर्ष नेता सहभागी हुने भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी कोलकाता पुगिसक्नु भएको छ। कोलकातामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। यसैबीच तमिलनाडुमा टीवीके का प्रमुख एवं अभिनेता विजय बहुमत जुटाउने प्रयासमा हुनुहुन्छ। उहाँले हिजो राज्यपाल राजेन्द्र विश्वनाथ आरके करलाई भेटेर लगातार तेस्रो पटक सरकार बनाउने दावी पेश गरे पनि आवश्यक बहुमत जुटाउन नसक्दा आजका लागि तय गरिएको शपथ ग्रहण समारोह रोकिएको छ। विजयले राज्यपाल समक्ष 116 जना विधायकको समर्थन पत्र बुझाउनु भएको थियो। त्यहाँ सरकार बनाउनका लागि कम्तीमा 117 विधायक को समर्थन आवश्यक पर्छ। हालै सम्पन्न विधानसभा चुनावमा 234 सीट मध्ये विजयको पार्टी टीवीकेले 108 सीटमा जीत हासिल गरेको थियो। अन्य दलले स्पष्ट समर्थन बिना सरकार बनाउन आमन्त्रण गर्न नसकिने राज्यपालको अडान रहेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्याण्ड खेलिरहेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डले पहिला ब्याटिङ गरिरहेको छ। स्कटल्याण्डले ताजा अवस्थामा 41 ओभर एक बलमा 5 विकेट गुमाएर 223 रन बनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए टोलीले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको यो तेस्रो खेल हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए टोलीले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संज्ञानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता शुरू हुनेछ। र आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको पाँचौं स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले समान 9 पटक जितेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जनकपुरमा आजदेखि न्यायिक महोत्सव, न्यायिक प्रक्रियाबारे नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य। कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए, सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी। कैलालीमा हस्तकलाका सामग्री बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार, मासिक 10,000 देखि 20,000 रूपियाँसम्म आमदानी। पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 98460-78022।
2: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
3: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
2: मोबाइल 98560-55-77।
4: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
2: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
7: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने मरी म पनि अब नाचिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
8: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
1: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0655-72-25, मोबाइल 98-560-33-878, 98-461-658।
9: मेरिया मैने, कस्तो राम्रो गहना होइन दिदी? हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
10: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गरगहना,
1: शुद्ध सुन तथा चाँदीका गरगहना,
8: छापावाला सुनचाँदीका गरगहना,
1: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
8: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिनै पर्ने ठाउँ
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ। शाखा कार्यालय बनकेवा चोक।
8: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98-171-16-069, 98-067-25-229।
1: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98-141-33-222, 98-087-69-142।
11: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
12: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बनकेवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
11: ए हो र, जाउन त त्यसो भए।
12: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहुँ।
12: मोबाइल 9841419634 र 9008523058। गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
14: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
12: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111969902।
15: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: लु त, हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हाम्रो मोबाइल पसल धुलीगौड़ामा
6: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
5: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
7: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
5: प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी चार दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारीपट्टी। संपर्क 9856956996।
8: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
9: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
10: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
8: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
5: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी चार दुलेगौड़ा, भित्री बजार, हेल्थ पोस्ट चोक।
9: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
11: चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
4: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया, फोन 0657414142, मोबाइल 9850623128 र 9842614726।
16: आहा कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
17: लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
16: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
17: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
16: प्रोप्राइटर रोशनी श्रेष्ठ,
17: मोबाइल नम्बर 9827109066 र 9840694530।
18: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
19: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
18: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
19: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
18: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
19: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
2: धूम्रपान भनेको के हो?
1: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
2: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
2: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
1: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
2: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
2: साथीभाइको लहलहैमा नपरौं,
1: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
2: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
1: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
2: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
3: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्लिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
12: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0-65-414-411, मोबाइल 98-65-22-938 र 98-028-22-938।
14: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
15: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
16: सम्पर्क 0-65-414-221, मोबाइल 98-65-35-921।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
18: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143545।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमदार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
6: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191974888 र 98448400000।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
7: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
8: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
10: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0635707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
13: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
15: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ।
13: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
15: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
16: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा। रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौड़ा, भित्री बजार, हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847839।
17: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
18: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
19: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
18: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
19: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
18: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
19: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
18: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
16: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
16: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: 잠깐만.
1: 아우누나 다이

0: अरे गुरुजी, यिनीहरू को हुन् त?
1: यिनीहरू नै पाखा पखेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: Shukla Gandaki FM 97.6.
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
1: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856602676।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465414050, मोबाइल 9843-23811।
7: शुक्ला गण्डकी एफएम 97.6।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
9: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
10: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
9: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
11: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
10: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
11: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
10: पोखरा जाने बाटोतिर।
12: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
13: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
13: पुराना गरगहना सँग नयाँ साथ फेर,
14: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
13: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौंडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062799।
15: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ।
15: अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम।
18: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर मैट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
18: दीर्घायु फर्निचर शोरूम दिलीगौडा तनहु।
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709604। मोबाइल नम्बर 9847061268
18: 9856602068।
20: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
21: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
20: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
21: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ दिदी, झन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
21: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक गोङगोबु बसबार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।

0: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
1: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको शिवा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
0: ए हो र, जाउन त त्यसो भए।
1: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: प्रोप्राइटर विवेश गुप्ता, शिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, धुलेगौडा, तनहुँ।
1: मोबाइल 9841419634 र 9008523058।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? साँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843231811।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर 3 सेना। मोबाइल 9841411178, 9560007।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614150।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
2: धूम्रपान भनेको के हो?
1: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
2: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
2: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
1: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
2: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
2: साथीभाइको लहलहैमा नपरौं,
1: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
2: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
1: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
2: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
3: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
4: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी।
5: पंडित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार।
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार।
5: यहाँ पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508334।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हर उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
16: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
17: सम्पर्क 0654142121 मोबाइल 98565391921
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
18: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
19: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
20: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
21: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
22: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
23: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
24: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
23: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
25: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
26: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
25: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
26: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
25: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461694378 98171996902
27: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डेनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98563398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
28: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
4: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चन्द्रिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062909।
6: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: होइन हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268,
5: 9857062068।
9: कता हिँडेको आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दुलीगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलीगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843328811।
11: ओहो बाउजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
12: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
11: के केमा बानी पार्नुहुन्छ हो बाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
12: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
11: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
12: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद। धन्यवाद है नानी।
13: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जंक फूडको प्रयोग नगरौं। बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
14: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
15: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007078।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
1: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुल कुमार कुमाल मोबाइल 9846026617 र 9811638981
4: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
4: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412414160 र 9840778022
6: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
7: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि
6: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रस्तु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
6: मोबाइल 9560055777

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175. तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 3 बज्यो.
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको 2 दिने प्रशिक्षण शुरू. सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि. विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र. विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी. र अभ्यास खेलमा स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दियो. नेपाल खबरमा अब पूरा खबर. सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्. पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका छन्. यो संख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढ़िरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो. सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ. यो रकम पनि अहिलेसम्मकै धेरै हो. यसअघि सगरमाथामा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ. यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम

0: आज चराहरूको विश्व बसाई सराई दिवस। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार मनाइने यो दिवस यस वर्ष हरेक चरा महत्वपूर्ण छन्, तपाईँको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन्। यही यात्रालाई बसाई सराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढ़ी प्रजाति मध्ये झण्डै 40% नियमित रूपमा बसाई सर्ने चराविद कृष्ण भूषालले बताउनुभयो। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित भएकाले यहाँ बसाई सराई चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँद याममा रूस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढ़ी प्रजातिका हजारौं चरा नेपाल आउँछन् भने गर्मी याममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यी चराको यात्रा अत्यन्तै चमत्कारिक छ। आर्कटिक टर्न हरेक वर्ष झण्डै 90,000 किलोमिटर पार गर्छ भने नेपालमा हिउँद बिताउन आउने खोया हाँस सगरमाथा भन्दा माथि झण्डै 9,375 मीटर उचाइबाट सीधै हिमाल नागेर प्रवेश गर्छ। तर पछिल्ला वर्षहरूमा यी चरा गम्भीर संकटमा छन्। वासस्थान विनाश, वन डढेलो, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा बाधा पुगिरहेको चराविद भूषाल बताउनुहुन्छ। विज्ञहरूका अनुसार यी चराको दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसम्म को सक्रिय सहभागिता आवश्यक छ। राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको छ। बर्ड फ्लूको कारणले झण्डै 2,000 कुखुराको चल्ला, झण्डै 1,200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बटाई झण्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वागले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायतका पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाई छ। पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभयो। नागरिकले नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नु पर्ने आवश्यकता रहेको बताउँदै उहाँले क्षमता र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड़ दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भाग दौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल

0: र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
1: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। तनहुँ जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारणलाई निर्माणका लागि चितवनको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले प्रसारणलाई निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान र व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 वटा रूख कटान गरिने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाई अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढ़ेको छ। यसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सृजना गरेको छ। विश्व मौसम संगठनले पनि आउँदो मेदेखि जुलाई महिनाभित्र एल निनो अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ। एल निनो प्रशान्त महासागरको तापक्रम र वायु वाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेरी र अन्य चरम मौसमका घटनाहरू बढ़ाउने गर्छ। अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउस फादरका अनुसार आउँदो एल निनोका कारण सन् 2027 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ़नेछ। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम प्राकृतिक एल निनोका कारण मात्र नभई जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्याण्ड खेलिरहेका छन्। माथिल्लो बुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दिएको छ। स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको हो। अहिले नेपाल ब्याटिङ गरिरहेको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल तेस्रो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। चार बन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए, 1 अर्ब भन्दा धेरै रोयल्टी संकलन, चौथो शिविरसम्म बाटो खुल्यो। आज चराहरूको विश्व बसाई सराई दिवस, हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। रासोपाका सांसदहरूको लागि 2 दिने प्रशिक्षण शुरू, सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी। र अभ्यास खेलमा स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दियो।

0: 97.6
1: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृत्व हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
5: मेरिया मैने, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
8: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
8: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625229।
9: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
3: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
10: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
11: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
12: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
13: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9964957056।
12: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
14: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।

Alright, yes, hello, hi, namaste, and a very, very good afternoon, Madhya Karikam Station, Rosas, we are Bilkulay, and every shoot, my Hami Savajana Satyala, welcome, Gursum. Welcome to the show, and yes, as a Saturday good dean, the way Gumaza, every day, here, but then every week, I only got a good stay. हरेक हप्ता जस्तै आजको यो स्याटरडेको दिनमा पनि आइसकेको छौँ यहाँको माझमा अब घरिघरि हामी चार बजी समयको साथमा रहनेछौँ र वन्डरफुल वन्डरफुल गीतहरू हामी यहाँलाई राख्नेछौँ डेफिनेटली र यस टेक्निकल सपोर्टमा मलाई सबैजना मिसेस सपोर्ट गर्दै हुनुहुन्छ भने हामी मिठो मिठो गीत सङ्गीत राख्नेछ आजको अलिकति कुराकानी गर्ने भने चाहिँ एकदमै पुरानो पुरानो गीतहरू आज हामीले कलेक्सन गरेर लिएर आएका छौँ एन्ड यस www.shuklagarnigfm.com मार्फत हामीलाई सुन्दै हुनुहुन्छ नेपाली भरि सञ्चारै भरि 19.6 मेगाहर्ज एन्ड हाम्रो पात्रो एप्लिकेशन मार्फत पनि हामीलाई यति बेला तपाईँले सुनिरहनु भएको छ र घाम एकदमै धेरै मात्रामा चर्किरहेको छ यहाँनिर चट्ट भए उसमा आउँदाखेरि बाइकमा आउँदाखेरि पनि चाहिँ यस्तो तातो हो माई गड तर हाम्रो ठाउँ एकदमै राम्रो हुँदैछ है भर्खर चाहिँ अनि यहाँनिर हाम्रो अनिराउनुभन्दा अगाडि चाहिँ हाम्रो यही भीमा भन्दा पनि आई मिन खै मिलडाँडादेखि लिएर दुलीगौँडासम्मको यो चाहिँ हामीले यसो चाहिँ त्यहाँनिर बाटो हेर्दाखेरि कस्तो राम्रो देखेको छ ठाउँ बिस्तारै बिस्तारै परिवर्तन हुँदैछ चेन्ज हुँदैछ यो चाहिँ हामी सबैको लागि राम्रो कुरा नै हो ठाउँको देशको विकास हुँदैछ भन्ने पनि कुरा र तपाईँको हालचाल के कस्तो छ साथीहरू के कस्तो अवस्थामा हुनुहुन्छ खानापिना भइकन अब भन्दा पनि अब 3 बजिसकेको छ खानापिना भन्दा पनि खाजा भनौँ न एक हिसाबले किनभने चाहिँ आज मैले चाहिँ अलिक भर्खर चाहिँ एकदमै आजको खानकिज अलिक ढिलो खाएको हुँदाखेरि मैले खाना खानु भएको होइन भन्ने पनि प्रसङ्ग लिएर आएँ अलिकति घरको कामले गर्दाखेरि एन्ड यस हामी रहनेछ घरिघरि 4 बजीसम्म के भइरहेको छ सुविधा मिस आज मेरो बोली त हो माई गड खै भन्दै हुनुहुन्छ ओके खै आज थाहै छैन मेरो माइन्डमा के चलिरहेको छ भन्ने कुरा एन्ड यस हामी अब गरिब 4 बजीसम्म रहेर वन्डरफुल वन्डरफुल गीतहरू राख्नेछ पुरानो पुरानो गीत यहाँलाई बजाउनेछौँ र ढिलाइ नगरिकन हामी यहाँको लागि राखिहाल्छ फर्स्ट नम्बर दिस इज अ सङ कल पर्खाई फ्रम द ब्यान्ड द अग्लिस ब्यान्ड आई एम स्ट्रेस्ड यो रेगुलर एन्ड यस रेगुलर होस्ट एन्ड यस कुल एन्ड ह्यान्डसम होस्ट इज हियर यहाँको लागि यो गीत राख्दैछु एट द बिगिनिङ अफ दिस इयर 2005 रिलिज भएको गीत रहेको छ एकदमै मनपर्ने गीत मलाई तपाईँलाई पनि मनपर्छ होला अन्त हामी यो गीत राख्छौँ त्यसपछि

Alright, after that good music, again, welcome back to the show. So, then I saw Kelly, I come station, that's my welcome, good. So, welcome to the show. And yes, oh my god, what the Purano photo I said, oh, and the same Purano photo, same click going to Kuni time, my photo is high, the high, so. And yes, I'm in the updates, anyone is just a thing about Kiwan over like 9 creators. Oh my god, Purano film being a stream player, let's go to home. यहाँनिर चाहिँ राजेश समालहरू दाइहरूको चाहिँ त्यो पालाको सानो हुँदाखेरिको टाइममा हामीले धेरैभन्दा धेरै हेर्ने फिल्महरू नेपाली फिल्महरूको अब लाइक राम्रो नै हुन्छ भनेर पनि भन्नु पर्यो. अब अहिले पनि राम्रो नै हुन्छ तर पहिलाभन्दा चाहिँ एकदमै कमर्सियल्ली चाहिँ सक्सेस हुन थालेको छ फिल्महरू. एन्ड म्युजिकहरूमा अब त्यस्तो नयाँ चाहिँ आएको छैन. अहिले भर्खर यसो चाहिँ हामी 90sको सिङ्गर्सहरूको कुरा गर्दाखेरि चाहिँ सुबानी मुक्तानको गीत 2 वर्ष अगाडि चाहिँ आएको रहेको छ. अब लाइक मैले चाहिँ त्यो हामीले यसपालि राख्न सकेनौँ, नेक्स्ट टाइम हामी बजाउने कोसिस गर्छौँ बिकज त्यो गीत एकदमै राम्रो नै छ. अब त्यही हो, नयाँ नयाँ सिङ्गर्सहरू आउने, पुरानो पुरानो सिङ्गर्सहरू बिस्तारै अब अलिअलि यो इन्डस्ट्रीबाट टाढा भइरहेको अवस्था भन्छ. र यति भन्दा यति बेला भन्ने अर्को गीत राख्छ यहाँको लागि, दिस इज सङ कल्ड मन, यो मन भन्ने गीत रहेको छ सिने गुरुङको आवाजमा. एन्ड यो गीत धेरै पुरानो गीत हो, नियर अबाउट 16 इयर्स जस्तो लाग्छ मलाई, किनभने हामीले रेडियोमा जोइन हुँदाखेरिको टाइममा बजाएको यो गीत हुँदाखेरि चाहिँ त्यति बेलादेखि बजाउन थालेको. सिने गुरुङ दिदी अब अहिले चाहिँ हुनुहुन्न हामी बिचमा भन्दा पनि गीतहरू आएको छैन उहाँहरू, फेरि हामी बिच हुनुहुन्न भन्दा यसको फेरि अर्को अर्थ नजाओस्. सो सिनी गुरुङको दिदीको यो आवाज हुँदाखेरि गीत राख्दैछ यहाँको लागि. धेरै वर्ष भयो उहाँले गीत चाहिँ ननिकाल्नु भएको, आफ्टर गेटिङ म्यारिड लाइक सी स्टप्ड रिलिजिङ सङ्स त्याउँदाखेरि चाहिँ. ओके, यो गीत राख्छ, त्यसपछि हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ एन्ड आफ्टर वी विल बी ब्याक अगेन.

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
0: मोबाइल 9856043952 र 9806656586।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843328811। चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
3: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
3: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9846116878, 9825527763।
6: सुन, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
7: टिचर। मेरो मानेले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0564144484, मोबाइल 9560603384 र 9560067988।
9: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
0: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
9: ए हो र, जाउन त त्यसो भए।
3: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
10: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, धुलेगौडा, तनहुँ।
3: मोबाइल 9841419634 र 9008523058।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
16: Alright, so यो short commercial break पछि फेरि पनि वेलकम गर्छु सबैजना साथीहरूलाई कार्यक्रम स्टेशन सुन्दै हुनुहुन्छ। सुपर इन्डिया एफएम 97.6 MHz। मेरो नाम आयङ श्रेष्ठ, यहाँको रेगुलर होस्ट छँदैछु। टेक्निकल सपोर्टमा मलाई सुविधा मिस हुनुहुन्छ। शनिबारको दिन अब भोलि पनि बिदा हो, अहिले त सरकारले त गजबै गरिरहेको नि बाबु, किनभने चाहिँ अब शनिबार त छुट्टी नै भइहाल्यो, त्यसमाथि आइतबार पनि छुट्टी छ। आइतबारको दिनमा पनि अब हामीले अब अलिकति बच्चालाई केही नयाँ कुरा सिकाउनु भए हुन्थ्यो भन्ने कुरो पनि लाग्छ, तर पनि के गर्नु, अब बिदा छ। अब लेट्स थिङ्क, होइन, अब राम्रै कुरा अझै राम्रो राम्रो बच्चाहरूलाई बच्चाको राम्रोको लागि केही काम भइदिए त राम्रै हुन्थ्यो भन्ने कुरो पनि हो। अब स्कुल कलेजहरू केही गरेर होइन, र अब सरकारी लेभलहरूमा पनि यो छुट्टी नै भन्ने कुरा छ। र अलि अस्ति चाहिँ म हस्पिटल जाँदाखेरि चाहिँ कोराको गण्डकी हस्पिटल जाँदाखेरि यो शनिबार आइतबार बिदाको कारण चाहिँ अब चेक जाँच नहुने भन्ने कुरा आउँदाखेरि चाहिँ कहिले कहिले हस्पिटल लाइनमा चाहिँ यसो नभइदिनु हुन्छ जस्तो चाहिँ लाग्दो र त हुँदाखेरि चाहिँ ओके। सो यस www.sulagandikfm.com मार्फत हामीले सुन्दै हुनुहुन्छ यति बेला नेपालैभरि, संसारैभरि हाम्रो पादर एप्लिकेशन मार्फत पनि सुन्दै हुनुहुन्छ। अहिलेको लागि हामी ढिला नगरिकन अर्को गीततर्फ लागिहाल्छौँ। त्यस सङ कल्ड तिमी रुदा एक्लै हुँदा, धीरज राईको आवाजमा रहेको छ। यो 2018 रिलिज भएको गीत हो एन्ड यो गीत हामी राख्दैछौ। धीरज राईको जस राम्रो राम्रो गीतहरू चाहिँ छ, तपाईँ सुन्नु सक्नुहुन्छ। ओके, सो यो गीत सुनौ ल।

अलराइट ब्रिदर्स राईको आवाजमा रहेको तिमी रुदा एक्लै हुँदा भने किनेको लागि राखिसकेको छु मैले लेडिज एन्ड जेन्टलमेन यस आफ्टर दिस गुड म्युजिक वेलकम ब्याक टु दि शो एन्ड हामी वन्डरफुल वन्डरफुल गीत राख्दैछौँ एकदम पुरानो पुरानो गीत राख्दैछौँ लगभग आजभन्दा 10-12 वर्ष 15 वर्ष अगाडिको गीत राख्दैछौँ आजको हाम्रो यो कलेक्सन अब सुब्रे मिसले पनि सपोर्ट गर्नुभएको थियो उहाँहरू हामी मिलेर छानेको हुँदाखेरि चाहिँ एन्ड यस तपाईँ दिवेला शुक्ला रेगुलर होस्ट एङ्सियस तपाईँको साथमा सधैँदैछु र घाम लागिरहेछ बेगरतिर कुन बेला हावाहुरी आएर चाहिँ नि कपडा सपडा उडाइदिएला भन्ने थाहा छैन होइन रुखहरू ढालिरहेको गाह्रो छ नि यहाँ अब तर पनि पानी पर्दैको त राम्रो नै हो तर कस्तो भने यो के भइरहेको छ भने पछिल्लो टाइममा चाहिँ यो लाइक पल्युसनले गर्दाखेरि चाहिँ एकदमै हावा राम्रोसँग त लाइक प्रभाव भइरहेको छैन हावा राम्रो हावा हामीले पाइरहेको पनि छैनौँ र डाँडाकाँडा हेर्दा पनि एकदमै त्यो ढुँडे लागेको जस्तो रहेको क्या एकदमै लाइक धमिलो धमिलो देखिरहेको हुँदाखेरि चाहिँ आई थिङ्क यो कुरामा अलिक चेन्ज हुनुपर्छ जस्तो लाग्छ आई मिन लाइक हामीले यो पानी परेर गर्दाखेरि चाहिँ पानी परेपछि कस्तो क्लिन हुन्छ नि त त्यही भएर पनि ओके सो हामी अर्को गीत राख्दैछौँ यहाँको लागि रेडियोलाई क्रममा तिम्रो सञ्जनामा भन्ने गीत रहेको छ दिपेश किशोरबाट ट्राईको आवाजमा रहेको छ लगभग यो 16 इयर्स ब्याकको यो चाहिँ यो गीत मोर देन द्याट होइन ठ्याक्क थाहा भयो सो यो गीत राख्दैछौँ त्यसपछि हामी फेरि पनि ब्याक हुनेछौँ यहाँको साथमा यहाँको म्याचमा अहिलेको लागि यो गीत सुनौ

राइट यस यहाँको लागि राखिसकेको छु दिपेश किशोरबाट रहेको आवाजमा रहेको तिम्रो सम्झनामा भन्ने गीत एन्ड यस अब चाहिँ यो गीतसँग हामी जानुपर्ने बेला भइसकेको छ सुविधा मिस्त्री देखाएमै छ अलमोस्ट ओभर सर भन्दै हुनुहुन्छ या उयो गरेको हौ नाट अ प्रब्लम म्यान होइन ओके सर थ्याङ्क यू भेरी मच एभ्री बडी हामीले सुनेर साथ दिनुभयो गाउँदेखि बजारसम्म दुनियाँभरिको साथीहरू सुनेर साथ दिनुभयो थ्याङ्क यू भेरी मच एकदमै गर्मी छ अहिले चाहिँ गर्मी सुरु भइसकेको छ म यहाँ भर्खर स्टुडियोभित्र छिर्दा पनि एकदमै धनिक स्टुडियोभित्र एसी चलिदिन्छ र रिल्याक्स फिल हुन्छ अदरवाइज लास्टै गाह्रो र ख्याल गर्नुहोस् यताउता हिँडिदिनुहुन्छ भने अब रेनको छाताहरू लिएर हिँड्नुहोस् त्यही नै हो गर्दै कुर्दै के नै हुन्छ धेरै अब आज शनिबार छँदैछ अब लुगा धोएदेखि लिएर अब सरसफाई घरको सरसफाईहरू चलिरहेको होला यताउता मैले पनि हिजो भर्खर रुमको सफा गरेको लास्ट गन्दा भएर बस्यो त्यहाँ गाह्रो छ नि हौ ओके सो एट द एन्ड अफ द शो दिस इज सङ्गर पर्खाएको पीडा कमल मान सिंहको आवाज उडेको गीत एज अ लास्ट म्युजिक स्वरूप छँदै आजको एपिसोडबाट पनि हामी स्वस्थ बिदाउँछु सुमन मिस लेट्स गो यस थ्याङ्क यू भेरी मच हेभ अ गुड डे हेभ अ गुड स्याटरडे थ्याङ्क यू

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: हाम्रो मोबाइल पसल दुलेगौडामा
5: ₹100 को टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
4: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
6: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
4: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
6: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
7: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
6: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
6: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
6: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
8: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
9: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
8: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
9: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
10: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
11: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460।

0: गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
1: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
2: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
3: शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 9856028587।
6: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो। न गहना राम्रो, न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
7: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
6: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
9: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 9846069246, 9800528008।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ।
10: होइन हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरानोसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
12: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0656570907, मोबाइल नम्बर 9847061268,
13: 9856602068।
15: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी,
16: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
17: ओमकार,
16: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
17: ओमकार,
16: अनि घरमा पूजा सामग्री पनि छैन भने
17: ओमकार,
16: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
17: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
16: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
18: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
19: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
20: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
18: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा। प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
23: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
24: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
23: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
24: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
23: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
24: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
23: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
24: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
23: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
25: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
23: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
26: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
23: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
27: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दोलेगौडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुन चाँदी दोकान।
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058008।
11: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 40।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो।
14: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
12: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
15: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
20: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
19: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
20: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
19: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
20: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
21: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
19: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235527763।

0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्धक एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
3: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98563942 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0564140050, मोबाइल 98463231।
10: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
2: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकहात, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्लागन्धकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805246 र 9847649349।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। तनहुको पवित्र धार्मिक तीर्थस्थल देवघाट धाम स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा 7 दिनभित्र हटाउन निर्देशन दिएको छ। त्रिशुली र काली गण्डकीको संगम स्थल बेडी क्षेत्रमा विभिन्न प्रयोजनको लागि बनाइएका संरचना वैशाख 30 गते भित्र हटाउन देवघाट क्षेत्र विकास समितिले निर्देशन दिएको हो। देवघाट गाउँपालिकाका प्रवक्ता तथा उडा नम्बर 5 का वडाध्यक्ष पूर्ण बहादुर कुँवरका अनुसार बेडी संगम क्षेत्रको स्नान घाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरणको लागि यो कदम चालिएको हो। वडा कार्यालयले बुधबार सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका टहरा हटाउन क्षेत्र विकास समितिलाई अनुरोध गरेको थियो। संगम स्थलको स्नान घाट संरक्षणको लागि निर्माण गरिएको पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न संघ संस्था रोगी भिक्षु पण्डित तथा व्यवसायीले अस्थायी टहरा बनाएका थिए। क्षेत्र विकास समितिका सदस्य रामहरि पुडा सैनीले 7 दिनभित्र टहरा नहटाए कानून बमोजिम समिति आफैले ती संरचना हटाउने जानकारी दिनुभयो। पछिल्लो समय देवघाट क्षेत्रमा बढ़दो अव्यवस्थित बसोबास र सार्वजनिक जग्गा अतिक्रमणले धार्मिक तथा पर्यटकीय गरिमामा असर पुगेको भन्दै गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। तनहुँको रेसिङ गाउँपालिकाले घटहरा

सहकारी क्षेत्रमा बढ़दो वित्तीय जोखिम र बचतकर्तामा देखिएको अविश्वासलाई मध्यनजर गर्दै तनहुमा सहकारीहरूलाई संकटबाट जोगाउन पूर्व सतर्कता अभियान शुरू गरिएको छ। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो भन्ने मान्यताको साथ म्याग्दे गाउँपालिकाले पालिकाभित्रका 26 सहकारीका संचालक तथा प्रतिनिधिका लागि 2 दिने विशेष अभिमुखीकरण तथा प्रशिक्षण प्रदान गरेको हो। सहकारीहरूलाई नीति नियम र राज्यको कानून बमोजिम मध्यावधि गराई पारदर्शी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले सहकारीको साग जोगाउन संचालकहरू नै सबैभन्दा बढ़ी जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा बाराही बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मंजू नेपानेले सहकारीको सुरक्षाको लागि दक्ष जनशक्ति र चुस्त व्यवस्थापन अनिवार्य रहेको बताउनुभयो। सुप्रिम सहकारीका अध्यक्ष मनोज अधिकारीले सहकारी सुधारको लागि सरकारले चालेको कदमको प्रशंसा गर्नुभयो। गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले सहकारीको मर्म अनुसार चल्ने संस्थाहरू कहिले संकटमा नपर्ने उल्लेख गर्दै सदस्यहरूको हितलाई केन्द्रमा राख्न आग्रह गर्नुभयो। तनहु जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केवी प्रसारणलाई निर्माणको लागि चितवन खण्डमा पर्ने रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले 2083 वैशाख 25 गतेदेखि लागू हुने गरी प्रसारण लाइनको मार्गाधिकार क्षेत्रमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनका रूख कटान मुछान तथा घाट गद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक समझौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ। अनुमति अनुसार भरतपुर महानगरपालिका एक स्थित सतनचोली संरक्षित वन र सतनचोली सामुदायिक वन तथा उडान नम्बर 29 अन्तर्गत अकला देवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1263 रूख कटान गरिनेछ। काटिएका रूख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सब डिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाट गद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ। नेपाल सरकार मन्त्री परिषदको 2079 मंगसिर 20 गतेको निर्णय अनुसार प्रसारणलाई निर्माणको लागि चितवन र तनहु जिल्लाको कुल 92.73 रेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका 9127 रूख हटाउन स्वीकृति दिएको थियो। बागलुङको जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउने अभियानले तीव्रता पाएको छ। आगामी जेठ 15 गतेभित्र नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यसहित वडा तहको काम अन्तिम चरणमा पुगेको हो। पहिलो चरणमा वडा नम्बर 1 कुस्मिसेरा, 2 तल्लो दमेक, 3 उपल्लो दमेक, 4 सरकुवा र 6 अर्जेवा, 8 छिस्ती र 9 पैयो थन्थाप र 10 रांखानेलाई बालमैत्री स्थायी शासनयुक्त वडा घोषणा गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मीरा देवी शर्माले जानकारी दिनुभयो। बालमैत्री नगर घोषणा गर्न सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 अनुसार 51 सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको छ। नेपाल रेड क्रस सोसाइटी उपशाखा पोखरा 19 महेन्द्र महावेग हार्मीलाई त्रिपाल हस्तान्तरण गरेको छ। विश्व रेड क्रस दिवसको अवसरमा विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गरी उपशाखाले 3 थालपाल हस्तान्तरण गरेको हो। कार्यक्रममा उपशाखाका सभापति रमेश विश्वकर्मा, रेड क्रस अभियन्ता श्याम सुन्दर आचार्यले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछाने, निमित्त प्रधान अध्यापक नन्दराज दाहाल र निवर्तमान प्रधान अध्यापक वासुदेव पौडेललाई सो सामग्री हस्तान्तरण गर्नुभयो। सभापति विश्वकर्माले रेड क्रस मानवीय सेवाको क्षेत्रमा केन्द्रित रहेको बताउँदै विद्यालयका आवश्यकता अनुसार सहयोग गरिएको बताउनुभयो। व्यवस्थापन समितिका अध्यक्ष लामिछानेले रेड क्रसले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालयमा पनि जुनियर रेड क्रस सर्कल क्रियाशील रहेको जानकारी गराउनुभयो। कार्यक्रममा निमित्त प्रधान अध्यापक नन्दराज दाहाल, निवर्तमान प्रधान अध्यापक वासुदेव पौडेल, अभियन्ता श्यामसुन्दर आचार्य, माधव गौतम, शिक्षक शरद सापकोटा लगायतले विद्यालयको मञ्च व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। सो अवसरमा विद्यालय क्षेत्र वरपर सरसफाई पनि गरिएको उपशाखाले जनाएको छ। मानव सेवामा समर्पित रेड क्रसले त्यसवटाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। हिमाली जिल्ला म्याग्दीका 2 स्थानीय तहले आफ्नो पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका छन्। सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले शुक्रबार र मंगला गाउँपालिकाले बुधबार पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन्। खोपको माध्यमबाट रोगको रोकथाम, निवारण तथा उन्मूलन गर्दै शिशु तथा बाल मृत्युदर घटाउ

0: र गुणस्तरीय खोप सेवाको निरन्तरता दिने प्रतिबद्धता सहित बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितिका अध्यक्ष डेल कुमारी खत्रीले खोप मानव जीवनको लागि अपरिहार्य भएकोले यसबाट कोही पनि वञ्चित हुन नहुनेमा जोड़ दिनुभयो। उहाँले स्वास्थ्य मानव जीवनको महत्वपूर्ण आधार भएकोले सबैले खोप लगाउनु पर्ने बताउनुभयो। बेनी नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लीला कुमारी गौतमका अनुसार सबैवटामा घरधुरी सर्वेक्षण गर्दा 15 महिना मुनिका 301 जना तथा 16 महिनादेखि 5 वर्ष मुनिका 1073 जना बाल बालिकाले 15 महिनाभित्र पाउनुपर्ने सबै खोप लगाएको सुनिश्चित भएपछि घोषणा गरिएको हो। मुर्ताङ स्थित नेपाली सेनाको इन्द्रबक्सगढ़ले निलगिरी हिमाल जस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातको कारण हुन सक्ने प्राकृतिक विपदको समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ। निलगिरी हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपदमा गर्नुपर्ने खोज तथा उद्धार अभ्यास आयोजना गरिएको इन्द्रबक्सगढ़ले जनाएको छ। इन्द्रबक्सगढ़द्वारा आयोजित अभ्यासको अन्तिम दिन शुक्रबार मुस्ताङको घरपझोङ गाउँपालिका 5 ड्रम क्याम्प माथिको निलगिरी हिमालको फेदीमा खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको हो। प्रतिकूल मौसम हिमपातका लगायत प्राकृतिक विपदमा निलगिरी सहित हिमनदीमा केही फसीमा तत्काल उद्धारको लागि अभ्यास आयोजना गरिएको इन्द्रबक्सगढ़का प्रमुख सेनानी गौरव ध्वज खाँडले बताउनुभयो। सामाजिक अभियन्ता सुदीप गफारले शनिबार जन्मदिनको अवसरमा ब्यास 10 स्थित गौ संरक्षण केन्द्रमा गाईहरूलाई चोकर खुवाउनु भएको छ। जन्मदिनमा फजुल खर्च नगरी सामाजिक काम गर्ने लक्ष्यसहित उहाँले केन्द्रमा रहेका गाईहरूलाई चोकर सहयोग गर्नुभएको हो। गफारले जन्मदिनलाई केवल व्यक्तिगत खुशीको रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु पर्ने सन्देश दिन आफूले यस्तो कार्य गरेको बताउनुभयो। उहाँले मानवीय सेवा र जीव जन्तु प्रतिको दायित्वलाई सबैले आत्मसात गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। गौ संरक्षण केन्द्रमा आश्रित गाईहरूको संरक्षण तथा पालन पोषणको लागि विभिन्न व्यक्तिहरूबाट हुने सहयोगले ठूलो राहत पुग्ने ब्यास 10 का पूर्व वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो। गफारको सहयोगले सकारात्मक सन्देश दिएको भन्दै उहाँले प्रशंसा गर्नुभएको छ। सामाजिक कार्यमा सक्रिय गफार यसअघि पनि रक्तदान बिरामीलाई अस्पताल पुर्याउने खाद्यान्न सहयोग लगायत विभिन्न मानवीय सेवामा सक्रिय रहँदै आउनु भएको छ। जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेश स्तरीय महिला तथा पुरूष भलिबल प्रतियोगितामा पर्वत जिल्ला सेमी फाइनल प्रवेश गरेको छ। शनिबार भएको दोस्रो चरणको खेलमा स्याङ्जालाई हराउँदै पर्वत सेमी फाइनल प्रवेश गरेको हो। पर्वतले स्याङ्जालाई 2-0 सेटले पराजित गरेको हो। यसअघि आज नै भएको खेलमा पर्वतले कास्कीलाई 2-0 सेटले हराएको थियो। हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुविना थापा पनि विदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz साथ इन्टरनेट अनलाइनमा www.shukladandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल neweshsukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
6: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
5: मोबाइल 98 5 60 55 77।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98 1 41 11 178, 98 5 60 00 778।
13: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
14: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
13: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
14: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
12: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0 65 4 12 200 4 12 160 र 98 4 60 78 0 22।
15: शुक्ला गण्डकी एफएम 97.6
16: नानी एंड बाबू।

0: हिसाब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
0: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: तर हामीसँग त पखेटा छैन, कसले पुऱ्याइदिन्छ र?

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: ओहो बाबु नमस्कार, स्कुल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गरुङ्गो किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त
3: के गर्नु? बानी पार्नु पर्छ नि नानी।
2: केमा बानी पार्नुहुन्छ हो बाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
3: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
2: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
3: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
4: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौ, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर सोरुम दिलीगौडा तनहुँ।
8: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 98460261268
9: 98560260268।
11: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
12: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
11: माथिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
12: मेरो छोराको बिहे पनि आँटियो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
13: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
14: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
15: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
12: भाउजू होइन, भाउजू किन निराश भएर बस्नु भएको?
16: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
12: ल भाउजू पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
16: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
15: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोप्राइटर शिव बहादुर श्रेष्ठ, सुनिव श्रेष्ठ। सम्पर्क 0965907707, मोबाइल 98171 45234, 98560008।

नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक छ बज्यो।

0: आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई, महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
1: नेपालमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी।
0: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय संवाद र कानूनी स्पष्टता आवश्यक।
2: रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरूरी देखिन्छ।
1: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
0: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा एवं सहारा बन्नुपर्ने बताउनु भएको छ। कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यावहारिक रूपमा अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताउनुभयो।

0: खुवाउनु पर्ने बताउनुभयो। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै उहाँले विधिको हत्या गरिने कामले अन्तत निरंकुशता निम्त्याउने बताउनुभयो।
1: नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी अधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।
0: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसदहरूको 2 दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा प्रशिक्षण भइरहेको छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ।
1: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार मन नपरेको भनेर रूख बाहेक अरू चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रूख बाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर फागुन 21 गतेको चुनावमा उम्मेद्वारलाई असहयोग गरेका नेताहरूलाई केही समयका लागि जिम्मेवारी मुक्त गर्ने पनि बताउनुभयो।
0: देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्था मा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केवी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारणलाई निर्माण सम्पन्न भएको छ। यसै गरी 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केवी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा र विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ।
1: सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको निर्देशक गौतमले बताउनुभयो। सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका 30 वटा हिमालमा गरी 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1,24,41,00,000 रूपियाँ रोयल्टी संकलन गरेको छ।
0: हरेक वर्ष मे महिनाको दोस्रो शनिबार मनाइने विश्व बसाई चराई चरा दिवस यस वर्ष हरेक चरा महत्वपूर्ण छन् तपाईँको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि गरिने लामो यात्रालाई

0: बसाई सराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढ़ी प्रजाति मध्ये झण्डै 40% नियमित रूपमा बसाई सर्छन्। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित भएकाले यहाँका चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँदयाममा रूस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढ़ी प्रजातिका हजारौं चरा आउँछन् भने गर्मी याममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यस्तै झण्डै 50 प्रजाति नेपालको बाटो हुँदै भारत, पाकिस्तान र अफ्रिकासम्म पुग्छन्। तर पछिल्ला वर्षहरूमा वासस्थान विनाश, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा गम्भीर बाधा पुगिरहेको छ। विज्ञहरूका अनुसार दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसँगको सक्रिय सहभागिता आवश्यक छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई, महाभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान, नेपालमा विद्युत जडित क्षमता 4,296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी, सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिए लगायतका खबर प्रस्तुत गरे।
0: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। प्री मनसूनमा प्राय दैनिक जसो पानी पर्ने घटना कम हुने गरेकोमा यस वर्ष झण्डै 2 हप्तादेखि लगातार जसो पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम बाहेक सबै जसो प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। आज राति विशेष गरी बागमती प्रदेशको पूर्वी भूभाग, कोशी प्रदेशका पहाड़ी तथा हिमाली जिल्लाहरूमा थप वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम, मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्डु उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना छ। भोलि पनि देशका केही ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। प्री मनसूनमा लगातार जसो पानी परे पनि यसपालि मनसूनमा भने कम वर्षाको अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशको धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो। यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
1: दाङको घोराही राजपुर गाउँपालिकामा दाउरा लिने विषयमा विवाद भएपछि एकजनाको ज्यान गएको छ। आज दिउँसो मोतीपुरको सामुदायिक वनको दाउरा कसले लिने भन्ने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो। सन्त पुरुवाका इच्छा कुमार रैदासको आक्रमणबाट स्थानीय बासिन्दा भोला यादवको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका रैदासको खोजी भइरहेको पनि उहाँले बताउनुभयो।
0: राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खम बहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको हो। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बटाई झण्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो।
1: चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स सेवामा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। दर्ता भएका एम्बुलेन्सले 15 दिनभित्र जीपीएस प्रणाली जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाउने समिति जनाएको छ।
0: जेनेभामा रहेको नेपालको स्थायी नियोगले बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ। संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि शुक्रबार छलफल गरेको नियोगले निकालेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा वक्ताहरूले बुद्धका अहिंसा, करूणा, सचेतना तथा शान्तिपूर्ण सह अस्तित्व सम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेभा महासन्धिको मानवीय मूल्य मान्यता सँग पूरक सम्बन्ध राख्ने विचार व्यक्त गरेका छन्। कार्यक्रममा स्विजरल्याण्ड सरकार, विभिन्न अन्तर्राष्ट्रिय संगठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा सरोकार भएका अन्य निकायका प्रतिनिधि सहित 100 जना भन्दा बढ़ीको उपस्थिति थियो।
1: नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्वकर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू 5 जना मन्त्रीहरूले पनि शपथ लिएका छन्। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलो पटक सरकार बनाएको हो। यसअघि पश्चिम बंगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले 207 सीट जित्दै दुई तिहाई शक्तिका साथ सरकार बनाएको हो। ममता बनर्जीको तृणमूल कंग्रेस टीएमसीले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो। यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् 2021 अघि मात्रै भाजपा प्रवेश गर्नुभएको हो। यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि उहाँको राजनीतिक हैसियत थप मजबूत भएको छ। ऐतिहासिक जितपछि मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुभयो। हिजो मात्र गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दल नेता चयन गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजयी भएको हो। नेपालका सन्दीप जोराले अभिजित 83 र ईशान पाण्डेले 50 रन बनाए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो यही वैशाख 29 गते जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच 3B क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग 2 प्रतियोगिता शुरू हुनेछ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समय अनुसार बेलुका 7:45 शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको 5 स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले 9 पटक जितेको छ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश गेवाली।
11: आजको रंगदर्पण सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्तिमा केन्द्रित छ।
12: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु, अनि तिम्रो सिउँदोमा मेरो नामको सिन्दुर लगाएर सधैँका लागि तिमीलाई आफ्नो बनाउनेछु।
11: नेपाली चलचित्र जगतमा एउटा पुरानो भनाई छ, चलचित्र बनाउन जति गाह्रो छ हलसम्म पुर्याउन त्यो भन्दा सकस हुन्छ। यो भनाई अहिले चलचित्र लाली बजारको सन्दर्भमा चरितार्थ भएको छ। प्रदर्शनको संघारमा पुगेको चलचित्रले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको र उनीहरूलाई नकारात्मक एवं अनैतिक रूपमा चित्रण गरेको आरोपमा पाटन उच्च अदालतबाट रिट दर्ता भयो, जसले गर्दा चलचित्र प्रदर्शनमा रोक लाग्यो। बुधबार पाटन उच्च अदालतले पहिरेको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनका लागि बाटो खुल्यो र हिजोदेखि देशभर प्रदर्शन भयो।

0: नेपालमा चलचित्र प्रदर्शनको अन्तिम अनुमति दिने वैधानिक निकाय केन्द्रीय चलचित्र जाँच समिति अर्थात सेन्सर बोर्ड हो। तर पछिल्लो समय सेन्सर बोर्डले अनुमति दिएका वा रोकेका चलचित्रहरू सर्वोच्च अदालतको ढोकासम्म पुग्ने क्रम बढ़ेको छ। जब चलचित्रको प्रचार प्रसारमा लाखौं खर्च भइसकेको हुन्छ र हल बुक भइसकेका हुन्छन्, त्यस्तो अवस्थामा आउने प्रदर्शन रोकको आदेशले निर्मातालाई आर्थिक रूपमा टाट पल्ट्याउने मात्र होइन, मानसिक रूपमा समेत विक्षिप्त बनाउँछ। चलचित्र समीक्षक ऋषिराज आचार्य:
1: सेन्सरले एउटा नियमन गरेर चाहिँ सर्टिफिकेट दिइसकेपछि त्योभन्दा कि त केही त्यस्ता इस्युहरू छन् भने चाहिँ सेन्सर हुनु पूर्व नै ती चिजहरू चाहिँ आउनु पर्यो, रिलिज मिति आए पनि रिलिज मिति भन्दा अलिकति अगाडि आउनु पर्यो। तर एक हप्ता अगाडि गर्ने भने त यो त भोलि चाहिँ कस्तो हुन्छ भने यही प्रवृत्ति हाबी हुँदै गयो भने कसै कसैको सिनेमा लाग्दैछ त्यसमा केही न केही विषय त हुन्छ, सिनेमा भनेको समाजको विषय नै हो होइन, यो विषय भएको यस्तो छ है भनेर जसले जसको सिनेमा पनि रोकिदिन सक्ने भयो क्या। अदालतमा रोकिसकेको सिनेमा भने त ठिक छ, भोलिपल्ट पर्सिपल्टै अदालतले फेरि ल चलाउन पाउँछ भनेर अदालतले भन्देला, तर जब तोकिएको मितिमा रिलिज नहुने बित्तिकै निर्माताको त लाखौं करोड़ौं रुपियाँ डुब्छ नि त।
0: चलचित्र समाजको ऐना हो र यसले सामाजिक विषयवस्तु उठाउँदा कतिपय पक्षको असहमति हुन सक्छ, तर धेरै जसो अवस्थामा यस्ता अवरोधहरू व्यक्तिगत स्वार्थ, व्यावसायिक प्रतिस्पर्धा वा रिसिभीका कारण प्रेरित देखिएका छन्। एउटा चलचित्र कर्मीले अर्काको खुट्टा तान्ने वा अन्तिम समयमा आएर स्टे अर्डर ल्याएर व्यावसायिक क्षति पुर्याउने खेल कला मैत्री हुन सक्दैन, तर लाली बजार जस्ता चलचित्रहरूमा देखिने वैचारिक दृढतालाई कहिले नैतिकता त कहिले राजनीतिक रंग दिएर अंकुश लगाउने प्रयास हुनुले नेपालको सेन्सर प्रावधानहरू समयानुकूल परिमार्जन गर्नुपर्ने टटका र आवश्यकता देखिएको छ।
2: आफ्नो ज्यानको बाजी राखेर पाक्क मुखबाट पनि आफ्नो सन्तानलाई जगाएर ल्याउँछ।
3: होइन, तिमीहरूलाई पढाइ किन चाहियो कि तिमीहरू कहाँ आउनेले डिग्री मान्न थाले?
4: यति गर्दैनौ सचिन, छोरीले साह्रै पढ्ने डर गरेछ क्या।
0: नेपालको संविधानले हरेक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ। चलचित्र पनि अभिव्यक्तिको एउटा सशक्त माध्यम हो, तर सिनेमाले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै राज्यले यसलाई नियमन गर्न खोज्नु स्वाभाविक मानिए पनि नियमन र नियन्त्रण बीचको सीमारेखा स्पष्ट हुन सकेको छैन। यदि कसैलाई चलचित्रको विषयमा आपत्ति छ भने प्रदर्शनको कम्तीमा एक महिना अगाडि नै आफ्ना विषयहरू दर्ता गर्नुपर्छ। सेन्सर हुनु अघि नै चलचित्र विकास बोर्ड वा सेन्सर बोर्डमा ध्यानाकर्षण गराउँदा सच्याउने मौका पनि रहन्छ र अन्तिम समयको आर्थिक क्षति पनि जोगिन्छ।

0: चलचित्र भनेको कला र पसिनाको मिश्रण हो। यसलाई जोगाउनु निर्माता, नियामक निकाय र समाजको साझा उत्तरदायित्व हो। प्रदर्शनको मुखमा गरिने अवरोधले न्यायभन्दा बढ़ी अन्याय र क्षति निम्त्याउने भएकाले कुनै पनि विवादलाई अन्तिम प्रहरसम्म कुरेर बस्नु हुँदैन। सहकार्य, समन्वय, संवाद र कानूनी स्पष्टता नै यस समस्याको दिगो समाधान हो भन्नुहुन्छ चलचित्र समीक्षक ऋषिराज आचार्य।
1: कुनै विषयवस्तुमा चलचित्र बनाउँदैछ भने पहिल्यै त्यो होमवर्क काम गर्ने बेलै उहाँहरू बीचमा चाहिँ एउटा अन्डरस्ट्यान्डिङ हुनु पर्यो होइन। अनि त्यसपछि यदि त्यतिखेर हुन नसकेका केही चिज छन् भने चाहिँ चलचित्र रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ बेला बेलामा यस्ता सम्बन्धित कुराहरू केही आएको छन् भने अन्तिम आर नहुँदै सुरुमै छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरुरी देखिन्छ।
2: रंगदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
2: नेपालमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसंख्या विद्युतको पहुँच पुगेको सरकारको दावी।
3: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय, संवाद र कानूनी स्पष्टता आवश्यक।
2: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
3: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98560288587।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
0: मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
0: है, ब्रिजेश ज्वेलर्स।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरू भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
9: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98570065119 र 98694057056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लो तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463230811।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बेती चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा एवं सहारा हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड। निर्वाचनमा जिम्मेवारीमा बसेर पनि असहयोग गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीबाट बाहिर राखिने कांग्रेस सभापति थापाको प्रस्तुति। बजार सुशासनका निम्ति सोमबारदेखि सरकारले देशभर अभियान सञ्चालन गर्ने, पार्टीको आलोचना गरेकी आशिकालाई स्पष्टीकरण सोध्ने रासोपाको तयारी। देशमा विद्युत जडित क्षमता 4296 MW पुग्यो। अद्वैत ज्ञान मार्ग नेपालद्वारा गुरूकुल शिक्षा सञ्चालनको लागि मुक्तिनाथ शुक्लागण्डकी चिवनधामलाई 1,00,000 रूपियाँ प्रदान। भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो। नेपाल एले जित्यो एक दिवसीय अभ्यास श्रृंखला र दमौलीमा शुरू गण्डकी प्रदेश स्तरीय महिला पुरूष भलिबलमा पुरूषतर्फ पर्वत सेमी फाइनलमा। समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भए र निर्दोषका लागि आशा भरोसा एवं सहारा हुनुपर्ने बताउनु भएको छ। कानून दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यावहारिक रूपमा अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले औचित्यताको नाममा विधिमा छेड़खानी गर्ने कार्य स्वेच्छाचारी शासकका लागि स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेको लागि सही हुन नसक्ने बताउनु भएको छ। कानून दिवसको अवसरमा आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै कायम मुकायम प्रधान न्यायाधीश मल्लले संविधान, संविधानवाद, संवैधानिक नैतिकता भन्दा माथि कोही पनि नरहेकाले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नरहेको बताउनुभयो। उहाँले डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादनमा लाग्न न्यायाधीशहरूलाई आग्रह गर्दै भन्नुभयो, डर र प्रभावबाट न्याय सम्भव छैन, चाहे त्यो महाभियोग होस् चाहे त्यो दुई तिहाईको सरकार। उहाँले संवैधानिक प्रणाली, प्रजातान्त्रिक व्यवस्था र न्यायपूर्ण समाजको हाम्रो परिकल्पना स्वतः सुरक्षित हुन्छ भनेर हामी मान्न सक्ने बताउँदै भन्नुभयो। सम्माननीय सभामुखज्यूले एक ठाउँमा व्यक्त गर्नुभएको थियो कि न्यायपालिका पनि सरकारको स्पिरिटमा चल्न सक्छ। म भन्न चाहन्छु, संविधानको स्पिरिटमा न्यायपालिका चल्न सक्छ। नेपाली कांग्रेसका सभापति गगन थापाले गएको फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा जिम्मेवारीमा बसेर पनि असहयोग गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीबाट बाहिर राखिने बताउनु भएको छ। धनगढ़ीमा आयोजित नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले गत फागुन 21 को

सभापति थापाले अहिलेको राजनैतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेक अर्को सरकार बन्ने अवस्था नरहेको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने संकेत गरेको छ। सामाजिक सञ्जालमा पार्टी विरूद्ध बोलेको भन्दै उहाँलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको रासपा स्रोतले जनाएको छ। आजदेखि शुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम स्थल अनुपयुक्त भएको भन्दै उहाँले स्टाटस लेख्नु भएको थियो। जावलेखेलको स्टाफ कलेजमा प्रशिक्षण कार्यक्रम शुरू भएको छ। उहाँले फाइभ स्टार होटल वा पार्टी हल सापट लिएर गर्नुभन्दा सिंहदरबारमै कार्यक्रम गर्नु राम्रो भएको भन्दै अभिव्यक्ति दिनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरूका लागि फाइभ स्टार होटल वा हल सापट लिएर प्रशिक्षण राखिएको भन्दै आपत्ति जनाउनु भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि बताउनुभयो। सप्ताहव्यापी अभियान बजारमा हुने गलत क्रियाकलाप रोक्न कोशी ढुङ्गा साबित हुने विश्वास गरिएको उहाँले उल्लेख गर्नुभयो। सबै सरकारवाला निकाय, नागरिक समाज र संसारकर्मीलाई यो अभियानमा सहयोग र बजारमा हुने अनियमितता खबरदारी गर्न उहाँले आग्रह समेत गर्नुभयो। देशको कुल विद्युत जैविक क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजना क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केभी भन्दा माथिका झण्डी 7360 सर्किट किलोमिटर प्रसारणलाई निर्माण सम्पन्न भएको छ। यस्तै 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केभी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3300 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। सबस्टेशनको क्षमता विस्तार, प्रसारण लाइनको स्तर उन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट घटाइने मन्त्रालयले जनाएको छ। यसैगरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। यस्तै राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसंख्या 79% बराबर पुगेको सरकारको दावी छ। तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाट धामस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका अस्थायी टहरा 7 दिनभित्र हटाउन निर्देशन दिएको छ। त्रिशुली र कालीगण्डकीको संगमस्थल बेनी क्षेत्रमा विभिन्न प्रयोजनका लागि बनाएका संरचना वैशाख 30 गतेभित्र हटाउन देवघाट क्षेत्र विकास समितिले निर्देशन दिएको हो। देवघाट गाउँपालिकाका प्रवक्ता तथा नम्बर 5 का वडाध्यक्ष पूर्णबहादुर कुंवरका अनुसार बेनी संगम क्षेत्रको स्नानघाट, संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यकरणका लागि यो कदम चालिएको हो। वडा कार्यालयले बुधबार सूचना जारी गर्दै अतिक्रमण गरी बनाएका टहरा हटाउन क्षेत्र विकास समितिलाई अनुरोध गरेको थियो। संगम स्थलको स्नान घाट संरक्षणका लागि निर्माण गरिएको पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न संघ संस्था, जोगी, भिक्षु, पण्डित तथा व्यवसायीले अस्थायी टहरा बनाएका थिए। क्षेत्र विकास समितिका सदस्य रामहरि पुरासैनीले 7 दिनभित्र टहरा नहटाए कानून बमोजिम समिति आफैले ती संरचना हटाउने जानकारी दिनुभयो। सहकारी क्षेत्रमा बढ़दो वित्तीय जोखिम र बचतकर्तामा देखिएको अविश्वासलाई मध्यनजर गर्दै तनहुँमा सहकारीहरूलाई संकटबाट जोगाउन पूर्व सतर्कता अभियान शुरू गरिएको छ। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो भन्ने मान्यताका साथ म्याग्दी गाउँपालिकाले पालिकाभित्रका 26 वटा सहकारीका संचालक तथा प्रतिनिधिका लागि 2 दिने विशेष अभिमुखीकरण तथा प्रशिक्षण प्रदान गरेको हो। सहकारीलाई नीति
नियम र राज्यको कानून बमोजिम अध्यावधि गराई पारदर्शी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शिवप्रसाद श्रेष्ठले सहकारीको साग जोगाउन संचालकहरू नै सबभन्दा बढ़ी जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा बाराई बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मंजू नेउपाने काफ्रेले सहकारीको सुरक्षाका लागि दक्ष जनशक्ति र चुस्त व्यवस्थापन अनिवार्य रहेको बताउनुभयो। सुप्रिम सहकारीका अध्यक्ष मनोज अधिकारीले सहकारी सुधारका लागि सरकारले चालेका कदमको प्रशंसा गर्नुभयो।

0: बालकृष्ण घिमिरेले सहकारीको मर्म अनुसार चल्ने संस्थाहरू कहिले संकटमा नपर्ने उल्लेख गर्दै सदस्यहरूको हितलाई केन्द्रमा राख्न आग्रह गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सहकारीहरूलाई कानूनी रूपमा सबल बनाउन र आन्तरिक सुशासन मजबूत पार्न नियमन र सहजीकरणलाई सँगसँगै लैजाने उल्लेख गर्नुभयो। आर्थिक विकास शाखा प्रमुख प्रदीप नेपालीले सहकारीलाई बलियो बनाउन पारदर्शिता नै मुख्य आधार भएको उल्लेख गर्नुभयो। प्रशिक्षक एवं तनहुँ जिल्ला सहकारी संघका अधीक्षक प्रदीप राज अधिकारी, अर्का प्रशिक्षक प्रत्युत कुमार यादवले सहकारीमा सुनियमन र वित्तीय अनुशासनको अभावले नै समस्या निम्तिएको चर्चा गर्नुभयो। तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणधीन दमौली भरतपुर 220 केबी प्रसारणलाई निर्माणको लागि चितवन खण्डमा पर्ने रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले 2083 वैशाख 25 गतेदेखि लागू हुने गरी प्रसारण लाइनको मार्ग अधिकार क्षेत्रमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनका रूख कटान मुच्छान तथा घाट गद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ। अनुमति अनुसार भरतपुर महानगरपालिका एक स्थित सतनचुली संरक्षित वन र सतनचुली सामुदायिक वन तथा वार्ड नम्बर 29 अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1263 रूख कटान गरिनेछ। काटेका रूख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सब डिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाट गति गर्नुपर्ने व्यवस्था गरिएको छ। नेपाल सरकार मन्त्री परिषदको 2079/20 गतिको निर्णय अनुसार प्रसारण लाइन निर्माणको लागि चितवन र तनहुँ जिल्लाको कुल 92.73 हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका 9127 रूख हटाउन स्वीकृति दिएको थियो, जसमध्ये चितवन 25.27 हेक्टर र तनहुँमा 67.46 हेक्टर वन क्षेत्र पर्दछ। सोही निर्णयका आधारमा 2082/30 गते आयोजना र वन तथा भू संरक्षण विभागबीच सम्झौता भएको थियो। त्यसपछि डिभिजन वनकारले आयोजना र सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा रूख छपान कार्य अघि बढ़ाइएको हो। चितवन खण्डमा रूख कटान शुरू भइसकेको भए पनि तनहुँतर्फ पर्ने क्षेत्रमा छपान कार्य जारी रहेको आयोजनाले जनाएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छैन, एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट, सोक,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
8: ल, कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हाम्रो मोबाइल पसल दुलेगौंडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
15: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
17: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
18: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
19: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
20: सम्पर्क 0564142121, मोबाइल 98560935921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
22: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
23: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
24: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
25: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
24: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
26: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: भाउजू, हैन भाउजू, किन निराश भएर बस्नु भएको?
29: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भरपर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
28: ल भाउजू, पनि हाम्रै दुलेगौंडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
29: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
28: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुमिव श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 98171453234, 98560008।
0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
28: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
28: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
28: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: बाँकी समाचार। शुक्ला गण्डकी क्षेत्रमा रहेका मोबाइल एण्ड इलेक्ट्रोनिक पसलहरू प्रत्येक शनिबार बन्द गर्न थालिएको छ। यसअघि सोमबार बन्द हुँदै आएको व्यवसाय आजदेखि शनिबार बन्द गर्न थालिएको हो। शुक्ला गण्डकी मोबाइल एण्ड इलेक्ट्रोनिक संघको वैशाख 20 गतेको बैठकले सो निर्णय गरेको अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। शनिबार आइतबार दुई दिन कार्यालय बन्द गर्ने निर्णयबाट सोमबारको बजार बन्द प्रभावित भएकोले वैशाख 26 गतेदेखि शनिबार पसल बन्द रहने पौडेलले जानकारी दिनुभयो। बागलुङको जैविनी नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगर बनाउने अभियानले तीव्रता पाएको छ। आगामी जेठ 15 गतेभित्र नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यसहित वडा तहको काम अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा वार्ड नम्बर 1 कुसमिसेरा, 2 तल्लो दमेक, 3 उपल्लो दमेक र 4 सर्कुवा, 6 अर्जेवा, 8 सिस्ती, 9 पयुङ थन्ताप र 10 राङखानेलाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख मीरा देवी शर्माले जानकारी दिनुभयो। नेपाल रेडक्रस सोसाइटी पुशाखा पोखरा 19 महेन्द्र मावि घारमीलाई त्रिपाल हस्तान्तरण गरेको छ। विश्व रेडक्रस दिवसको अवसरमा विद्यालयमा एक कार्यक्रमको आयोजन गरी उपशाखाले तीन थान पाल हस्तान्तरण गरेको हो। कार्यक्रम उपशाखा सभापति रमेश विश्वकर्मा, रेडक्रस अभियन्ता श्याम सुन्दर आचार्यले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछानी, निमित्त प्रधानाध्यापक नन्दराज दाहाल र निवर्तमान प्रधानाध्यापक वासुदेव पौडेललाई सो सामग्री हस्तान्तरण गर्नुभयो। सभापति विश्वकर्माले रेडक्रस मानवीय सेवाका क्षेत्रमा केन्द्रित रहेको बताउँदै विद्यालयको आवश्यकता अनुसार सहयोग गरिएको बताउनुभयो। अवैध ज्ञानमार्ग नेपाल शुक्ला गण्डकीले श्री मुक्तिनाथ शुक्ला गण्डकी चिवनधामलाई गुरूकुल सञ्चालनको लागि सहायकार्थ 1,00,000 रूपियाँ हस्तान्तरण गरेको छ। अवैध ज्ञानमार्गका समरसिंह ठाकुर प्रसाद शास्त्रीको 22 जन्मोत्सवको अवसरमा आज दुलेगौडामा आयोजित विशेष सत्संग समारोहमा चिवनधामका कोषाध्यक्ष शिव कर्तोलालाई चेक हस्तान्तरण गरिएको हो। अवैध ज्ञान मार्गका विभिन्न शाखा र केन्द्रमा दान गरिएको रकम संकलन गरी रकम प्रदान गरिएको हो। सो अवसरमा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले अवैध ज्ञान मार्गले ज्ञान गुणका कुराहरू समाजमा लैजान महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। अवैध ज्ञान मार्ग नेपालका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वार्ड नम्बर 4 का अध्यक्ष राजकुमार वार्ले, समरसिंह ठाकुर प्रसाद शास्त्री, अद्वैत ज्ञान मार्ग नेपालका केन्द्रीय सचिव उमाकान्त ढकाल, केन्द्रीय सदस्य भगवती लामिछाने, अनुशासन आयोग प्रमुख शरण कर्तौला, पीताम्बर पौडेल, माधव पौडेल, केशव पौडेल, मोती प्रसाद पौडेल, श्रीमाया पौडेल, यम प्रसाद पौडेल, जितेन्द्र सुवेदी, आयुर्वेद चिकित्सक डाक्टर विवश वास्तोला लगायतले बोल्नु भएको थियो। हिमाली जिल्ला म्याग्दीका दुई स्थानीय तहले आफ्नो पालिकालाई पुनःखोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका छन्। सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले शुक्रबार र मंगलबार, मंगला गाउँपालिकाले बुधबार पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन्। खोपको माध्यमबाट रोगको रोकथाम, निवारण तथा उन्मूलन गर्दै शिशु तथा बाल मृत्युदर घटाउने र गुणस्तरीय खोप सेवाको निरन्तरता दिने प्रतिबद्धतासहित बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। मुस्ताङ स्थित नेपाली सेनाको इन्द्रबक्स गणले नीलगिरी हिमाल जस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुन सक्ने प्राकृतिक विपदको समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ। निलगिरी हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपदमा गर्नुपर्ने खोज तथा उद्धार अभ्यास आयोजना गरिएको इन्द्रवक्स गणले जनाएको छ। इन्द्रवक्स गणद्वारा आयोजित अभ्यासको अन्तिम दिन शुक्रबार मुस्ताङको घरबजुङ गाउँपालिका 5 ड्रम क्याम्प माथिको निलगिरी हिमालको फेरीमा घुस खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको हो। प्रतिकूल मौसम हिमपात लगायतका प्राकृतिक विपदमा निलगिरी सहित हिमनदीमा कोही फसेमा तत्काल उद्धारका लागि अभ्यास आयोजना गरिएको इन्द्रवक्स गणका प्रमुख सेनानी गौरव ध्वज खाँडले बताउनुभयो। विश्वको 8 तथा नेपालको 7 अग्लो मनास्क हिमालको प्रथम सफल आरोहणको 70 वर्षको अवसरमा गोर्खाको चुमनोबरी गाउँपालिका 1 साना गाउँमा आज हिरक जयन्ती मनाइएको छ। चुमरेबरी गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना एम क्याम्प नेपाल पर्वतारोहण संघ ट्रेकिङ एजेन्सी एसोसिएशन टाँड लगायत संस्थाको सह आयोजनामा जयन्ती मनाइएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिरक जयन्ती उद्घाटन गर्दै यो पर्यटन प्रबन्धनमा एक महत्वपूर्ण उपलब्धिका रूपमा रहेको बताउनुभयो। मनास्लु केवल हिमाल मात्र नभई हाम्रो प्राकृतिक सम्पदा साहसिक पर्यटन स्थानीय संस्कृति र गण्डकी प्रदेशमा रहेको नेपालको अन्तर्राष्ट्रिय पहिचानको गौरव रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। यसको संरक्षण प्रवर्धन र स्थानीय समुदायको समृद्धिसँग जोड़िएको दिगो पर्यटन विकासमा प्रदेश सरकार प्रतिबद्ध छ, उहाँले भन्नुभयो। कार्यक्रममा मनास्लुको प्रथम आरोही जापानी नागरिक तुसियु इमानिशी र उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण गरिएको जनाइएको छ। रैंडम रीडर सोसायटी को 126 नियमित किताब परिचर्चा कार्यक्रम में पत्रकार इतिहासकार तथा अधिवक्ता मनोज घरती मगर का कृतिमाथि मगर इतिहासदेखि भर्ती को फन्दासम्म विषय में परिचर्चा गरिएको छ। पठन संस्कृति को विकास का लागि लेखक र पाठकलाई बौद्धिक विमर्श मार्फत जोड़ने उद्देश्य सोसायटी ने हरेक महीना को अंतिम शनिवार परिचर्चा कार्यक्रम गर्दै आएको छ। कार्यक्रम में लेखक मेजन पुनले मनोज घरती मगर का मगर जाति के इतिहास र भर्ती को फन्दा पुस्तक बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले गोर्खा भर्तीले नेपाली समाजमा पारेका सकारात्मक तथा नकारात्मक प्रभाव र इतिहासका कम चर्चित पक्षलाई लेखकले उजागर गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार भर्तीको फन्दा पुस्तक गोर्खा भर्तीको इतिहासमा मात्र सीमित नभई मगर गुरूङ राई लिम्बू लगायत समुदायको जीवन संस्कार संघर्ष मनोविज्ञानको गहिरो विश्लेषण गरिएको कृति हो। लाहुरी संस्कृतिको आकर्षण र त्यससँग जोड़िएका पीड़ालाई ऐतिहासिक प्रमाण र जीवन्त कथन मार्फत प्रस्तुत गरिएको उहाँले उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनुभयो। अरू 5 मन्त्रीहरूले पनि शपथ लिएका छन् पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलोपटक सरकार बनाएको हो। यसअघि पश्चिम बंगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले 207 सीट जित्दै दुईटै शक्तिका साथ सरकार बनाएको छ। ममता बनर्जीको तृणमूल कांग्रेसले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो। खेल समाचार। स्कटल्याण्डलाई अन्तिम खेलमा डीएलएस प्रणालीको आधारमा 9 रनमा पराजित गर्दै नेपाल ए ले स्कटल्याण्ड र अमेरिका सम्मिलित एक दिवसीय अभ्यास श्रृंखला जितेको छ। नेपाल एले 4-3 खेल जित्दै श्रृंखला जितेको हो। करेल टोलीले पहिलो खेलमा स्कटल्याण्डलाई 45 र दोस्रो खेलमा अमेरिकालाई 3 विकेटले पराजित गर्यो। शनिबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा घरेलु टोलीबीचको खेल वर्षा कारण 34.5 ओभरमा विजयमा रोकिएको थियो। यो स्थितिमा स्कटल्याण्डले प्रस्तुत गरेको 303 रनको लक्ष्य पछाएको घरेलु टोलीले 4 विकेट गुमाएर 204 रन बनाएको थियो। यसपछि डीएलएस प्रणालीका आधारमा अम्पायरले लक्ष्यलाई 195 रनमा छुट्याएको जनाइएको छ, जसअनुसार नेपाल 9 रनले विजय भएको हो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कानून दोषीका लागि भए र निर्दोषका लागि आशा भरोसा एवं सहारा हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोर। निर्वाचनमा जिम्मेवारीमा बसेर पनि असहयोग गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीबाट बाहिर राखिने कांग्रेस सभापति थापाको प्रस्तुति। बजार सुशासनका निम्ति सोमबारदेखि सरकारले देशभर अभियान सञ्चालन गर्ने पार्टीको आलोचना गरेकी आशिकालाई स्पष्टीकरण सोध्ने राष्ट्रपतिको तयारी। देशमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो। अद्वैत ज्ञानमार्ग नेपालद्वारा गुरूकुल शिक्षा सञ्चालनका लागि मुक्तिनाथ शुक्लागण्डे चिवनदामलाई 1,00,000 रूपियाँ प्रदान। भारतको पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार बन्यो। नेपाल एले जित्यो एक दिवसीय अभ्यास श्रृंखला र दमौलीमा शुरू गण्डकी प्रदेश स्तरीय महिला पुरूष भलिबलमा पुरूषतर्फ पर्वत सेमिफाइनलमा। हवस् त हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
3: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0635905511।
7: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
8: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
10: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
30: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
31: तर महँगो होला नि?
30: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
32: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
33: 12 एल्मुनियम अब यूपीबीसीको साथमा।
32: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
33: सम्पर्क 12 यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0665414411, मोबाइल 98562938 र 98028922938।
34: ला, टायरमा कट लाग्यो,
11: हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
14: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
11: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
33: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
14: मोबाइल 98562055।

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
9: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही वैशाख 26 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भए सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
10: एकान्छी
11: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
13: धन्यवाद न्यूट्री प्लस, आजको खाना तपाईको नाम।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 8 बज्यो।

0: घरमा बिहेको कुरा गरिरहेछ।
1: तर मेरो आमा बुवाले त एकदम सोझो संस्कारी सिम्पल केटी खोजिरहनु भएको हो। तिमी त सरी ल।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
3: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि। त्यसैले त म दुलेगौडाको बनखेवा चोकमा रहेको शिवा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
2: ए हो र, जाउँ न त त्यसो भए।
3: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: प्रोप्राइटर विवेश गुप्ता, शिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहुँ।
3: मोबाइल 9841419634 र 9008523058।
5: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
7: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
11: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
13: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
14: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

ओइ सैला, सल्ला घरे माइती र कहिलेलाई पनि खबर गरिदियो भए भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथी जानुपर्छ, हिउँ परेर तलबाट सामान आएन रे।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
3: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
0: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98 5 70 33 800 78, 98 4 61 56 58।
4: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
5: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
3: शुद्ध सुन तथा चाँदी का गर गहना,
5: छापा वाला सुन चाँदी का गर गहना,
3: राशि अनुसार का पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साठ फिरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
5: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98 1 71 16 0 69, 98 0 67 25 229,
3: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98 1 41 33 222, 98 0 87 69 70 142।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
7: धूम्रपान भनेको के हो?
6: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
7: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
7: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
6: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
7: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
7: साथी भाइको लहलहैमा नपरौं,
6: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
7: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
6: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
7: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा तनहुँ।
9: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
9: पुराना गर गहना सँग नयाँ साथ फेर,
5: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 5 60 62 09।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ।
14: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98 4 61 268
15: 98 5 60 60 268।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 141 11 178, 98 560 00 778।
20: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
21: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
20: के रे नानी, त भर्खर 17 की लागि होइन र?
21: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
20: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
21: ए हो र,
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
24: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
23: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
24: स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
23: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
24: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिक द्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
0: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: शुक्ला गण्डकी FM 97.6।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: कुलदिनी
1: हजुर
0: कसलाई तङ्गु गाउँको रहनसहन
1: एकदमै रमाइलो छ मलाई त यस्तै मनपर्छ
0: सारबाट उनको पाहुनालाई हाम्रो रोदी बस्ने चलन छ भने रोदी भनेर भन्छ
1: भइहाल्छ नि सब्जी

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: लौ न लौ लौ चटाङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको खेतमा बसौ।
1: हुन्न हुन्न, चटाङ पर्दा रुखको खेतमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567979।
9: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुर्छा परेकी थिइन्। तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरुन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
10: बेसरी टाउको दुख्नु, आँखा तिर्मिरा र धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
9: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
11: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
12: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
13: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
14: ओमकार।
13: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
14: ओमकार?
13: अनि घरमा पूजा सामग्री पनि छैन भने
14: ओमकार?
13: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
14: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
13: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
15: ओहो बाउजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
16: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
15: के केमा बानी पार्नुहुन्छ हौ बाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसलाई होमवर्ककै चटारो। यो त बाल बालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
16: के गर्ने त नानी, नानी नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
15: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
16: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
17: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात जंक फूडको प्रयोग नगरौं। बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
11: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
18: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
19: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
20: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
18: सन्देश ट्रेडर्स, सीता गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856062676।
21: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
22: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
21: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
23: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
24: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
25: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
24: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
2: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
1: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
2: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
1: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
2: यसबाट बस्न के गर्छ मिस?
1: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
2: यो चक्की कहाँ पाइन्छ मिस?
1: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
4: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो।
9: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
7: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
10: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
12: के रे, नानी त भर्खर 17 की लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
13: ए हो र?
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
19: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
20: धूम्रपान भनेको के हो?
19: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
20: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
19: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
20: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
19: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
20: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
19: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
20: साथी भाइको लहलहैमा नपरौ,
19: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
20: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
19: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
20: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ।
21: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

नमस्कार, राति 10 बजेको शुक्लागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiafm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघर धामिसले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका अस्थायी टहरा 7 दिनभित्र हटाउन निर्देशन दिएको छ। त्रिशुली र काली गण्डकीको संगम स्थल बेडी क्षेत्रमा विभिन्न प्रयोजनका लागि बनाएका संरचना वैशाख 30 गतेभित्र हटाउन देवघाट क्षेत्र विकास समितिले निर्देशन दिएको छ। देवघाट गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर 5 का वडा अध्यक्ष पूर्ण बहादुर कुवर अनुसार बेडी संगम क्षेत्रको स्नान घाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यकरणको लागि कदम चालिएको हो। वडा कार्यालयले बुधबार सूचना जारी गर्दै अतिक्रमण गरी बनाएका घर टहराहरू हटाउन क्षेत्र टहराहरू हटाउन क्षेत्र विकास समितिलाई अनुरोध गरिएको थियो। संगम स्थलको स्नान घाट संरक्षणका लागि निर्माण गरिएको पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न संघ संस्था जोगी बिचु पण्डित तथा व्यवसायीले अस्थायी टहरा बनाएका थिए। क्षेत्र विकास समितिका सदस्य रामहरि पुडासैनीले 7 दिनभित्र टहरा नहटाई कानून बबोजिम समिति आफैले ती संरचना हटाउने जानकारी दिनुभयो। शहरी क्षेत्रमा बढ़दो वित्तीय जोखिम र पत्रकारमा देखिएको अविश्वासलाई मध्यनजर गर्दै तनहुँमा सहकारीहरूलाई संकटबाट जोगाउन पूर्व सतर्कता अभियान शुरू गरिएको छ। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो भन्ने मान्यताका साथ म्याग्दी गाउँपालिकाले पालिकाभित्रका 26 वटा सहकारीका संचालक तथा प्रतिनिधिका लागि 2 दिने विशेष अभिमुखीकरण तथा प्रशिक्षण प्रदान गरेको हो। सहकारीलाई नीति नियम र राज्यको कानून बमोजिम मध्यावधि गराई पारदर्शी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले सहकारीको शाखा जोगाउन संचालकहरू नै सबैभन्दा बढ़ी जिम्मेवार हुनुपर्ने जोड़ दिनुभयो। कार्यक्रममा बाराई बचत तथा ऋण सहकारी संस्थाकी संस्थापक मन्जु न्यौपाने काफ्रेले सहकारीहरूको सुरक्षाका लागि दक्षजना शक्ति र चुस्त व्यवस्थापन अनिवार्य रहेको बताउनुभयो। सुप्रिम सहकारीका अध्यक्ष मनोज अधिकारीले सहकारी सुधारका लागि सहकारले चालेका कदमहरूको प्रशंसा गर्नुभयो। गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सहकारीको मर्म अनुसार चल्ने संस्थाहरू कहिल्यै संकटमा नपर्ने उल्लेख गर्दै समस्याहरूको हितलाई केन्द्रमा राख्न आग्रह गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सहकारीलाई कानूनी रूपमा सबल बनाउन र आन्तरिक सुशासन मजबूत पार्न नियमन र सहजीकरणलाई सँगसँगै लैजाने बताउनुभयो। आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले सहकारीलाई बलियो बनाउन पारदर्शिता नै मुख्य आधार भएको उल्लेख गर्नुभयो। एवं तनहुँ जिल्ला सहकारी संघका अध्यक्ष प्रदीप राज अधिकारी र अर्का प्रशिक्षक प्रत्यु कुमार यादवको सहकारीमा स्वनियमन र वित्तीय अनुशासनको अभावले नै समस्या निम्तिएको चर्चा गर्नुभएको थियो। तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणधीन दमौली भरतपुर 220 KV प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रूखहरू कटानको अनुमति प्राप्त भयो।

अन्तर्गतका देवी र सिद्ध देवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1263 रूखहरू कटान गर्नेछ। काटिएको रूख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सब डिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाट गति गर्नुपर्ने व्यवस्था गरिएको छ। नेपाल सरकार मन्त्री परिषदको 2079/20 निर्णय अनुसार प्रसारण लाइन निर्माणका लागि चितवन तनहुँ जिल्लाको कुल 92.73 हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका 9127 रूखहरू हटाउन स्वीकृति दिएको थियो, जसमध्ये चितवनमा 25.27 हेक्टर र तनहुँमा 67.46 हेक्टर वन क्षेत्र पर्दछ। सोही निर्णयका आधारमा 2082 पुष त्यस गरी आयोजना र वन तथा भू संरक्षण विभागको बीच सम्झौता भएको थियो। त्यसपछि डिभिजन वन कार्यालय आयोजना र सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा रूख छपान कार्य अघि बढ़ाइएको हो। चितवन खण्डमा रूख कटान शुरू भइसकेको भए पनि तनहुँतर्फ भने क्षेत्रमा छपन कार्य जारी रहेको आयोजनाले जनाएको छ। गण्डकी क्षेत्रमा रहेका मोबाइल एवं इलेक्ट्रोनिक्स पसलहरू प्रत्येक शनिबार बन्द गर्न थालिएको छ। यसअघि सोमबार बन्द हुँदै आएको व्यवसाय आजदेखि शनिबार बन्द गर्न लागि हो। शुक्ला गण्डकी मोबाइल एन्ड इलेक्ट्रोनिक्स संघका वैशाख 20 गते बसेको सो निर्णय गरेको अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। शनिबार आइतबार दुई दिन कार्यालय बन्द गर्ने निर्णयबाट सोमबारको बजार बन्द प्रभावित भएकाले वैशाख 26 गतेदेखि शनिबार पसल बन्द रहने पौडेलले बताउनुभयो। बागलुङको जयमाली नगरपालिकालाई बाल मन्त्री स्थानीय शासनयुक्त नगर बनाउने अभियानले तीव्रता पाएको छ। आगामी जेठ 15 गतेभित्र नगरपालिकालाई बाल मन्त्री घोषणा गर्ने लक्ष्य 7 तहको काम अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा वडा नम्बर 1 कुस्मी सेरा र 2 तल्लो दमेक, 3 उपल्लो दमेक र सकु वा 6 आरजे वा 8 छिस्ती, 9 पैयो थन थाप र 10 राङखानीलाई बालमन्त्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मीरा देवी शर्माले जानकारी दिनुभयो। नेपालका सोसाइटी उपशाखा पोखरा 19 महेन्द्र मावि एकाडेमीलाई त्रिपाल स्थानान्तरण गरेको छ। विश्व रेडियो दिवसको अवसरमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उपशाखाले 3 थान पाल स्थानान्तरण गरेको हो। कार्यक्रममा उपशाखाका सभापति रमेश विश्वकर्मा, रेडक्रस अभियन्ता श्याम सुन्दर आचार्यले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लमिछाने, निमित्त प्रधानध्यापक नन्दराज दाहाल र निवर्तमान प्रधानध्यापक वासुदेव पौडेललाई सो सामग्री हस्तान्तरण गर्नुभएको। सभापति विश्वकर्मा रेडक्रस मानवीय सेवाका क्षेत्रमा केन्द्रित रहेको बताउँदै विद्यालयका आवश्यकता अनुसार सहयोग गरिएको बताउनुभयो। अद्वैत ज्ञान मार्ग नेपालले श्री मुक्तिनाथ शुक्ला गण्डकी चामुण्डामलाई गुरूकुल संरक्षक ठाकुर प्रसाद शास्त्रीको 200 जन्म उत्सवको अवसरमा शनिबार दुलेगढ़मा आयोजित विशेष सत्संग समारोहमा चेवनधामका को सदस्य शिव गर्तलालाई चेक हस्तान्तरण गरिएको हो। अद्वैत ज्ञान मार्गका विभिन्न शाखा र केन्द्रमा दान गरिएको रकम संकलन गरी रकम प्रदान गरिएको हो। सो अवसरमा बोल्दै शुक्ला गण्डकी नगरपालिकाको नगर प्रमुख सराज पौडेल पण्डितले अद्वैत ज्ञान मार्गले ज्ञान गुणका कुराहरूमा समाजमा लैजान महत्वपूर्ण भूमिका खेलेको बताउनु। अद्वैत ज्ञान मार्ग नेपालको अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा वडा नम्बर 4 अध्यक्ष राजकुमार वागले, अद्वैत ज्ञान मार्ग नेपालका केन्द्रीय सचिव उमाकान्त ढकाल, केन्द्रीय सदस्य भगवती लामिछाने, अनुशासन आयोगका प्रमुख शरण गर्दौला, पीताम्बर पौडेल, माधव पौडेल, केशव पौडेल, मती प्रसाद पौडेल, श्रीमया पौडेल, एम प्रसाद पौडेल, जितेन्द्र सुवेदी, आयुर्वेद चिकित्सक डाक्टर विवास सुवासरा लगायतले बोल्नुभएको थियो। हिमाली जिल्ला म्याग्दीका 2 स्थानीय तहले आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चित तथा विज्ञापन घोषणा गरेको छ। सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले शुक्रबार मंगला गाउँपालिकाको बुधबार र पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन्। खोप अभियान माध्यमबाट खोप रोगको रोकथाम निवारण तथा उन्मूलन गर्दै शिशु तथा बाल मृत्यु दर घटाउने र गुणस्तरीय खोप सेवाको निरन्तरता दिने प्रतिबद्धता सहित बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिएको हो। मुस्ताङ्गे नेपाली सेना केन्द्र बक्सगढले नीलगिरी हिमाल जस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुन सक्ने प्राकृतिक विपदको विषयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ। नीलगिरी हिमनदी उचाइमा अवस्थित रहेको सम्भावित प्राकृतिक
विपद खोर्नु पर्ने खोज तथा उद्धार अभ्यास आयोजना गरेको इन्द्रबक्स गढले जनाएको छ। इन्द्रबक्स गढद्वारा

0: आयोजित अभ्यासको अन्तिम दिन शुक्रबार मुस्ताङको घरप्रसाद गाउँपालिका 5 डमक्याम्प माथिको निलगिरी हिमालको फेदीमा खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको हो। प्रतिकूल मौसम, हिमपात काल लगायतका प्राकृतिक विपद, निलगिरी सहित हिमनदीमा केही फसेमा तत्काल उद्धारका लागि अभ्यास आयोजना गरिएको इन्द्रबक्स घरका प्रमुख सेनानी गौरव ध्वज खाँडले बताउनुभयो। विश्वको 8 गता नेपालको 7 अग्लो मनासुलु हिमालको प्रथम सफलारोहणको 70 वर्षको अवसरमा गोर्खाको सुमनब्री गाउँपालिका एकसामा गाउँमा शनिबार हिराको जयन्ती मनाइएको छ। सुमनब्री गाउँपालिकाको आयोजना तथा मनासुलु संरक्षण क्षेत्र आयोजना एक्याम नेपाल पर्वतारोहण संघ ट्रेकिङ एजेन्सी एसोसिएशन टान लगायत संस्थाहरूको आयोजनामा जयन्ती मनाइएको गण्डकी प्रदेशका मुख्यमन्त्री श्रीराज पाण्डेले हिराको जयन्तीको उद्घाटन गर्दै यो पर्यटन प्रबन्धनमा एक महत्वपूर्ण उपलब्धिका रूपमा रहेको बताउनुभयो। मनासुलु केवल हिमाल मात्र नभई हाम्रा प्राकृतिक सम्पदा, साहसिक पर्यटन, स्थानीय संस्कृति र गण्डकी प्रदेशमा रहेको नेपालको अन्तर्राष्ट्रिय पहिचानको गौरव रहेको मुख्यमन्त्री पाण्डेको भनाई थियो। यसको संरक्षण प्रबन्धन र स्थानीय समुदायको समृद्धिसँग जोड़िएको दिगो पर्यटन विकासमा प्रदेश सरकार प्रतिबद्ध छ। उहाँले भन्नुभयो, कार्यक्रममा मनासुलुको प्रथमारोही जापानी नागरिक तोसियो इमानिसी र उर्गेन छिरिङ शेर्पाको शालिगमा अनावरण गरिएको छ। यन्डम रिडर्स सोसाइटीले 126 नियमित कवि किताब परिचर्चा कार्यक्रम पत्रकार इतिहासकार तथा अधिवक्ता मनोज घरती मगरका कृतिमाथि मगर इतिहासदेखि भर्तीको फन्दासम्म विषयमा परिचर्चा गरिएको छ। पठन सांस्कृतिक विकासका लागि लेखक र पाठकलाई बौद्धिक विमर्श मार्फत जोड्ने उद्देश्यले सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा लेखक मेजन पुनले मनोज भर्ती मगरका मगर जातिको इतिहास र भर्तीको फन्दा पुस्तकबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले गोर्खा भर्तीले नेपाली समाजमा पारेका सकारात्मक तथा नकारात्मक प्रभाव इतिहासका काम सरसित पक्षलाई लेखेको उजागर गर्नुभएको छ। उहाँका अनुसार भर्तीको फन्दा पुस्तक गोर्खा भर्तीको इतिहास मात्र नभए मगर, गुरूङ, राई, लिम्बू लगायतका समुदायको जीवन, संस्कार, संघर्ष र मनोविज्ञानको गहिरो विश्लेषण गरिएको कृति हो। लाहुरे संस्कृतिको आकर्षण र त्यससँग जोड़िएको पीड़ालाई ऐतिहासिक वर्ष प्रमाण र जीवन्त कथन मार्फत प्रस्तुत गरिएको उहाँले उल्लेख गर्नुभयो। अवस्थामलाई 3 बजेसम्म सुनाएर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछ। 3 बजेसम्मको लागि समुदाय कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। 3 बजेसम्मको लागि सपरिवार आइ दिनुहोस्। राम्रोसँग जाल ढोकाको चुक्को लगाएर सुत्नु होला। औषधि खाना बाँकी छ भने पनि औषधि खाएर सुत्नु होला। साथै शरीरमा कति पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWS SSUKL AGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिन भरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो?
2: राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9460945043।
4: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
5: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
6: ओमकार।
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार।
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला गण्डकी एफएम 97.6।
10: घटना दुर्घटना
11: कला संस्कृति
10: स्थानीय राष्ट्रीय
12: अन्तर्राष्ट्रिय खेलकुद
13: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
14: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभप्रभात। आज राजनीति विक्रम सम्बत 2083 साल वैशाख महिनाको 27 गते आइतबार ज्येष्ठ कृष्ण पक्षको अष्टमी तिथि अंग्रेजी मिति अनुसार मे 10 तारीक सन् 2026 नेपाल सम्बत 1146। सूर्योदय बिहान 5:19 भयो भने सूर्यास्त साँझ 6:43 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा एवं सहारा हुनुपर्ने राष्ट्रपति पौडेलको जोड। निर्वाचनमा जिम्मेवारीमा बसेर पनि असहयोग गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीबाट बाहिर राख्ने कांग्रेस सभापति थापाको प्रस्तुति। बजार सुशासनका लागि सोमबारदेखि सरकारले देशभरका अभियान सञ्चालन गर्ने पार्टीको आलोचना गरेकी याचिकालाई स्पष्टीकरण सोध्ने राष्ट्रपतिको तयारी। देशमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो। अद्वैत ज्ञान मार्ग नेपालद्वारा गुरूकुल शिक्षा सञ्चालकका लागि मुक्तिनाथ शुक्ला गण्डकी जीवनदामलाई 1,00,000 रूपियाँ प्रदान। भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो। नेपाल एले जित्यो एक दिवसीय अभ्यास खेल। दमौलीमा शुरू गण्डकी प्रदेश स्तरीय महिला पुरूष भलिबलमा पुरूषतर्फ पर्व सेमी फाइनलमा।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भएर निर्दोषका लागि आशा भरोसा एवं सहारा हुनुपर्ने बताउनु भएको छ। कानून दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा समेत केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यावहारिक रूपमै अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। कायम प्रधान न्याय अधीश सपना प्रधान मल्लले औचित्यको नाममा विधिमा छेड़खानी गर्ने कार्य स्वेच्छाचारी शासकका लागि स्वाभाविक भए पनि विधिको शासन विश्वास गर्नेका लागि सही हुन नसक्ने बताउनु भएको छ। कानून दिवसको अवसरमा शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै कायम प्रधान न्यायाधीश मल्लले संविधानवाद संवैधानिक अनैतिकता भन्दा माथि कोही पनि नरहेकाले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नरहेको बताउनुभयो। उहाँले डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादनमा लाग्न न्यायाधीशहरूलाई आग्रह गर्दै भन्नुभयो, डर र प्रभावबाट न्याय सम्भव छैन, चाहे त्यो महाअभियोग होस् चाहे त्यो दुई तिहाईको सरकार। उहाँले संवैधानिक प्रणाली, प्रजातान्त्रिक व्यवस्था र न्यायपूर्ण समाजको हाम्रो परिकल्पना स्वत सुरक्षित हुन्छ भनेर हामी मान्न नसक्ने बताउँदै भन्नुभयो। सम्माननीय सभामुखज्यूले एक ठाउँमा अभिव्यक्त गर्नुभएको थियो कि न्यायपालिकाका पनि सरकारको स्पिरिटमा चल्न सक्छ। म भन्न चाहन्छु, संविधानको स्पिरिटमा न्यायपालिका चल्न सक्छ। नेपाली कांग्रेसका सभापति गगन थापाले गएको फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा जिम्मेवारीमा बसेर पनि असहयोग गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीबाट बाहिर राख्ने बताउनु भएको छ। धनगढ़ीमा आयोजित नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले गत फागुन 21 गतेको निर्वाचनमा रूक्सी नछोडेर अन्त्य भोट हाल्ने नेता कार्यकर्ता केही समय जिम्मेवारीबाट बाहिर राख्ने चेतावनी दिनुभयो। नेतासँग असन्तुष्ट हुन सक्छ तर कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेद्वारहरूलाई भोट हाल्दिन भन्न पाइँदैन उहाँले भन्नुभयो। त्यस्तो गतिविधिमा संलग्न देखिएकामाथि कार्यवाही हुन्छ। उहाँले यसपटक करिब 10 लाख कांग्रेस मतदाताले पार्टीलाई भोट नदिएको दावी गरेका छन्। उहाँले कांग्रेस भूमिका विहीन नभएको स्पष्ट पारेका छन्। हामी हार्यौं भनेर जिम्मेवारीबाट भाग्न मिल्दैन उहाँले भन्नुभयो। सभापति थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने सहमत समेत बताउनु भएको छ। प्रदेशहरूमा एमाले कांग्रेसको समीकरण टुट्ने बारे चर्चा चलिरहेका बेला सभापति थापाले अहिलेको राजनैतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेक अर्को सरकार भन्ने अवस्था नरहेको बताउनुभयो। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ताका ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले वैशाख 28 सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि बताउनुभयो। सप्ताहव्यापी अभियान बजारमा हुने गलत क्रियाकलाप रोक्न कसै ढुङ्गा साबित हुने विश्वास गरिएको उहाँले उल्लेख गर्नुभयो। सबै सरकारवाला निकाय, नागरिक समाज र संचारकर्मीहरूलाई यो अभियानमा सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न उहाँले आग्रह समेत गर्नुभयो। देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण गरिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका योजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केबी भन्दा माथिका झण्डै 7,360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ। यस्तै 14,323 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केबी क्षमताका झण्डै 8,225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3,308 एमबीए क्षमताको सब स्टेशन निर्माण भएका छन्। देशको विद्युत जुहावट 12.5 मेगावट सीमित भएको प्राधिकरणले जनाएको छ। सब स्टेशनको क्षमता विस्तार प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट घटाइने मन्त्रालयले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। झण्डै राष्ट्रिय विद्युती प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ। तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाट डामेश्वर सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका अस्थायी टहराहरू 7 दिनभित्र हटाउन निर्देशन दिएको छ। त्यसरी र काली गण्डकीको संगम स्थल बेडी क्षेत्रमा विभिन्न प्रयोजनका लागि बनाइएका संरचना 27 गतेभित्र हटाउन देवघाट क्षेत्र विकास समितिले निर्देशन दिएको हो। देवघाट गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर 5 का वडा अध्यक्ष पूर्णबहादुर कुमारका अनुसार बेडी संगम क्षेत्रको स्नान घाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यकरणका लागि यो कदम चालिएको हो। वडा कार्यालयले बुधबार सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका टहरा हटाउन क्षेत्र विकास समितिलाई अनुरोध गरिएको थियो। संगम स्थलको स्नान घाट संरक्षणका लागि निर्माण गरिएको पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न संस्था जोगी भिक्षु पण्डित तथा व्यवसायीले अस्थायी टहरा बनाएका थिए। क्षेत्र विकास समितिका सदस्य रामहरि बुढा सैनीले 7 दिनभित्र टहरा नहटाए कारण बमोजिम समिति आफैले ती संरचना हटाउने जानकारी दिनुभयो। सरकारी क्षेत्रमा बढ़दो वित्तीय जोखिम र पत्रकर्तामा देखिएको अविश्वासलाई मध्यनजर गर्दै तनहुँमा सहकारीहरूको संकटबाट जोगाउन पूर्व सतर्कता अभियान शुरू गरिएको छ। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो भन्ने मान्यताका साथ म्याग्दी गाउँपालिकाले पालिकाभित्रका 26 वटा सहकारीका संचालक तथा प्रतिनिधिहरूका लागि 2 दिने विशेष अभिमुखीकरण तथा प्रशिक्षण प्रदान गरेको हो। सहकारीलाई नीति नियम र राज्यको कानून बमोजिम अत्यावधिक गराई पारदर्शी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले सहकारीको साख जोगाउन संचालकहरू नै सबैभन्दा बढ़ी जिम्मेवार हुनुपर्ने जोड़ दिनुभयो। कार्यक्रममा बाराही बचत तथा ऋण सहकारी संस्थाकी संस्थापक मन्जु नेपाने काफ्रेले सहकारीको सुरक्षाका लागि दक्ष जनशक्ति र चुस्त व्यवस्थापन अनिवार्य रहेको बताउनुभयो। सुप्रिम सहकारीका अध्यक्ष मनोज अधिकारीले सहकारी सुधारका लागि सरकारले चालेका कदमहरू प्रशंसा गर्नुभयो। गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सहकारीको मर्म अनुसार चल्ने संस्थाहरू कहिल्यै संकटमा नपर्ने उल्लेख गर्दै सदस्यहरूको हितलाई केन्द्रमा राख्न आग्रह गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सहकारीलाई कानूनी रूपमा सबल बनाउन र आन्तरिक सुशासन भाव मजबूत बनाउन नियमन र सहजीकरणलाई सँगसँगै लैजाने बताउनुभयो। आर्थिक विकास शाखा प्रमुख प्रदीप नेपानेले सहकारीहरूलाई बलियो बनाउन पारदर्शिता नै मुख्य आधार भएको उल्लेख गर्नुभयो। प्रशिक्षक एवं तनहुँ जिल्ला सहकारी संघका अध्यक्ष प्रदीप राज अधिकारी र अर्का प्रशिक्षक प्रत्यु कुमार यादवले सहकारीमा स्वनियमन र वित्तीय अनुशासनको अभावले नै समस्या निम्तिएको चर्चा गर्नुभएको थियो। तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन बदमौली भरतपुर 220 केबी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले 2083 वैशाख 25 गतेदेखि लागू हुने गरी प्रसारण लाइनको मार्ग अधिकार क्षेत्रमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनका रूख कटान मुछान तथा आघाट गद्दीका लागि आयोजनालाई वन प्रवेश सहिचात पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ। अनुमति अनुसार भरतपुर महानगरपालिका एकस्थित सतनचुली संरक्षण वन र सतनचुली सामुदायिक वन तथा वडा नम्बर 29 अन्तर्गत अकला देवी र सिद्ध देवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1,263 रूखहरू कटान गरिनेछ। काटिएका रूख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सब डिभिजन वन कार्यालयले तोकिएको सुरक्षित स्थानमा घाट भर्ती गर्नुपर्ने व्यवस्था गरिएको छ। नेपाल सरकार मन्त्री परिषदको 2079 मंगिर 20 गतेको निर्माण अनुसार निर्णय अनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लाको कुल 92.73 हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका 9,127 रूखहरू हटाउन स्वीकृति दिएको थियो, जसमध्ये चितवनमा 25.27 हेक्टर र तनहुँमा 67.46 हेक्टर वन क्षेत्र पर्दछ। सोही निर्णयका आधारमा 2082 पुस 30 गते आयोजना र वन तथा भू संरक्षण विभाग बीच सम्झौता भएको थियो। त्यसपछि डिभिजन वन कार्यालय आयोजना र सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा रूख छपान कार्य अघि बढाइयो। चितवन खण्डमा रूख कटान शुरू भइसकेको भए पनि तनहुँतर्फ भने क्षेत्रमा पर्ने छपान कार्य जारी रहेको आयोजनाले जनाएको छ। जिल्ला गण्डकी क्षेत्रमा रहेका मोबाइल अनि इलेक्ट्रोनिक पसलहरू प्रत्येक शनिबार बन्द गर्न थालिएको छ। यसअघि सोमबार बन्द हुँदै आएको व्यवसाय हिजोदेखि शनिबार बन्द गर्न थालिएको हो। शुक्ला गण्डकी मोबाइल एण्ड इलेक्ट्रोनिक संघको वैशाख 20 गते बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। शनिबार आइतबार दुई दिन कार्यालय बन्द गर्ने निर्णयबाट सेवा सोमबारको बजार बन्द प्रभावित भएकाले वैशाख 26 गतेदेखि शनिबार बन्द पसल रहने पौडेलले बताउनुभयो। बागलुङको जयमनी नगरपालिकालाई बाल मन्त्री स्थानीय संयुक्त नगर बनाउने अभियानले तीव्रता पाएको छ। आगामी जेठ 15 गतेदेखि नगरपालिकालाई बाल मन्त्री घोषणा गर्ने लक्ष्य सहित वडा तहको काम अन्तिम चरणमा पुगिएको छ। पहिलो चरणमा वडा नम्बर 21 निसेरा, 2 तल्लो दमेक, 3 उपल्लो दमेक र 4 सर्कुवा, 6 अर्जेवा, 8 छिस्ती, 9 पैयौथान थाप र 10 राङखानीलाई बाल मन्त्री स्थानीय संयुक्त वडा घोषणा गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मीरा देवी शर्माले जानकारी दिनुभयो। नेपाल रेड क्रस सोसाइटी उपशाखा पोखरा 29 महेन्द्र मावि घारमीलाई त्रिपाल हस्तान्तरण गरेको छ। विश्व रेडक्रस दिवसको अवसरमा विद्यालयका एक कार्यक्रमको आयोजना गरी उपशाखाले 3 पाल हस्तान्तरण गरेको हो। कार्यक्रममा उपशाखाका सभापति रमेश विश्वकर्मा, रेडक्रस अभियन्ता श्याम सुन्दर आचार्यले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछाने, निमित्त प्रधान अध्यापक नन्द राज दाहाल र निवर्तमान प्रधानध्यापक वासुदेव पौडेललाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो। सभापति विश्वकर्माले रेडक्रस स्वमानवीय सेवाका क्षेत्रमा केन्द्रित रहेको बताउँदै विद्यालयको आवश्यकता अनुसार सहयोग गरिएको बताउनुभयो। अध्यक्ष मार्ग नेपालले श्री मुक्तिनाथ शुक्ला गण्डकी जीवनधामलाई गुरूकुल सञ्चालनको लागि 1,00,000 रूपियाँ प्रदान गरेको छ। अध्यक्ष ज्ञान मार्गका संरक्षक ठाकुर प्रसाद शास्त्रीको 200 जन्मोत्सवको अवसरमा शनिबार जुलेगौड़ामा आयोजित विशेष सत्संग समारोहमा जीवनधामका कुश अध्यक्ष शिव गर्तौलालाई चेक हस्तान्तरण गरिएको हो। अध्यक्ष ज्ञान मार्गका विभिन्न शाखा र केन्द्रमा दान गरिएको रकम संकलन गरी रकम प्रदान गरिएको हो। सो अवसरमा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख राज पण्डितले अध्यक्ष ज्ञान मार्गले ज्ञान गुणका कुरामाहरू समाजमा लैजान महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। अध्यक्ष ज्ञान मार्ग नेपालका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर 4 अध्यक्ष राजकुमार वागले अध्यक्ष ज्ञान मार्ग नेपालका केन्द्रीय सचिव उमाकान्त ढका, केन्द्रीय सदस्य भगवती लामिछाने, अनुशासन आयोगका प्रमुख शरण गर्तौला, पीताम्बर पौडेल, माधव पौडेल, केशव पौडेल, मोती प्रसाद पौडेल, श्रीमाया पौडेल, याम प्रसाद पौडेल, जितेन्द्र सुवेदी, आयुर्वेद चिकित्सक डाक्टर विवास भास्तर लगायतले बोल्नु भएको थियो। हिमाली जिल्ला म्याग्दीका दुई स्थानीय तहले आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका छन्। सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले शुक्रबार र मंगलबार मंगला गाउँपालिकाले बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका छन्। खोपको माध्यमबाट रोगको रोकथाम, निवारण तथा उन्मूलन गर्दै शिशु तथा बाल मृत्यु दर हटाउने, गुणस्तरीय खोप सेवाको निरन्तरता दिने प्रतिबद्धता सहित बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। मुक्तिनाथ स्थित नेपाली सेनाको इन्द्र बक्सगढले निलगिरी हिमाल जस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुन सक्ने प्राकृतिक विपदको समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ। निलगिरी हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपद गर्नुपर्ने खोज तथा उद्धार अभ्यास आयोजना गरिएको इन्द्रबक्सगढले जनाएको छ। इन्द्रबक्सगढद्वारा आयोजित अभ्यासको अन्तिम दिन शुक्रबार मस्ताङको घरपोजङ गाउँपालिका 5 ट्रम्प क्याम्पमाथिको हिमनीलगिरी हिमालको फेदीमा खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको हो। प्रतिकूल मौसम हिमपात लगायतका प्राकृतिक विपद निलगिरी सहित हिमनदीमा कोही फसेमा तत्काल उद्धारका लागि अभ्यास आयोजना गरिएको इन्द्रबक्सगढका प्रमुख सेनानी गौरव धोज खाँडले बताउनुभयो। बिहान शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166343372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658570744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यही बाटो ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु।